0: गर्नुभयो भने उहाँ तपाईँको हृदयमा आएर बस्नुहुनेछ र सधैँभरि रहनुहुनेछ। यो तपाईँले आफ्नो जीवनमा गर्ने एउटा ठूलो र महत्वपूर्ण निर्णय हुनेछ। यो निर्णयले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ र तपाईँ परमेश्वरका छोरा वा छोरी हुनुहुनेछ। यदि तपाईँले यीशुमाथि विश्वास गरेर सासो स्वतन्त्रताको अनुभव गरिसक्नु भएको छ भने आफ्नो विश्वासमा स्थिर रहनुहोस् र यही विश्वासको बारेमा अरूलाई पनि बताउनुहोस्। यदि तपाईँ बिरामी हुनुहुन्छ वा अन्य कुनै समस्याले पीड़ित हुनुहुन्छ वा अन्य कुनै बन्धनमा बाँधिनु भएको छ र त्यसबाट स्वतन्त्र भई परिवर्तित जीवन बिताउन चाहनुहुन्छ भने अहिले म तपाईँको लागि यो प्रार्थना गर्दछु। हे परमेश्वर पिता, अहिले यो कार्यक्रम सुनिरहनुभएका समस्त श्रोताहरूको लागि म यो प्रार्थना गर्दछु कि यदि कोही बिरामी छन् वा अन्य कुनै कुराले पीड़ित छन् र कुनै बन्धनमा बाँधिएका छन् भने तपाईँको शक्तिशाली हातले उनीहरूलाई अहिले नै छुनुहोस् र स्वतन्त्र पार्नुहोस्। यदि श्रोताहरू मध्ये कोही अहिले यसलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छन् भने तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् र उनीहरूको जीवन परिवर्तन भएर तपाईँको राज्यमा प्रवेश गर्नु। येशूको नाममा म यो प्रार्थना गर्छु, आमेन। परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्।
1: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो डाक्टर सिमन पाण्डेजीले दिनुभएको बाइबल सन्देश।

0: निकै चाहिँ यो चित्तमा घाममा बसेर यस्तो भरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो जयमस्ती, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थे, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एकदिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँछु, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आकर्षित महसुस गरेको छु कि यो त मेरो दैनिक आफ्नै खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा सोचकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै मजा भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको समितिपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, वाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको वचनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 1900 एफएम स्टेशनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पुस्तकको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिनँ। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आफ्नो

0: बलियो बनाउन अझ धेरै मद्दत पुर्याउँछ।
1: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जय मसी। ए साथी, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
0: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल मकु ललितपुर, फोन नम्बर 01-5591-865, 5590-147, मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96, इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org, फेसबुक मेसेज अफ होप नेपाल, युट्युब मेसेज अफ होप नेपाल, MOS नेपाल, टिकटक MOS नेपाल 2006।
2: जन्मदर्ता दिनुहोस् त।
3: जन्मदर्ता गरेको छैन नि म्याडम।
2: जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध

0: मिस गर्नु भएन है आमै।
1: पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म मृत्यु बसाई सराई विवाह।

0: मिस गर्नु भएन है आमै म त नजाने भयो होइन फेरि के भयो तपाईँलाई बिहे पार्टी यस्तो फङ्सनमा त झन् चिरी च्याट परेर हिँड्नु पर्ने ठाउँमा कहाँ नजाने भन्नुभयो भाइ
1: कुरो त्यसमै त छ नि यस्तो मङ्गी छ गतिलो कोट पाइन्ट छैन यार त्यही क्या पुरानो कोट लगाउनु नयाँ किताब पढ्नु भन्छ नि एक किताब पढ्यो बस्यो
0: फेरि त्यो उखान त पुरानो भइसक्यो नि अब त नयाँ कोट लगाउनु नयाँ पुस्तक पढ्नु पो हुन्छ त होइन के भने सही भने मात्र रु 6,000 ओम शक्ति टेलरिङले छानी छानी एकदमै राम्रो सुट सिलाएर दिन्छ क्या त्यति भए चाहिँ भएन त
1: ए मात्र 6,000 कोट पाइन्ट
0: हो नि हजुर ओम शक्ति टेलरिङमा मात्र 6,000 छानी छानी लाउनुहोस् निकै आकर्षक डिजाइनका कोट पाइन्ट साथै हामी कहाँ आकर्षक डिजाइनका भर पर्नु सिलाइ उच्च स्तरीय सटिङ सुटिङ स्कुल कलेज तथा अफिसियल ड्रेसहरू पाउनुका साथै रेडिमेड कोट पाइन्ट शर्ट लेडिज सुट र दौरा सुरुवाल अर्डर बमोजिम तयार गरिन्छ प्रोप्राइटर राजकुमार पण्डित सम्पर्क मोबाइल नम्बर 9849725068 9908119519 ओम शक्ति टेलरी राम मन्दिर 4 भक्तपुर
2: निर्वाचन अधि गर्छ 107.6 MHz

0: नानी बाबुहरू, तिमीहरू सन्चै छौ? ल अब फेरि एउटा नयाँ कथा सुन्ने समय भयो। सबै बाल बालिकाहरूलाई अभिवादन। बाल बालिकाका निम्ति साचाहरू रेडियो कार्यक्रममा तपाईँहरूलाई स्वागत छ। मेरो नाम हरि हो। हरेक समाजमा बाल बालिकाहरूलाई महत्वपूर्ण दृष्टिकोणमा हेरिन्छ। समयमै बाल बालिकाहरूलाई सबै पक्षहरूमा तयार पार्न सकिएमा भविष्यको हाम्रो समाज उज्जवल हुन्छ। बाल बालिकाहरूलाई अनुशासित पार्दै उनीहरूलाई आत्मिक, शारीरिक, मानसिक र सामाजिक रूपमा बढ्न मदत गर्नु हरेक अभिभावकको कर्तव्य हो। बाल बालिकाहरूलाई सानैदेखि यसुसँगको सम्बन्धमा बढ्न मदत गर्न सकियो भने उनीहरूको आत्मिक जीवन सन्तुलित हुन जान्छ, जसको परिणाम उनीहरूको आत्मिक र नैतिक जीवनमा देखिन्छ।
1: आजको कार्यक्रममा हामी श्रृङ्खला दुईको कथा नम्बर 13 सुन्नेछौ, जो निकै रमाइलो र सन्देशमूलक रहेको छ। आजको कथाको शीर्षक घरको मायाले सताउनु भन्ने रहेको छ। यस कथासँग सम्बन्धित बाइबलका खण्डहरू प्रकाश 21 अध्यायको 1-5 पद रहेको छ। मेरा प्यारा भाइ बहिनीहरू, ढिला नगरी ल अब छिट्टै कथा सुनौ है।
0: त्यहाँको पुरानो घोडा, जसको नाम गर्जन थियो, थकित मुद्रामा बिस्तारै हिँडिरहेको थियो। घोडामा चढेर जाँदै गर्दा घोडाको ढिलो हिँडाइले अर्जुनलाई कुनै अप्ठ्यारो लागेन, किनकि त्यो बेलामा उनले थुप्रै कुराहरू सोचिरहेका थिए। धेरै ढिला हुनुभन्दा पहिले नै बुवा मलाई लिन यहाँ आइसक्नुपर्छ, उनले सोचे। मलाई छिट्टै घर जानु मन लागेको छ, तर मलाई यो ठाउँ छोड्न पनि मन लागेको छैन। उनी उनको अंकल दिनेशको गाई भैँसी पाल्ने ठाउँमा 2 हप्तादेखि बसिरहेका थिए। अन्तिम पटक दैनिक कामहरूमा सहायता गर्दै गर्दा अर्जुन दुखित देखिन्थे। उनले कुखुराहरूलाई दाना हालिदिए, गाईहरूको लागि पराल राखिदिए र अब उनी घोडामा अन्तिम पटक चढेर यात्रा गर्दै थिए। उनलाई त्यही बस्न मन परेको थियो। तथापि उनले नास्ता खाँदै गर्दा बुवा, आमा र उनको घरको यादले पकाएको रोटी उनको घाँटीमै अड्किरहेको जस्तो लाग्दथ्यो। म हजुरआमालाई पनि भेट्न चाहन्छु, उनले सोचे। उहाँको स्वास्थ्य मा आउने बेलाको भन्दा सुध्रिएको छ कि छैन कुनै? उहाँ धेरै लामो समय बिरामी पर्नुभयो। त्यसपछि घोडा भकारी भएको ठाउँतिर लाग्यो। ए अर्जुन, मलाई अझै पनि यहाँबाट जान मन छैन, लगामलाई जोरसँग तान्दै अर्जुनले भने। तर घोडाले ताकतका साथ टाउको हल्लायो र बिस्तारै हिँड्दै रह्यो। अर्जुन अचानक खुसीले उत्तेजित भए, किनकि त्यहाँ परालको छेउमा उनको बुवा बसिरहनु भएको थियो। उनीहरू घर फर्किँदै गर्दा बाटोभरि अर्जुनले त्यहाँको बसाईको कुरा गरे। मलाई त्यहाँ बस्न एकदमै मन परेको थियो, उनले भने। तर मैले तपाईँलाई, आमालाई र हजुरआमालाई धेरै याद गरेको थिएँ, बुवा मुस्कुराउनु भयो। मलाई लाग्छ हजुरआमाले पनि यस्तै महसुस गर्नुहुन्छ। के भन्न खोज्नु भएको बुवा? अर्जुनले सोधे। प्राय जसो उहाँले म यसलाई भेट्न साह्रै इच्छुक छु भनिरहनुहुन्छ। उहाँ हामीलाई छोडेर जाने कुराको बारेमा विचार गर्न मन पराउनुहुन्न, किनकि मृत्यु साह्रै नराम्रो कुरा हो। तर उहाँ हजुर बुवा र अरूलाई भेट्न धेरै इच्छा गर्नुहुन्छ, जो पहिले नै यीशुसँग रहनका लागि स्वर्गमा गइसक्नु भएको छ। उहाँ स्वर्गको घरको मायाले धेरै सताइनु भएको छ कि जस्तो लाग्यो, अर्जुनले भने। बुवाले उनको कुरामा सहमति जनाउँदै टाउको हल्लाउनु भयो। एक अर्थमा सबै क्रिस्चियनहरू नै इच्छुक छन्, किनकि हाम्रो घर यीशु कहाँ छ। उहाँ अहिलेको हाम्रो जीवनमा हामीसँग भए तापनि हामी उहाँलाई आमने सामने देख्न सक्दैनौं, तर एक दिन हामी उहाँलाई देख्नेछौ। या त हामी मरिसकेपछि, वा सबै कुरा ठिक पार्न उहाँ फर्किनु भएपछि, अनि त्यसपछि उहाँलाई चिन्ने सबैजना उहाँको साथमा रहन सक्नेछन्। म पनि त्यही दिनको प्रतीक्षा गरिरहेको छु, अर्जुनले भने। म पनि, बुवाले भन्नुभयो, र हजुरआमाले पनि। आजको कथाको मुख्य सन्देश क्रिस्चियनहरूको घर येशूसँग छ रहेको छ। आजको कथाको मुख्य बाइबलीय पद प्रकाश 21 अध्यायको 3 पद रहेको छ, जहाँ येशू लेखिएको छ।
1: सिंहासनबाट यसो भन्ने एउटा चर्को स्वर मैले सुने, हेर परमेश्वरको वास मानिसहरूसँग भएको छ।
0: नानी बाबुहरू, के तपाईँले कहिल्यै येशूलाई आमने सामने देख्ने विचार गर्नुभएको छ? के यो धेरै पछि होला जस्तो लाग्छ तपाईँलाई? तपाईँले माया गर्नेहरूलाई छोडेर जाने वा उनीहरूले तपाईँलाई छोडेर जाने कुरालाई तपाईँ घृणा गर्नुहुन्छ। मृत्यु एक दुःखद कुरा हो, तर यीशुले मरेकाहरूबाट फेरि जीवित भएर मृत्युलाई जित्नु भएको छ भन्ने कुरा नबिर्सनुहोस्। एक दिन यीशु फर्केर आउनुहुनेछ र सबै थोक ठिक पार्नुहुनेछ, र क्रिस्चियनहरू उहाँसँग सधैँभरि रहनेछ।
2: आजको कथा तपाईँलाई कस्तो लाग्यो? के आजको कथाबाट तपाईँले केही कुराहरू सिक्नुभयो? तपाईँका कुनै विचार, प्रतिक्रिया वा जिज्ञासाहरू भएमा हामीलाई 081-5218-335 वा 98-4-13-724 फोन गर्न सक्नुहुनेछ वा नेपालगंज उपमहानगरपालिका वडा नम्बर 22 पुरैनी स्थित हाम्रो कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
1: साथै तपाईँले दैनिक रूपमा सुन्ने कथाहरू पुस्तकको रूपमा पनि उपलब्ध रहेका छन्। साथै यी कथाहरू अनलाइनमा www.goodnewsnepal.org मा पढ्न र सुन्न सक्नुहुनेछ। ल अब फेरि छिट्टै अर्को कथामा भेट्दैछ। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्ते।

परमेश्वरको घर

अपने सामुदायिक रेडियो ग्रेस एफएम 107.6 मेगाहर्ट्ज। मेरो जस्तै तिम्रो पनि

नमस्कार म गायक अजयसँग तपाईँ अहिले सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ज सुनौ र सुनाऊ सुनौ र सुनाऊ सुनौ।

0: FM John
1: 6 It's 11 a.m. Bihana Group Igarabu रातनामै तपाईँको जीवनमा केवल कार्य नभई आदत बनाउनुहोस् एक सय 107.6 मेगाहर्ज सुनौ र सुनाऊ

0: पार्टी चाहिँ मिस गर्नु भएन है। म त नजाने भयो। होइन फेरि के भयो तपाईँलाई, बिहे पार्टी यस्तो फङ्सनमा त झन् चिरी च्याट्टो परेर हिँड्नु पर्ने ठाउँमा कहाँ नजाने भन्नुभयो भाइ।
1: कुरो त्यसमै त छ नि, यस्तो मङ्गी छ गतिलो कोट पाइन्ट छैन यार। त्यही क्या, पुरानो कोट लगाउनु नयाँ किताब पढ्नु भन्छ नि, एक किताब पढ्यो बस्यो।
0: फेरि त्यो उखान त पुरानो भइसक्यो नि, अब त नयाँ कोट लाउनु नयाँ पुस्तक पढ्नु पो हुन्छ त। होइन के भने सही भने मात्र रु 6,000 ओम शक्ति टेलरिङले छानी छानी एकदमै राम्रो सुट सिलाएर दिन्छ क्या। यति भए चाहिँ भएन त,
1: ए मात्र 6,000 कोट पाइन
0: हो नि। हजुर, ओम शक्ति टेलरिङमा मात्र 6,000 छानी छानी लाउनुहोस् निकै आकर्षक डिजाइनका कोट पाइन्ट। साथै हामी कहाँ आकर्षक डिजाइनका भर पर्नु सिलाई उच्च स्तरीय सटिङ सुटिङ स्कुल कलेज तथा अफिसियल ड्रेसहरू पाउनुका साथै रेडिमेड कोट पाइन्ट सर्ट लेडिज सुट र दौरा सुरुवाल अर्डर बमोजिम तयार गरिन्छ। प्रोप्राइटर राजकुमार पण्डित, सम्पर्क मोबाइल नम्बर 98 49 72 85 68 98 0 38 19 519। ओम शक्ति टेलरिङ, राम मन्दिर 4 भक्तपुर।

Thank you.

0: नमस्कार म गायिका आशा राव तपाईँ अहिले सुन्नु हुनुहुन्छ प्रेस एफएम 107.6 MHz
1: कुनै पनि चाड पर्व अथवा विशेष अवसरमा के तपाईँ नयाँ फेसन खोज्दै हुनुहुन्छ? स्टाइल पनि गुणस्तर पनि अनि मूल्यमा पनि बचत चाहिएको छ? यदि त्यसो हो भने आउनुहोस् राजु फेसन हाउसमा। विगत 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित जेन्सका सम्पूर्ण लुगा कपडाहरू शिरदेखि पाउसम्म अहिलेको ट्रेन्डिङका लुगा कपडाहरू जुत्ता चप्पल फर्मल तथा क्याजुअल रेडीमेड सम्पूर्ण कपडाहरू एकै छाना मुनि 20% छुटका साथमा राजु फेसन हाउसले धमाधम लुगा कपडाहरू उपलब्ध गराइरहेको छ। साथै विभिन्न चाडपर्व तथा मेलाहरूमा विशेष छुटका साथमा लुगा कपडाहरू उपलब्ध रहेको छ। यसै विज्ञापन सुनेर आउनुहुने सम्पूर्णलाई विशेष छुटको व्यवस्था रहेको जानकारी गराउँदछौ। राजु फेसन हाउस तपाईँको आफ्नै फेसन गन्तव्य। प्रोप्राइटर राजु ताना बासु। सम्पर्क मोबाइल नम्बर 98519 1927 40 98 41 62 13 03। राजु फेसन हाउस टुरिज्म मार्केट राम मन्दिर भक्तपुर।

你让我没有你的心，没有爱，一天半载。

खौरेडियो गेरेसा दिनै भरि भाइन्छ फेरेसा ठ्याक्कै गहिरैमा फुलमायाको गाउँ फुलमायाको गाउँ सानो फुलमायाको गाउँ सुसेलेर बोलाउँदा नसुन्ने कस्तो कुल्टे ठाउँ नमस्कार म लुकदेवी गायक राम थापा शिशी अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ज सुनौ र सुनाऊ।

0: 6 megahertz. Changes your mood, inspires loving yourself, increases peace and sense, guides positive thoughts and activities. Listen and enjoy Grace FM 107.6, the melody of your rhythmic life. Grace FM,
1: सिधा र सफा कुराकानी गर्ने मानिस बन्नुहोस् जुन बाइबलमा आधारित छ। ग्रेस एफएम 107.6 मेगाहर्ट्ज सुनौ र सुनाऊ।

0: फेरि यो दाँत दुख्ने समस्याले पनि निकै गाह्रो गर्यो भने न चिसो खान मिल्छ न तातो खान मिल्छ, त्यसमाथि फेरि मुख गनाए भन्छन्। यही दाँतको कारणले गर्दाखेरि राम्ररी हाँस्न पनि पाइया छैन।
1: समस्यालाई व्यवस्था चाहिँ नगर्नुहोस् है दाइ, विलयमा उपचार गरिएन भने भविष्यमा दुःख पाइन्छ है।
0: अहिले कहाँ गएर उपचार गर्ने त?
1: स्वस्थ दाँत र आकर्षक मुस्कानका लागि आउनुहोस् ह्याप्पी स्माइल डेन्टल क्लिनिक भक्तपुर।
2: हजुर, हामी कहाँ अनुभवी दन्त चिकित्सा घरको टोली बाँच अत्याधुनिक प्रविधि सहित दाँत जाँच, स्केनिङ, सिलिङ, रुट क्यानल उपचार, दाँत निकाल्ने, कृत्रिम दाँत, ब्रेसेस, दाँत सेतो बनाउने, बाल बालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि सम्पूर्ण दन्त सेवाहरू उपलब्ध रहेका छन्।
1: नियमित दाँत परीक्षणले भविष्यमा हुने ठूलो समस्या र अनावश्यक खर्चबाट पनि बचाउन सक्छ।
2: स्वस्थ दाँत, ताजा सास र आत्मविश्वासपूर्ण मुस्कानका लागि आजै सम्पर्क गर्नुहोस् ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर भक्तपुर। सम्पर्क मोबाइल नम्बर 9841478962 9813865015। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नमस्कार, म कलाकार मुकेश प्रकार। तपाईँ अहिले सुन्दै हुनुहुन्छ ग्रेट एफएम 107.6 मेगाहर्ज। नेपाली चलचित्र र नेपाली चलचित्र कर्मीलाई सबै माया गर्नुहोस्।

नमस्कार म कलाकार रागिनी छड्डी तपाईँहरू सुन्दै हुनुहुन्छ प्रेस एफएम 107.6 मेगाहर्ट्ज हाम्रो सिनेमा राम्रो सिनेमा नेपाली चलचित्र अनि चलचित्रमा उनीलाई माया गर्नुहोला।

स्वर्ग सुखलाई बुझिदिन हाम्रो दुखलाई।

0: डाँडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन, उपचार हुन्छ?
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, साफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छ।
2: नेपाल सरकार विज्ञापन।

listen to this FM 107.6 MHz.

0: गायक तथा संगीतकार निर्मल बस्नेत तपाईँ अहिले सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ज सुनौर सुनाव
1: मैत्री अभियानमा श्री विनायक नगरपालिका बाल मैत्री व्यवहार समृद्ध श्री विनायकको आधार भन्ने नाराका साथ बाल अधिकार सुनिश्चित गर्न ल्याइएको शासकीय अवधारणा नै बाल मैत्री स्थानीय शासन हो। यो अभियानमा गैर विभेदीकरण बाल बालिकाको सर्वोत्तम हित सर्वाङ्गीण विकास र अर्थपूर्ण बाल सहभागिताको सिद्धान्तमा आधारित भई बाल बचाउ बाल संरक्षण बाल विकास र अर्थपूर्ण बाल सहभागिता संस्थागत शासकीय प्रबन्ध जस्ता अधिकारका सवाललाई स्थानीय तहको नीति योजना संरचना र कार्य प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्धति हो। स्थानीय शासन प्रक्रियामा बाल बालिकाहरूको अधिकार सम्बन्धी सवालहरूलाई मूल प्रवाहीकरण गर्दै बाल मैत्री स्थानीय शासनको संस्थागत विकास तथा निगोपनमा अगाडि बढेको छ। बाल श्रम मुक्त नगर निर्माणमा हातेमालो गरौं। 18 वर्ष मुनिका बाल बालिकाहरूलाई श्रममा प्रयोग नगरौं। बिहाबारी 20 वर्ष पारी बाल विवाह नगरौं नगराउ। सड़क बाल बालिका मुक्त नगर निर्माणमा सहभागी बनाऊ। कुनै पनि बाल बालिका हिंसा तथा दुर्व्यवहारमा नपरौं नपारौं। बाल श्रमलाई नाई भनौं। डिगो विकास व्यवस्थित शहर स्वच्छ समृद्ध श्री विनायक नगर बाल मैत्री व्यवहार समृद्ध श्री विनायकको आधार भन्ने मूल नाराका साथ श्री विनायक नगरपालिका स्थानीय बाल अधिकार समिति खटुञ्जे भक्तपुरको आह्वान। बाल मैत्री अभियानमा श्री विनायक नगरपालिका बाल श्रमलाई नै भनौ। 18 वर्ष भन्दा कम उमेर समूहका बाल बालिकाहरूलाई जोखिमपूर्ण श्रममा लगाउन पाइने छैन। 14 वर्ष भन्दा कम उमेर समूहका बाल बालिकालाई कुनै पनि श्रममा

0: नमस्कार म नायिका साधना थापाको तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ज हाम्रो सिनेमा राम्रो सिनेमा
1: नमस्ते यो पडकास्ट गुलाबी सम्वाद र म छु करुणा पडकास्टमा हामी हरेक हप्ता यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग सम्बन्धित विषयमा छलफल कुराकानी बहस गर्ने गर्छौ र आज हामी पडकास्टको थर्ड सिजनको 29 एपिसोडमा छौ पडकास्टमा आज भने हामीले पडकास्टको थर्ड सिजनको 27 एपिसोडमा हामीले उठाएको विषयवस्तुलाई नै निरन्तरता दिँदैछौ उक्त एपिसोडमा चाहिँ हामीले के कुरा गरेको थियौं भन्दाखेरि वीरगंजमा रहेको बाल सुधार गृहमा एकजना किशोरले चाहिँ त्यहाँ बसिरहँदाखेरि आफूले भोग्नु परेका शारीरिक मानसिक यातनाको बारेमा चाहिँ शेयर गर्नुभएको थियो बाल बालिकालाई अथवा भनौँ किशोर किशोरलाई चाहिँ सुधार गर्ने भन्दै चाहिँ शारीरिक यातनाहरू दिने बिग्रेको खानेकुराहरू दिने अनि धेरै पीड़ादायक क्रियाकलापहरू चाहिँ त्यहाँ गरिने हुँदाखेरि त्यसले आफूलाई कस्तो असर पुगिराखेको छ अनि कसरी आफूले चाहिँ त्यो सजाय भोग्न बाध्य हुनु पर्यो लगायतका अनुभवहरू भोगाईहरू हामीसँग शेयर गर्नुभएको थियो तर त्यो भोगाईलाई नै आधार मानेर आजको एपिसोडमा भने हामीले त्यस्ता गतिविधि जुन चाहिँ बाल सुधार गृहभित्र र भनौँ सुधार गृहमा चाहिँ राखिएका व्यक्तिहरूलाई गरिने दिइने यातना पीड़ाले चाहिँ कस्तो खालको मनोसामाजिक असरहरू पुग्छ त्यसको अल्पकालीन दीर्घकालीन प्रभावहरू कस्तो हुन्छ भन्ने विषयमा कुराकानी गर्दैछौ र त्यो कुराकानीको लागि आज हामीसँग हुनुहुन्छ नवराज कुरागाई जो चाहिँ स्नातक तहका विद्यार्थीहरूलाई साइकोलोजी अध्यापन गराउँदै आउनु भएको छ भने फ्यामिली प्लानिङ एसोसिएसन नेपालको भ्याली ब्रान्चमा एफआरएचआर अर्थात् यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग सम्बन्धित विषयमा युथ कोअर्डिनेटरको रूपमा पनि उहाँले काम गरिसक्नु भएको छ त्यसको साथसाथ चाहिँ बाल सुधार गृहका बच्चाहरूको केसलाई चाहिँ उहाँले नजिकबाट निहाल्दै त्यस्ता विषयमा चाहिँ रुचि राख्दै खोज पनि गर्दै आउनु भएको छ अब चाहिँ उहाँसँगकै कुराकानीलाई हामी पडकास्टमा समावेश गर्दैछौ यहाँलाई स्वागत छ नवराज पडकास्ट गुलाबी सम्वादमा आजको पडकास्टमा चाहिँ हामीले दुई हप्ता अगाडिको एपिसोडलाई फेरि एकफेर कुरा गर्दैछौ होइन तपाईँ आफैले पनि त्यो पडकास्ट सुन्नुभयो त्यो पडकास्ट सुनिसकेपछि चाहिँ तपाईँलाई कस्तो अनुभव भएको थियो थोरै आफ्नो अनुभव चाहिँ सेयर गरिदिनुहोस् न
2: जस्तै अब कोही बाल सुधार गृह जान्छ भने त्यहाँनिर सुधारको प्रक्रियाहरू अपनाएर सुधारिनु पर्ने हो नि त बच्चालाई जस्तै अब मानसिक यातना दिएर अब झन् त्यो ट्रमा थपिँदै जान्छ क्या त्यस्तो हुँदाखेरि झन् ऊ सुध्रेर निस्किने ठाउँमा झन् निस्किसके पछाडि झन् बढी अरू अफेन्सहरू गर्ने खालको भएर फेरि त्यही ठाउँमा टोकिन पुग्छ त्यो भएर अब त्यहाँको यातनाहरू सुन्दै गर्दाखेरि चाहिँ एकदमै दयनीय लाग्यो जस्तै अब बासी भात खाना दिइरहेको छ भनेको थियो त्यो भाइले अनि सब्जीहरू एकदमै सडेको गलेको खाना दिइरहेको भनेको थियो होइन अब त्यो खानेकुरा त बेसी मिट भयो होइन त्यो मेन नै त्यो कुरालाई नै अब तलमाथि गरिदिँदाखेरि त त्यो त समस्या हुने नै भयो अनि त्यस पछाडिको कुरा त अब अरू त्यो ट्रमाले निम्त्याउने उसलाई त्यो लङ टर्म इफेक्ट सर्ट टर्म इफेक्ट त छँदैछ भयो
1: तपाईँले आफैले पनि अघि हाम्रो इन्फर्मल कुराकानी हुँदा पनि सेयर गर्नुभएको थियो नि त्यो पडकास्ट चाहिँ तपाईँले साइकोलोजी अध्ययन गरिराखेका विद्यार्थीहरूलाई पनि सुनाए उहाँ उनीहरूको पनि प्रतिक्रिया लिएर पाए भन्नुभएको थियो विद्यार्थीहरूलाई तपाईँले त्यो पड्का सुनाइरहँदाखेरि चाहिँ उहाँहरूको रियाक्सन कस्तो थियो अथवा पड्का सुनिसके पछाडि चाहिँ कस्तो खालको प्रतिक्रियाहरू सेयर गर्नुभएको थियो
2: अब ठ्याक्कै त्यो पडकास्ट विद्यार्थीलाई सुनाउँदै जाँदाखेरि चाहिँ अलिकति जिलिङ्ग भइरहेको थियो क्या त्यो भाइले सुनाइरहेको अनुभव सुन्दै गर्दाखेरि सन्तनहरू त हामीलाई राम्रो ट्रिटमेन्ट हुन्छ त्यहाँभित्र यस्तो हुन्छ भनेर पढाउनु भएको छ हाम्रो त्यो कन्सेप्ट नै तलमाथि भयो पडकास्ट सुनिसके पछाडि भनेर त्यस्तो प्रतिक्रियाहरू दिँदै थिए बच्चाहरूले
1: जस्तै हामीले अहिले केही कुराकानीबाटै पनि हामीले अनुमान गर्न सक्छौँ होइन त्यहाँभित्र गरिने व्यवहारहरू चाहिँ मानवीय व्यवहारहरू थिएनन् जो जति पनि त्यो भाइले हामीसँग सेयर गर्नुभएको थियो होइन यस्तो खालको व्यवहारहरू जो एउटा सजाय भोगेर बसिराखेको किशोर छ भनौँ न ऊ अझै परिपक्व भइसकेको छैन सामाजिक शारीरिक भावनात्मक हरेक दृष्टिले हेर्दाखेरि चाहिँ त्यो उमेर समूहको व्यक्तिले चाहिँ त्यति सानै उमेरमा त्यस्ता खालका यातनाहरू सुधार हुने क्रममा रहिरहँदाखेरि अथवा उसलाई सुधार्न राखिएकै ठाउँमा त्यस्ता व्यवहारहरू भइरहँदाखेरि चाहिँ कस्तो खालको अल्पकालीन अनि दीर्घकालीन असरहरू चाहिँ पर्छ होला उसको मनोविज्ञानमा
2: अब जस्तै सर्ट टर्म इफेक्ट भनेको इमिडिएट इफेक्ट भनेको त उसलाई अब त्यस्तो हुँदाखेरि अब एङ्जाइटी फियर हुने होइन त्यही ठाउँमा अब डराइराख्ने अनि पछि त्यो कुरा नै थपिँदै गइसके पछाडि अरू मानसिक रोगहरू लाग्ने सम्भावना त हुने नै भयो होइन अर्को पिटिएसडी पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर भन्ने छ होइन त्यहाँनिर भएको नै इभेन्टहरूले गर्दाखेरि त्यो नै ट्रमा भएर निस्किँदाखेरि उसलाई चाहिँ त्यो पिटिएसडी भइदिन्छ त्यसले चाहिँ करेक्सन हुनुभित्रै भएको कुराहरू चाहिँ सम्झेर पछि डे टु डे लाइफमा पनि त्यसले उसलाई असर गर्ने, त्यही बेला फ्ल्यास ब्याक भएर आइराख्ने यस्तो भएको छ भनेर डराइराख्ने, फात्तिने होइन, त्यसले गर्दाखेरि चाहिँ अब पढ्ने विद्यार्थी हो भने पढ्न सक्दैन, त्यस पछाडि केही काम गर्दै गर्ने छ भने त्यो गर्न सक्दैन होइन, त्यसले गर्दाखेरि चाहिँ त्यो लङ टर्म इफेक्टतिर नै गइदिन्छ, त्यहाँभित्रको ट्रमाले गर्दाखेरि त्यही ट्रमा नै उसमा बसिरहेको छ, त्यो इमोसनल ब्यागेजहरू बसिरहेको छ होइन।
1: जस्तै यस्ता गलत कार्यहरूलाई निरुत्साहित गर्न अथवा कम गर्न गरिने हिंसात्मक अभ्यासले चाहिँ कस्तो खालको जोखिमहरू चाहिँ निम्ताउँछ? हुन त अघि हामीले थोरै जोखिमहरूको कुरा गर्यो, अल्पकालीन दीर्घकालीन, यसले चाहिँ अब एउटा व्यक्तिमा पार्ने त भइ नै हाल्यो होइन, सँगसँगै अब एउटा व्यक्ति त समाजको पनि एउटा अङ्ग हो होइन, उसको पारिवारिक सामाजिक अन्य रहन सहनमा चाहिँ त्यसले कस्तो खालको असरहरू निम्त्याउँछ, जोखिमहरू निम्त्याउँछ होला?
2: जस्तो अब यो हामीले जुभेनाइल डेलिन्क्वेन्सी कसरी हुन्छ र भनेर यसो बुझ्दै जाँदाखेरि त्यसका रिस्क फ्याक्टरहरू धेरै छन् होइन, कुनै एउटा मात्रै रिस्कले गर्दाखेरि बच्चा डेलिन्क्वेन्ट हुने अथवा अफेन्स गर्ने भन्ने हुँदैन, अब एउटा मात्रै रिस्क हुन सक्छ अथवा यावत अरू अरू अन्य रिस्कहरू थपेर त्यसले अझै झन् डेलिन्क्वेन्सीलाई बढावा दिन सक्छ। जस्तै उदाहरणको लागि एउटा चाहिँ अब परिवारमा राम्रो केयर गर्ने फ्यामिली छैन, डिस्फङ्सनल फ्यामिली छ, बुवा पनि जाँड रक्सी खाने, आमा पनि अब त्यस्तै, हामी छोरालाई चाहिँ राम्रो केयर गर्न नसक्छ, प्लस अनि त्यो बच्चाको एजुकेसन ब्याकग्राउन्ड पनि नराम्रो हुँदाखेरि अनि बुवाको बिहेभियर नन गर्ने, अनि अब एजुकेसन पनि छैन राम्रो, उसको एटिट्युडहरू पनि राम्रो भइसकेको हुँदैन, अनि त्यसले गर्दाखेरि चाहिँ विजयहरू गर्न थाल्छ। अर्को रिस्क फ्याक्टर भनेको फिजिकल ट्रमा, अब घरमै चाहिँ अब बुवाले पिट्ने आमाले पिट्ने गर्दाखेरि त्यो ट्रमा चाहिँ एकदमै बसेको हुन्छ, अनि त्यही आउटब्रस्ट हुँदाखेरि डेलिन्क्वेन्सी हुने हो। अनि अरू भनेको इन्फिरियर, बच्चाले आफूलाई चाहिँ इन्फिरियर थाल्छ होइन, अनि म चाहिँ केही गर्न सक्दिनँ भन्दै भन्दै त्यो बस्दाखेरि त्यो आफूलाई चाहिँ सुपेरियर देखाउन प्रत्येक एकैचोटि त्यो एक्ट आउट गर्छ होइन, त्यो अटेन्सन पाउनको लागि त्यो हुँदै गर्दाखेरि त्यसरी नै डेलिन्क्वेन्सी हुने हो। एउटा हामीले रिस्क फ्याक्टर फिजिकल ट्रमाले गर्दा डेलिन्क्वेन्सी हुन्छ भनेर त्यो बुझेको छ, अनि फेरि त्यही ट्रमा नै भित्र हुन्छ भनेदेखि फेरि ऊ त अब अझै झन् डेलिन्क्वेन्ट हुने भयो नि त, त्यही साइकोलोजिकल कुराले नै फेरि अरू अफेन्सहरू गर्ने भयो, त्यही भएर यो ट्रमा भनेको चाहिँ एकदमै हार्मफुल हो होइन, त्यो फेरि अब्युज भनेको। जस्तै एउटा सानो उदाहरण दिन चाहे, त्यो चाहिँ एडल्टकै केस हो होइन, यसमा चाहिँ अब अब्युजको पनि धेरै फर्महरू हुन्छ, फिजिकल अब्युज भयो, सेक्सुअल अब्युज भयो, साइकोलोजिकल अब्युजले उसको सेल्फ इस्टिम डाउन गर्ने, इन्फेरियर बनाउने गर्छ। म चाहिँ यो सेक्सुअल अब्युजको एउटा एक्जाम्पल दिन चाहे, 2000 स्टडी गरेको त्यो अफेन्डर चाहिँ सोसियोप्याथ भन्नु, ऊ चाहिँ फिमेल अफेन्डर हो, उसलाई चाहिँ घरमा सेक्सुअल अब्युज आफ्नै नजिकको मान्छेबाट भएको थियो, अनि उसको डेलिन्क्वेन्ट एक्टिभिटी अथवा क्राइमको नेचर चाहिँ कस्तो भन्दाखेरि ऊ एज अ सेक्स वर्कर कतै काम गर्थ्यो होइन, अनि त्यहाँनिर आएको मेल क्लाइन्टहरूलाई चाहिँ उसले चाहिँ मर्डर गर्ने, 17-18 मर्डर पछाडि चाहिँ उसले चाहिँ यस्तो अफेन्स गरिरहेको छ भन्ने खालको देखेर त्यसरी चाहिँ सोसियोप्याथसम्म हुन सक्छ मान्छेहरू। एउटै नेचरको एउटै प्रकृतिको क्राइम चाहिँ सिरिजमा गर्ने हो,
1: ब्याड टाइपको बिहेभियर सिमी शैलीको देखिने भयो त्यति चाहिँ।
2: अब यो कसरी भयो भन्दा ऊ सेक्सुअल अब्युज भयो, अनि त्यही कुरा नै फलोअप गर्दै उसको बिहेभियरमा चाहिँ यही खालको अफेन्सहरू गर्न थाल्यो, त्यही बच्चा नै पछि एडल्ट हुने हो, कन्टिन्यू हुँदै जाने हो। यो चाहिँ एउटा सानो उदाहरण भयो अफेन्सको, क्राइमको। अब जस्तो बच्चाहरूले गर्ने अफेन्सलाई चाहिँ बिच्याई भन्छ, बाल बिच्याई भन्छ, क्राइम भन्न ठ्याक्कै मिलेन, अब त्यो कानुनले नै छुट्याइदिएको छ, अब एडल्टले 18 माथि गर्यो भने चाहिँ त्यसलाई अब क्राइम भनिन्छ होइन।
1: यो जुभेनाइल केसकै अरू त्यस्ता केही उदाहरणहरू अथवा त्यस्ता भएका घटनाहरू छन् जसले चाहिँ अब उनीहरू बाल बिच्याय गरेर त्यहाँ सजाय भोग्न अथवा सुधार गृहमा सुधार लिनको लागि उनीहरू बसिराख्दाखेरि उनीहरूलाई चाहिँ उनी यातना पीड़ाले गर्दाखेरि चाहिँ पछिसम्म पनि त्यसले ट्रमा भइराखेको अथवा उनीहरूको ओभरअल विकासमा नै असर पुगेका त्यस्ता केही नेपालकै अथवा हाम्रै वरपरका उदाहरणहरू त्यस्ता केसेसहरू चाहिँ केही छन् त?
2: जस्तै अब त्यहाँनिर प्रमुख भनेको बच्चाहरू सुध्रिन जाने हो। अब हाम्रो नेपालमा चाहिँ कस्तो छ भन्दाखेरि क्षमता भन्दा बढी बच्चाहरू राखेको छ, अनि त्यहाँनिर त्यो डाइनामिक्स नै एकदमै तलमाथि हुन्छ क्या, जस्तै 16-17 त्यस पछाडि 13-12 बच्चाहरू पनि हुन्छन्, 26-28 वर्षसम्मको हुन्छ, अनि त्यहाँनिर चाहिँ कस्तो हुन्छ भने बच्चा भनेको त एकदमै छिटो सिक्ने हो नि त त्यो कुरा पनि, अनि त्यहाँनिरको एडल्टले के गरेको छ उसले कपी गरिहाल्छ क्या, अनि त्यो हुँदै गर्दाखेरि अब ऊ त्यहाँबाट निस्किँदै गर्दाखेरि त्यहाँनिरको अरू एडल्टको बिहेभियरहरू पनि केही न केही सिकेर अझै भयानक भएर निस्केको हुन्छ, बच्चाहरूले त्यो लर्न गरेको हुन्छ, त्यो चाहिँ अब सिकेर झन् सुध्रेर गरेर आउनुपर्ने ठाउँमा अब झन् अरू अफेन्स कसरी गर्ने टेक्निकहरू लर्न गरेर निस्किन्छ, त्यो एउटा सर्भाइभ हुनको लागि ट्याक्क अब सटेन अवधि तोकेको समय नभित्र हुन्छ, बाहिर निस्किसके पछाडि फेरि अर्को तल क्राइम गर्न सक्ने जसमा चाहिँ बढ्यो होइन। त्यो चाहिँ किन भन्दाखेरि अब त्यहाँनिरको अब म्यानेजमेन्ट प्रपर नभएर चाहिँ समस्या त्यस्तो भइदिन्छ।
1: त्यसै हाम्रो यही कुराकानीले पनि के देखाउँछ भने बाल बालिकालाई यदि उनीहरू बाल विद्यालयको फेसमा चाहिँ सुधार गृहमा सजाय भोगिराखेका छन् अथवा सुधारिनलाई बसिराखेका छन् भने उनीहरूलाई यदि हामीले सही तरिकाले उनीहरूलाई सुधार्ने प्रयास गरियो भने चाहिँ पक्कै उनीहरूको पछि आउँदो दिनमा चाहिँ अझ भविष्यमा अझ राम्रो हुन सक्छ भन्ने पनि हाम्रो यो कुराकानीले पनि बुझाउँछ होइन। कस्ता खालका व्यवहारहरू गरियो भने चाहिँ पछि गएर हुन सक्ने असरलाई कम गर्न सकिन्छ, किनकि उनीहरू अब सानैमा बाल विद्यालयको केसमा सुधार गृहमा गएर बसेर सजाय पूर्ण रूपमा उनीहरूले भोगेर बाहिर निस्के पनि हाम्रो समाजले हेर्ने दृष्टिकोण त उनीहरूप्रति हेर्ने त अझै पनि नकारात्मक नै हुन्छ अथवा विभिन्न खालका टिक्का टिप्पणी गर्ने हामीहरूकोमा चाहिँ त्यो खालको प्राय जस्तो देखिन्छ पनि होइन। त्यस्तो हुन नदिनको लागि कस्ता खालका मनोसामाजिक व्यवहारहरू भनौँ न, विशेष गरी ती बाल सुधार गृहमा नै भयो भने चाहिँ त्यसले सहज पुर्याउँछ होला।
2: यसमा चाहिँ फर्स्टमा भनेको अब बच्चाहरूलाई अलिकति अफेन्डर हो तैले यस्तो अलग काम गरेर आइस भनेर सुरुमा पस्ने बित्तिकै त्यो कुरा गराउने भन्दाखेरि पनि फर्स्ट इम्प्रेसन नै करेक्सन हो भित्रको उसको भनेर, यो त पढ्ने विद्यालय रहेछ स्कुल रहेछ भन्ने खालको मैले चाहिँ उसलाई सुरुमा तैले गलत काम गरिस् भन्ने भावना नै उसलाई पैदा हुन दिनु भएन क्या। त्यस्तो सेटअप हुनु पर्यो, त्यस्तो कुराबाट चाहिँ अगाडि बढ्नु पर्यो। सुरुमै म त गलत रहेछु मैले त गलत काम गरेर रहेछु भन्ने नै भान फाल्थ्यो भने त्यहीँबाट सुरु भयो क्या उसको साइकोलोजिकल असरहरू। अब त्यहीँबाट अब उसको सेल्फ स्टिम पनि डाउन हुन थाल्छ, म त यस्तै बिग्रेको उस्तै बिग्रेको म त छिरेर आएको भनेर फेरि अरू अफेन्सहरू गर्न सक्छ। ठ्याक्क त्योभन्दा अगाडि चाहिँ के गर्न सकिन्छ भन्दाखेरि उसलाई चाहिँ सुरुमा तिमी नराम्रो होइन यो चाहिँ हुन्छ यो कुरा भनेर उसलाई सुरुमा त्यसरी सम्झाउने संयन्त्रहरू अपनाइनुपर्छ। अर्को भनेको बच्चा चाहिँ अफेन्डर कसरी हुन्छ भन्दाखेरि समाजको कारणले गर्दाखेरि हुन सक्छ, परिवारको कारणले गर्दाखेरि हुन सक्छ, त्यो डाइनामिक्समा चाहिँ वर्क गरिहाल्नु पर्यो क्या। फर्स्टमा त्यो बच्चा आउँछ अनि फ्यामिलीसँगको काउन्सिलिङ खालिहाल्नु पर्यो होइन, त्यस पछाडि उसको स्कुलसँगको बिहेभियर कस्तो छ, स्कुलमा चाहिँ उसको बिहेभियर कस्तो छ त्यो हेर्नु पर्यो, त्यहाँ टिचरले पनि सपोर्ट गर्छ। अर्को भनेको चाहिँ अब त्यो अफेन्स भन्यो केही न केही साइकोलोजिकल डिसअर्डरले गर्दाखेरि पनि अफेन्स गर्नलाई बाध्य बनाउँछ क्या। जस्तो उदाहरणको लागि एडिएचडी अटेन्सन डेफिसिट हाइपर एक्टिभिटी डिसअर्डर भन्छ क्या, यसमा चाहिँ बच्चा एकदमै क्षुद्र हुन्छ क्या, अटेन्सनमा डेफिसिट हुन्छ अनि त्यही भएर एकछिन बस्न सक्दैन क्या, चुप्रुचुप्रुचुप्रु गर्ने अनि हाइपर एक्टिभ हुन्छ। त्यस्तो बच्चाहरू चाहिँ इम्पल्सिभ हुन्छ, कसैले केही भन्यो भने रियाक्ट गरिहाल्ने अनि त्यो हुँदाखेरि चाहिँ अब जस्तै त्यहाँनिर चाहिँ अफेन्स हुन सक्छ होइन। रिस उठ्यो उसको हातमा चाहिँ एउटा कलम छ, कलमले भात छ घुस्थ्यो भने कललाई त त्यो हटर ब्याट्रीको किसमा त पर्यो नि त, उसलाई चाहिँ के खालको मानसिक रोग लागेको हो भनेर त्यो उसको टेस्टिङहरू प्रपरली गरेर अनि त्यो चाहिँ बुझ्नुपर्छ। उसले त त्यस्तो बिहेभियर भएको यदि बच्चा छ भने उसले त्यही भित्र पनि अरूलाई टिप्न सक्छ कुट्न सक्छ, किनभने उसको बिहेभियर त इम्पल्सिभ छ नि त। त्यस्तै कुनै डिसअर्डरहरू छ भने छुट्याएर राख्ने अथवा ट्रिटमेन्टको लागि चाहिँ मेन्टल हस्पिटल छ कोअर्डिनेट गर्न सकिन्छ होइन। अनि भित्र बस्दा जस्तै त्यो ट्रिटमेन्टको कुरा पनि भयो। हाम्रो नेपालमा चाहिँ अलिकति यो मानसिक समस्या बच्चाहरूमा हुने समस्यासँग अलिकति सोसाइटी ओरियन्ट छैन, यो मानसिक स्वास्थ्य पनि भर्खर खस्चाउँदै आइरहेको छ, यसको चाहिँ अटेन्सन पब्लिकले अलिकति बढी दिन थालेको छ। अर्को एउटा कन्डक्ट डिसअर्डर भन्ने हुन्छ, यो कन्डक्ट डिसअर्डरलाई चाहिँ ठ्याक्क सजिलो तरिकाले कसरी पनि बुझ्न सकिन्छ भने मिसकन्डक्ट नै मिसकन्डक्टको डिसअर्डर भनेर बुझ्न सकिन्छ क्या। यसमा चाहिँ अब बच्चाको बिहेभियर कस्तो हुन्छ भन्दाखेरि आरोसँग खेलिराख्ने चलिराख्ने होइन, केही न केही अफेन्स गर्ने रुल ब्रेक गर्ने बिहेभियर भएको हुन्छ, यस्तो नगर भनेको कुराहरू नै भाइलेट गर्ने अनि त्यही रुलमा नबसिसके पछाडि अनि त्यहाँनिर अफेन्स हुने हो। त्यही भएर चाहिँ यो बच्चाहरूलाई चाहिँ कानुनको विवादमा परेको बच्चा भनेर पनि भनिन्छ क्या, अफेन्डर भन्दा पनि कानुनको डेलिक्वेन्ट भन्दा पनि कानुनको चाहिँ विवादमा परेको बच्चा, अब त्यो भिक्टिमलाई पनि जस्टिस त हुनु पर्यो अनि बच्चा पनि सुध्रिनु पर्यो, अब अफेन्डर अफेन्स नगर्ने भएर निस्किनु पर्यो। अर्को भनेको एउटा भर्खरै यो हाम्रो बाल सुधार गृहहरू चाहिँ टोटल 9 छ, एउटा चाहिँ रिसेन्टली पाइपलाइनमा 9 बाँकेमा बन्दैछ। त्यहाँनिर चाहिँ के गर्ने भनेको छ भने 18 माथि पुगेकोहरूलाई चाहिँ त्यहाँनिर सिफ्ट गर्ने, त्यसले गर्दाखेरि चाहिँ अब अलिक सहज हुन्छ, सबै एउटै लास्टको बच्चाहरू चाहिँ करेक्सन हुनमा बस्छ भनेर त्यो पाइपलाइनमा छ। अनि त्यसमा अब 4 बाल सुधार गृह यो सिफ्ट नेपालले म्यानेज गर्छ भने 4 चाहिँ नेपाल सरकारको छ, जुन हेड अफिस सानो ठिमीमा भयो त्यो सानो ठिमीमा चाहिँ हाम्रो विद्यार्थीलाई लैजाँदै गर्दाखेरि यो सिफ्ट नेपालले चाहिँ के गरिरहेको थियो भन्दाखेरि जस्तै भोकेसनल ट्रेनिङहरू जस्तै त्यहाँनिर आएको बच्चाहरूलाई चाहिँ इमिडिएटली निस्किँदै गर्दा सोसाइटीमा चाहिँ इन्ट्रिग्रेट हुनलाई सजिलो होस् भनेर जस्तै डोजर चलाउन सिकाउने हो कि, बारिस्ताको ट्रेनिङ दिने हो कि, ब्युटी पार्लरको ट्रेनिङ दिने हो कि भनेर चाहिँ त्यसरी चाहिँ त्यो कामहरू चाहिँ गरिरहेको थियो क्या युसेफ नेपालले बच्चाहरूलाई चाहिँ क्यापेसिटी अनुसार कम्पिटेन्स अनुसार चाहिँ त्यो ट्रेनिङहरू प्रोभाइड गरिराखेका थियो।
1: हजुर, हामी कार्यक्रमको अन्तिममा पनि आइसकेका छौँ होइन, हामीले धेरैवटा कुराकानी गऱ्यौँ कसरी बाल सुधार गृहमा बसेका बाल बालिकाहरूलाई चाहिँ यातना दिँदाखेरि त्यसले उनीहरूको समग्र विकासमा चाहिँ असर पुग्छ होइन, त्यसलाई कसरी निरुत्साहित गर्न सकिन्छ, कस्ता खालका अभ्यासहरू चाहिँ हामीले गर्न आवश्यक छ लगायतका विषयमा कुरा गऱ्यौँ। अन्तिममा चाहिँ यो विषयमा जोड्नु नै पर्ने अथवा चाहिँ त्यस्ता बाल बालिकाहरूको मनोसामाजिक विकासको लागि ओभरअल ग्रोथको लागि चाहिँ हामीले ध्यान दिनुपर्ने कुरा चाहिँ के हुन्छन् होला?
2: पहिला भनेको चाहिँ अब जस्तै बच्चा अफेन्डर कसरी नबनाउने भन्ने कुरा भयो होइन, फर्स्टमा त एट्याचमेन्टको विभिन्न यो साइकोलोजीमा थ्योरीहरू छन् बच्चा चाहिँ अफेन्डर कसरी हुन्छ भन्ने कुरा होइन। पहिलो सुरुमा चाहिँ अब एट्याचमेन्ट भन्छ, एट्याचमेन्ट भनेको चाहिँ इमोसनल कनेक्टनेस बिट्विन ह्युमन बिङ्स भन्छ क्या, जस्तै बच्चा जन्मिने बित्तिकै फर्स्ट फाइभ इयर्स चाहिँ एकदमै भ्यालुएबल हुन्छ, त्यो चाहिँ अब फर्स्ट फाइभ इयर्समा नै कुनै एकदमै केयर गर्ने एट्याचमेन्ट चिल्ड्रनसँग चाहिँ डिट्याच भएको छ भने एकदमै हाई रिस्क हुन्छ, इमोसनल्ली डिट्याच हुने, इमोसनल्ली चाहिँ अलिकति नर्म हुने टाइपको हुन्छ। त्यही भएर एट्याचमेन्ट एकदमै मुख्य छ, परिवारले चाहिँ आफ्नो बच्चालाई प्रपर एट्याचमेन्ट प्लस केयर दिनु पर्यो होइन। यो एउटा जन बर्बी र अनि मेरिस एनिसवर्थ भन्नेले चाहिँ एट्याचमेन्टको थ्योरी प्रिस्क्राइब गर्नुभएको छ। जस्तै अब एट्याचमेन्ट स्टाइलहरू हुन्छ, एनिसवर्थले भनिअनुसार चारवटा एट्याचमेन्ट स्टाइल छ, फर्स्टमा चाहिँ सिक्योर एट्याचमेन्ट, अनि त्यस पछाडि इनसिक्योर एट्याचमेन्ट, अनि त्यस पछाडि इनसिक्योर एट्याचमेन्टभित्र चाहिँ इनसिक्योर रेजिस्टेन्ट र इनसिक्योर अभोइडेन्ट, अनि अर्को भनेको चाहिँ एउटा डिसअर्गनाइज डिसओबिडियन्ट एट्याचमेन्ट भनेर छ होइन। त्यो सिक्योर एट्याचमेन्ट हुँदाखेरि चाहिँ एकदमै लिस्ट हुन्छ बच्चा डेलिक्वेन्ट हुने, तर इनसिक्योर रेजिस्टेन्ट र अभोइडेन्ट एट्याचमेन्ट स्टाइल भयो भनेदेखि चाहिँ बच्चाहरू अलिकति डेलिक्वेन्ट हुने अथवा अफेन्डर हुने चान्स अलिकति आइहाल्छ। त्यो सिक्योर एट्याचमेन्ट भनेको चाहिँ कस्तो भन्दा जुन अघि मैले फर्स्टमा कुरा गरेँ नि, पहिलो पाँच वर्ष चाहिँ प्रपरली केयर पाएको बच्चाहरू, इनसिक्योर रेजिस्टेन्ट बच्चाको बिहेभियर चाहिँ कस्तो हुन्छ भने उसले चाहिँ प्रपरली अटेन्सन पनि पाएन पेरेन्ट्सको, अनि केयर पनि पाएन भने त्यो प्यारेन्ट्सले माया ममता दिन खोज्दा प्रोक्सिमिटी चाहिँ अलिकति टाढा हुन्छ क्या, रेजिस्ट गर्छ क्या एट्याचमेन्ट त्यो बच्चाले। त्यो किन रेजिस्ट गर्छ भन्दा प्यारेन्ट्सले नै एट्याचमेन्ट प्रपरली फर्म गरेको हुँदैन। अभोइडेन्ट भनेको चाहिँ आई कन्ट्याक्ट नगर्ने, हेर्दै नहेर्ने, सानैदेखि चाहिँ त्यो बच्चाको कस्तो एट्याचमेन्ट फर्म भएको छ भन्ने कुरा चाहिँ प्यारेन्टिङ स्टाइलले चाहिँ डिटर्माइन गर्छ क्या। त्यही भएर सिक्योर एट्याचमेन्ट चाहिँ एकदमै राम्रो भनेको छ। त्यो एट्याचमेन्टको कुरा भयो, अब अर्को यो साइकोडाइनामिक थ्योरीबाट चाहिँ ट्रमाको कुराहरू आउँछ। सानैमा बच्चाहरूले फिजिकल ट्रमा, सेक्सुअल ट्रमाहरू रोकेको छ भने चाहिँ प्युबर्टी एडोलेसेन्समा आइसके पछाडि चाहिँ त्यो फेन्ट हुन्छ भनेर छ क्या, त्यो ट्रमाहरूबाट बचाउनु पर्यो बच्चाहरूलाई। अब लर्निङ भनेको बच्चाहरू भनेको एकदम छिटो देखेर हेरेर सिक्ने हो नि त, त्यही भएर अब समाजमा चाहिँ कस्तो समाजमा हुर्किँदैछ, उसको साथीहरू कस्तो छ। अर्को भनेको यो टिभीमा देखिने भाइलेन्सहरू पनि हेरेर अब त्यो बच्चाले लर्न गर्छ क्या। एडोलेसेन्स पिरियड भनेर त्यो हर्मोनल रस हुने पिरियड हो, अनि एकदमै एक्सपोजर चाहिँ भाइलेन्ससँग भयो भने त्यो इनर्जी उसले चाहिँ बाहिर ग्याङमा चाहिँ सामेल भएर अथवा साथीहरूसँग झगडा गरेर त्यो इनर्जी चाहिँ च्यानलाइज गर्छ क्या। त्यो हुँदाखेरि पनि भयो, अब त्यो चाहिँ प्यारेन्ट्सलाई यो अवस्थामा यो स्टेजमा चाहिँ बच्चा यस्तो हुन्छ भनेर सिकाउनु जरुरी छ। अर्को भनेको
1: हुन्छ, यहाँको समय र विचारको लागि धेरै धेरै धन्यवाद।
2: धन्यवाद।
1: आज हामीले नवराज गुरागाईसँग कुराकानी गर्यौँ, उहाँसँग चाहिँ हामीले विशेष गरी बाल सुधार गृहभित्र हुने विभिन्न खालका व्यवहारले गर्दाखेरि चाहिँ बाल बालिकाको मनोविज्ञानमा, किशोर किशोरीको मनोविज्ञानमा कस्तो असर पुग्छ, त्यसको परिणामहरू के हुन्छन् भन्ने विषयमा कुराकानी गरेका थियौँ। आजको यो गुलाबी सम्वाद तपाईँलाई कस्तो लाग्यो, आफूलाई लागेको प्रतिक्रिया हामीलाई पठाउनको लागि हाम्रो इमेल भएको छ gulabisambad@gmail.com। तपाईँले हामीलाई मेल गर्न सक्नुहुनेछ भने हाम्रो सामाजिक सञ्जालहरूमा गुलाबी सम्वाद सर्च गरेर हामीसँग कनेक्ट हुन सक्नु। त्यस्तै हाम्रो पडकास्ट सुन्नको लागि स्पोटिफाई फर क्रिएटर्समा गएर गुलाबी सम्वाद सर्च गर्नुभयो भने हामीलाई सुन्न सक्नुहुनेछ भने देशभरिका विभिन्न 40+ बढी स्थानीय रेडियो स्टेशनबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। त्यस्तै हाम्रो पात्रो एपमा गएर गुलाबी सम्वाद सर्च गरेर पनि हाम्रो नयाँ तथा पुरानो एपिसोडहरू सुन्न सक्नुहुनेछ। त्यस्तै गरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग सम्बन्धित विषयमा भोगाई अनुभवहरू पढ्न र आफ्ना पनि त्यस्तै अनुभवहरू छन् भने हामीसँग सेयर गर्न सक्नुहुनेछ। हामी ती अनुभव भोगाईहरू हाम्रो वेबसाइट www.gulabisambad.com प्रकाशित गर्नेछौ। अर्को हप्ता हामी पडकास्टमा अर्को नयाँ विषयमा कुराकानी गर्न पक्कै आउनेछौ। त्यतिन्जेलसम्मको लागि पडकास्ट गुलाबी सम्वादको थर्ड सिजनको 29 एपिसोडबाट म करुणा बिदा माग्छु। नमस्ते।

0: जानु हजुर उसको टच बालेर जाउँ।
1: पर्दैन आमा, त्यही पुगे त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकट्याउन, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टुकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र तार तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जीवनमा चिन्ता र फिक्री जय मसीह आदरणीय श्रोता मित्र म आशा गर्दछु तपाईले यो सन्देश सुनेर जीवनमा पक्कै पनि आशिष प्राप्त गर्नुहुनेछ। आजको सन्देशको विषय रहेको छ जीवनमा चिन्ता र फिक्री। प्रिय मित्र, यो वर्ष हाम्रो लागि धेरै डरलाग्दो वर्ष भयो। कोरोनाको महामारीबाट विश्वभर लाखौं मान्छेले आफ्नो ज्यान गुमाउन बाध्य भए, तर परमेश्वरलाई धेरै धन्यवाद दिनुपर्छ, तपाईँ र म आजको दिनसम्म जीवित छौं भन्ने गरिन्छ। चिन्ताले मानिसलाई चितामा पुर्याउँछ। यदि हामी चिन्ता गरेर कुनै पनि कुरा प्राप्त गर्न सक्दैनौ भने यसको चिन्तामा लाग्नु व्यर्थ हुन्छ। हामी त्यस्तो कुराको चिन्ता गर्नु ठिकै होला जुन हाम्रो चिन्ताबाट पूरा हुन्छ। परमेश्वर भन्नुहुन्छ, तिमीहरू मध्ये कुन चाहिँले चिन्ता गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छौ? परमेश्वरले उहाँको इच्छा अनुसार यो संसारमा हामीलाई राख्नु भएको छ। जति समयसम्म उहाँले हामीलाई पृथ्वीको काम गर्न दिनुभएको छ त्यसलाई हामीले गर्नुपर्छ, र एक दिन उहाँले हामीलाई उहाँको अनन्तको घरमा लैजानुहुन्छ। यो संसारमा भएको सबै कुरा परमेश्वरकै हो। हामीले उपभोग गरिरहेका सबै थोक उहाँकै हुन्। हामीलाई केही समयको लागि उहाँले उपभोग गर्न दिनुभएको छ। दुःखलाग्दो कुरा, आज हामी यो तेरो यो मेरो भनेर सानो तिनो कुराको लागि झगडा गर्छौ, मुद्दा मामला गर्छौ, तर यी सबै व्यर्थ छन्। कहिले म आफै अचम्मित हुन्छु। म धेरै दुर्गम जिल्लामा जन्मिए, त्यसपछि त्यहाँको जग्गा जमिन बेचेर अर्को जिल्लामा म बसाई सरेर गए, फेरि त्यहाँ पनि बेचेर अहिले काठमाडौँ आएको छु, फेरि त्यहाँको पनि बिक्री गरेर फेरि म कहाँ जानुपर्ने हो त्यो म जान्दिन। परमेश्वरले जुन समयसम्म मलाई यहाँ बस भन्नुहुन्छ म त्यो समयसम्म मात्र बस्न सक्छु। यसबाट मैले यो कुरा बुझ्न सके, यो पृथ्वी हाम्रो मेरो होइन, यो परमेश्वरको हो। परमेश्वरले आफ्नो इच्छा बमोजिम यो दिनुहुन्छ र यसमा हामी खुसी हुनुपर्छ। प्रिय मित्र, पवित्र धर्मशास्त्र हाम्रा ध्यान गर्छ भने परमेश्वरले हामी मानव जातिलाई आफ्नै प्रतिरूपमा बनाउनु भएको हो। तर जब मानिसले पाप गर्यो त्यसपछि मानिसमा पाप लगायत त्यस्ता कुराहरू पनि भित्रिए। चिन्ता फिक्री यही पापका परिणामहरू हुन्। परमेश्वरले अदनको सुन्दर बगैँचामा मानिसलाई राख्दा त्यहाँ स्वर्गीय आनन्द र खुशी मात्र थियो। चिन्ता फिक्रीबाट हामी मुक्ति पाउनको लागि मानिसहरू विभिन्न उपाय र योजनाहरू बनाउँछन्, विवेक जान्छन्, कोही तीर्थ व्रत धर्म गर्न पनि गर्छन्, तर यो सम्भव छैन। मैले विगत हप्तामा मेरो एकमात्र पुरानो साथीलाई भेटे। उहाँ डिबी परेर अमेरिका जानुभएको थियो। एक वर्षपछि छुट्टी मिलाएर नेपाल आउनुभयो। उहाँले भन्नुहुन्थ्यो, अमेरिकामा पनि दुःख र चिन्ता फिक्री नेपालमा भन्दा पनि धेरै छ, त्यहाँ पनि त्यति सजिलै पैसा कमाउन सकिँदैन। त्यहाँ कामको चिन्ता, बस्न महँगो, यसको चिन्ता, नोकरीको चिन्ता, परिवारको चिन्ता, हेर्नुहोस् न कति धेरै चिन्ता त्यहाँ पनि। प्रिय मित्र, चिन्ता चाहिँ हामीले समय खेर फाल्ने सबैभन्दा प्रभावहीन क्रियाकलाप हो। चिन्ता विश्राम र सम्बन्धको हत्यारा हो। यसले सदैव हामीलाई सताइरहन्छ अनि हाम्रो मनलाई नियन्त्रण गर्छ। सार्वजनिक रूपमा त हामी सामान्य तरिकाले काम गर्न सक्छौँ होला, तर हामी भित्र एक डरलाग्दो शक्ति लुकिरहेको छ, चिन्ता र फिक्री नामको। यो शत्रुले हाम्रो मनोवृत्तिलाई अशान्त बनाउँछ, हाम्रो सृजनशीलतालाई नष्ट गर्छ र हाम्रो पूर्णताको भावना मेटाइदिन्छ, जुन चाहिँ भित्रबाट आउँछ र जसलाई कुनै कुरा प्राप्त गरेर प्रदान गर्न सकिँदैन। प्रिय मित्र, हामीले परिवर्तन नगर्न नसक्ने कुराहरूसँग हामी किन यति धेरै संघर्ष गर्छौं त? एकजना प्रभुका सेवकले भन्नुभएको छ, ओछ्यानमा जाँदा दिनभरका कुराहरू मेरो टाउकोमा लिएर जानु हुँदैन भन्ने कुरा बुझ्न मलाई वर्षौं लाग्यो। बिहानसम्म कोशिश गरे पनि समाधान नहुने कुराहरूसँग रातभरि संघर्ष गर्थे। कति दिन म थकित अनुभव गर्दै काममा जान्थे। हो प्रिय मित्र, आज तपाईँ पनि यस्तै चिन्ता र फिक्रीले थकित हुनुहुन्छ होला। जीवनमा फिक्रीको भारी बोकिरहँदा विश्रामको खोजीमा हुनुहुन्छ होला। प्रभु यीशु भन्नुहुन्छ, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीलाई विश्राम दिनेछु। आजभन्दा 5 वर्ष अघि म रामेछापको मण्डलीहरूको भिजिटको क्रममा गएको थिएँ। मेरो साथमा अरू 3 जना साथीहरू पनि हुनुहुन्थ्यो। हामी गाडी चढेर गयौं, तर दुःखको कुरा, बाटो कच्ची भएको कारण बस बाटोमा फस्यो, घुडेन। पानी पहिरो र केसीपछि त हिउँ पनि पर्न थाल्यो। हामी रातको समयमा बल्ल बल्ल एउटा छाप्रोमा पुग्यौं, जहाँ एउटा होटल जस्तो रहेछ। हामी होटलमा बस्न आइहाल्छ नि भन्ने विचारमा साथमा केही पनि नलिई हिँडेका थियौं। बाहिर धेरै हिउँ परेको कारणले गर्दा खाटमा सुत्न पनि धेरै गाह्रो थियो, धेरै जाडो थियो। भोलिपल्टसम्म पनि हिउँ पग्लिएन, तर हामी फेरि बिहान हिउँ पर्ने थियो। लेदरको जुत्ता लगाएर गएको कारण हिँड्न धेरै गाह्रो भएको थियो। पछाडि पिठ्यूमा झोला पनि थियो। म घरिघरि हिउँमा चिप्लिएर लड्थे। मलाई हिँड्न गाह्रो भएको त्यहाँको एकजना स्थानीय भाइले देखेछ र पछाडि आएर मलाई भन्यो, दाई नौल्याउनुहोस्, म तपाईँको झोला बोकिदिन्छु। म खुसी हुँदै झोला दिएँ। त्यो भाइले धेरै टाढासम्म मेरो झोलाको भारी बोकिदियो। मैले मेरो जुत्तासँग त्यो भाइको चप्पल साटे। मलाई हिँड्न अलि सजिलो भयो। पछि मैले भाइलाई धन्यवाद दिएर विदा गरे। प्रिय मित्र, आज प्रभु यीशु हाम्रो चिन्ता र फिक्रीको भारी बोकिदिन चाहनुहुन्छ। यदि हामी यो भारी प्रभु समक्ष बिसाउँछौ भने उहाँले हामीलाई स्वतन्त्र तुल्याइदिनुहुन्छ। प्रिय मित्र, यो जीवन तपाईँको हो। जीवनमा के कुरा रोज्ने र नरोज्ने भन्ने कुरा पनि तपाईँको आफ्नै निर्णयको विषय हो। आजलाई यति भन्नुहोस्। हामी सबैलाई आशीर्वाद दिनुभएको होस्।
1: श्रोता, कार्यक्रम ब्लेसिङ आवर आशिषको समयको बाँकी अंश भोलि यसै समय लिएर आउनेछौ। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि हाम्रो टेलिफोन नम्बर 01-55-91-865 सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त, आजका लागि कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। तपाईँको दिन आशिषमय बनोस्। जय मसीह।
0: सृजना शान्ति रेडियोको समावेशी आवाज FM 107.6 मेगाहर्ज।
2: सुनौ र सुनाओ।

0: नमस्कार, म गायिका पूजा सुनवार. तपाईँ अहिले सुन्दै हुनुहुन्छ 107.6 मेगाहर्ज. सुनौ दर्शनौ.
1: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ. आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ.
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ. सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले बेच्ने ठाउँमा नराखौ. खाना पकाउने ग्यास सुरक्षित राखौ.
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ. क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं.
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं. पानीका स्रोतलाई व्यवस्थित गरौं. समुदायसँग सहकार्य गरौं.
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ. ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं.
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ. ठुटा जथाभावी नफालौ. वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं.
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ. नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं.

0: मसिरी कान्छा बत्तसै छ
1: म पाँच मिनटमा आउँछु होइन हौ कता जान लागेको एकैछिन काम गर अनि बसौला नि होइन म आइहाल्छु ल ल ल होइन हौ पाँच मिनटमा आउँछु भनेर गएको मान्छे कता हराएको यत्रो बेरसम्म उहाँ पर साइली दिदीको घर पुगेर आएको नि अनि काम छोडेर गफ गर्दा नि गएको एक घन्टाको काम पनि घाटै भयो नि अनि यहाँ काम गर्ने ठाउँमा कहिले छैन के गर्ने त नगर भयो त
2: खाने पानी र आराम गर्ने ठाउँ कार्यस्थलका आधारभूत आवश्यकता हुन् यस्ता आधारभूत आवश्यकता अभाव भएमा कामदारको स्वास्थ्यमा असर गर्छ र उद्योगको उत्पादन क्षमता पनि घटाउँछ
3: साथै श्रम ऐनले प्रतिष्ठानमा स्वास्थ्य र सुरक्षाका प्रावधानहरू समेट्नु पर्नेमा जोड दिएको
2: छ आशाको सन्देश नेपाल र ग्रेस एफएमद्वारा जनहितमा जारी सन्देश

0: world inspires loving yourself, increases peace and faith, guides positive thoughts and activities. Listen and enjoy Grace FM 107.6, the melody of your rhythmic life. Grace FM, time check.
1: It's 3 PM. Din ko thik 3 baje.
2: अचेल यो दाँत दुख्ने समस्याले पनि निकै गाह्रो गर्यो भने न चिसो खान मिल्छ न तातो खान मिल्छ, त्यसमाथि फेरि मुख गमाए भन्छ। यही दाँतको कारणले गर्दाखेरि राम्ररी हाँस्न पनि पाइया छैन।
3: समस्यालाई व्यवस्था चाहिँ नगर्नु है दाइ, प्रणालीमा उपचार गरिएन भने भविष्यमा दुःख पाइन्छ है।
2: होइन, कहाँ गएर उपचार गर्ने त?
3: स्वस्थ दाँत र आकर्षक मुस्कानका लागि आउनुहोस् ह्याप्पी स्माइल डेन्टल क्लिनिक भक्तपुर।
4: हजुर, हामी कहाँ अनुभवी दन्त चिकित्सकहरूको टोली बाँच्छ। अत्याधुनिक प्रविधि सहित दाँत जाँच, स्केलिङ, फिलिङ, रुट क्यानल उपचार, दाँत निकाल्ने, कृत्रिम दाँत, ब्रेसेस, दाँत सेतो बनाउने, बाल बालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि सम्पूर्ण दन्त सेवाहरू उपलब्ध रहेका छन्।
3: नियमित दाँत परीक्षणले भविष्यमा हुने ठूलो समस्या र अनावश्यक खर्चबाट पनि बचाउन सक्छ।
4: स्वस्थ दाँत, ताजा सास र आत्मविश्वासपूर्ण मुस्कानका लागि आजै सम्पर्क गर्नुहोस्। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक, सूर्य विनायक, राम मन्दिर, भक्तपुर। सम्पर्क मोबाइल नम्बर 9841478962, 9813 80 63 15। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक, सूर्य विनायक, राम मन्दिर, भक्तपुर। कुनै पनि चाड पर्व अथवा विशेष अवसरमा के तपाईँ नयाँ फेसन खोज्दै हुनुहुन्छ? स्टाइल पनि, गुणस्तर पनि अनि मूल्यमा पनि बचत चाहिएको छ? यदि त्यस्तो हो भने आउनुहोस् राजु फेसन हाउसमा। विगत 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित जेन्ट्सका सम्पूर्ण लुगा कपडाहरू, शिरदेखि पाउसम्म अहिलेको ट्रेन्डिङका लुगा कपडाहरू, जुत्ता चप्पल, फर्मल तथा क्याजुअल रेडिमेड सम्पूर्ण कपडाहरू एकै छाना मुनि 20% छुटका साथमा राजु फेसन हाउसले धमाधम लुगा कपडाहरू उपलब्ध गराइरहेको छ। साथै विभिन्न चाडपर्व तथा मेलाहरूमा विशेष छुटका साथमा लुगा कपडाहरू उपलब्ध रहेको छ। यसै विज्ञापन सुनेर आउनुहुने सम्पूर्णलाई विशेष छुटको व्यवस्था रहेको जानकारी गराउँदछौ। राजु फेसन हाउस, तपाईँको आफ्नै फेसन गन्तव्य। प्रोप्राइटर राजु ताना बासु। सम्पर्क मोबाइल नम्बर 9851927740, 9841362013। राजु फेसन हाउस, टुरिज्म मार्केट, राम मन्दिर, भक्तपुर।
1: अरूसँग आफ्नो तुलना नगर्नुहोस् तर आफ्नो काममा लागिरहनुहोस्। ग्रेस एफएम 107.6 मेगाहर्ज, सुनौ र सुनाऊ।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनुहोस् है, छुट्टी तोलेर. अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद पनि थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाटो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट
3: जोगाउने सबको मनमा पिरती जगाउने यो झिल्केको बानी, यस्तै छ सानी यो झिल्केको बानी. एक नजर के हेर्यो सानीले भयो परञ्जनी, एक नजर के हेर्यो सानीले भयो परञ्जनी.
4: नमस्कार, म तपाईँलाई काभ्रेली लोक गायक विक्रम गौतम. तपाईँ अहिले सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ज. सुनौ र सुनाऊ.

自己，一把热汗你在哪里，再要你想你自己，来拿你来准备，手里也来不累累，拿拿你来准备，手里也来不累累，拿拿你来准备。

0: मिटिङ चाहिँ मिस गर्नु भएन है।
1: भाइ म त नजाने भयो।
0: होइन फेरि के भयो तपाईँलाई,
1: बिहे पार्टी यस्तो फङ्सनमा त झन् चिटी च्याट त परेर हिँड्नु पर्ने ठाउँमा कहाँ नजाने भन्नुभयो भाइ।
2: कुरो त्यसमै त छ नि, यस्तो मङ्गी छ गतिलो कोट पाइन्ट छैन यार। त्यही क्या पुरानो कोट लगाउनु नयाँ किताब पढ्नु भन्छ नि, एक किताब पढ्यो बस्यो।
0: फेरि त्यो उखान त पुरानो भइसक्यो नि, अब त नयाँ कोट लाउनु नयाँ पुस्तक पढ्नु पो हुन्छ त।
1: होइन के भने
0: सही भने
1: मात्र रु 6,000 ओम शक्ति टेलरिङले छानी छानी एकदमै राम्रो सुट सिलाएर दिन्छ क्या। त्यति भए चाहिँ भएन त,
2: ए मात्र 6,000 कुट पनि
1: हो नि।
3: हजुर, ओम शक्ति टेलरिङमा मात्र 6,000 छानी छानी लाउनुहोस्। निकै आकर्षक डिजाइनका कोट पाइन्ट, साथै हामी कहाँ आकर्षक डिजाइनका भर पर्नु सिलाई, उच्च स्तरीय सटिङ सुटिङ, स्कुल कलेज तथा अफिसियल ड्रेसहरू पाउनुका साथै रेडिमेड कोट पाइन्ट, सर्ट, लेडिज सुट र दौरा सुरुवाल अर्डर बमोजिम तयार गरिन्छ। प्रोप्राइटर राजकुमार पण्डित, सम्पर्क मोबाइल नम्बर 98 49 72 85 68, 98 0 38 19 519। ओम शक्ति टेलरिङ, राम मन्दिर 4 भक्तपुर।

心，那我心啊，你能。

I'm sorry.

Oh!

0: नमस्कार, म गायिका रचना जोशी। अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ यहाँहरूकै प्रिय रेडियो ग्रेस एफएम 107.6 मेगाहर्ज।
1: त्रिविनायक नगरपालिका भित्र बाल श्रम नगरौं नगराउ। 14 वर्ष भन्दा मुनिका बाल बालिकालाई निकृष्ट प्रकारको बाल श्रममा प्रयोग नगरौं। बाल श्रम मुक्त नगर निर्माणमा हातेमालो गरौं। 18 वर्ष मुनिका बाल बालिकाहरूलाई शारीरिक क्षमता भन्दा धेरैको श्रममा प्रयोग नगरौं। त्रिविनायक नगरपालिका भित्र रहेका इटा भट्टा, गलैसा कारखाना, वर्कसपहरू, फर्निचर कारखाना, होटल व्यवसाय तथा बाल श्रमका सम्भावित क्षेत्रहरूमा विशेष निगरानी गरौं। बाल श्रम न्यूनीकरणमा सहयोग गरौं। बाल श्रम मुक्त नगर निर्माणमा हातेमालो गरौं। सुन्दर नगर निर्माणमा सहभागी बनौं। बाल बालिका कामदार होइनन्, उनीहरूको अधिकार, शिक्षा, स्वास्थ्य, सुरक्षा सुनिश्चित गर्नु राज्य, परिवार र समाजको दायित्व हो। कानून विपरीत बाल श्रम प्रयोग नगर्नुहोला। कानूनले तोकेको उमेर भन्दा कम उमेरका बाल बालिकालाई श्रममा नलगाउनुहोला। कानून विपरीत बाल श्रममा लगाउनु दण्डनीय अपराध हो। बाल श्रम मुक्त सूर्य विनायक नगरपालिका हाम्रो साझा लक्ष्य।

Thank you.

0: वर्ष पुगिसक्नुभयो। त्यसो भए तपाईँ आफू बसेको जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयबाट नागरिकता लिन सक्नुहुन्छ। आशाको सन्देश नेपाल र ग्रेस एफएमद्वारा जनहितमा जारी सन्देश।
1: यो गीतलाई कलसी तिनको पहिलो पत्र दोस्रो पत्र जसै म अध्ययन गर्दै थिएँ त्यो भोइसमा गोरिँदै गर्दाखेरि अनि त्यो भोइसलाई आफू आफ्नो लाइफमा हेर्दै गर्दा माथिको कुरामा मन नपाऊ भन्ने कुरा अनि सो मेनी टाइम्स प्रश्न चाहिँ के आउँछ भने माथि चाहिँ के छ भन्ने कुरा प्रश्न आउँछ अनि मेरो लाइफमा के छ र माथि के छ भन्ने कुरालाई ट्याली गर्दै गर्दाखेरि मेरो लाइफमा दुःख छ, मेरो लाइफमा कष्ट छ, मेरो लाइफमा प्रश्न छ, मेरो लाइफमा समस्या छ, मेरो लाइफमा कम्प्रोमाइज छ अनि अभियसली मेरो माइन्डले भन्छ माथि चाहिँ प्रशस्तता छ, माथि सम्पन्नता छ, माथि शान्ति छ, माथि कन्फ्युजन छैन भन्ने कुरालाई भेट्टाउँथ्यो अनि तर यो कुराले म भित्र शान्ति चाहिँ दिन्थेन। जति यो कुरालाई घोडिँदै जान्थ्यो आफैले आफैलाई भन्दै गर्दाखेरि भित्रको त्यो शान्तिलाई चाहिँ भेट्टाउँदिन थिएँ अनि एक दिन जसै यो भर्सलाई याद गर्दै बसिरहेको बेलामा कोही चाहिँ भित्र एउटा कुरालाई देख्न दिनुभयो। त्यो भर्समा फेरि पनि गयो अनि हेर्दै गर्दाखेरि माथि चाहिँ ख्रिस्ट हुनुहुन्छ भन्ने कुरालाई म नोटिस गर्न थालेँ अनि मलाई याद भयो मलाई चाहेको चाहिँ ख्रिस्ट रहेछ, माथि ख्रिस्ट हुनुहुन्छ जो परमेश्वरको दाहिने हात तर्फ बस्नु भएको छ अनि मलाई चाहेको चाहिँ ख्रिस्ट रहेछ। मेरो हरेक प्रश्नको उत्तर चाहिँ ख्रिस्ट हुनुहुँदो रहेछ, न कि मेरो सम्पन्नता पनि होइन, मेरो प्रशस्तता पनि होइन, तर मलाई चाहेको चाहिँ ख्रिस्ट रहेछ भन्ने कुरालाई भेटाएँ अनि त्यो पर्टिकुलर वर्डलाई भेटाउँदै गर्दाखेरि म भित्र यति साह्रो आनन्द फुटेर आयो अनि त्यो सेटिस्फ्याक्सन भित्रबाटको स्थान पाउन भित्रबाटको खुसी त्यो चाहिँ मलाई कहिले दिनु सक्दो रहेछ भने चाहिँ ख्रिस्टले रहेछ अनि माथिको कुरा मन लगाउनु चाहिँ किन रहेछ, माथिको कुरा चाहिँ ख्रिस्ट हुनुहुँदो रहेछ अनि माथि खोज भन्ने कुरालाई मैले बुझ्दै थिएँ अनि यो कुरालाई बुझ्दै गर्दाखेरि प्रभुले मलाई यो गीत दिनुभएको अनि आज तपाईँहरूको अगाडि यो गीतलाई गाउँदै गर्दाखेरि आई नो वी आर इन अ सिचुएसन, हामी सबैजनाको आफ्नो आफ्नो सिचुएसन छ अनि त्यो बिचमा तपाईँलाई चाहेको छ ख्रिस्ट, तपाईँको कन्फ्युजनमा, तपाईँको डरमा, तपाईँको प्रश्नमा यो नि जिजस हो। सम्पन्नता पनि छ, विनिक प्रस्पेरिटी, विनिक मनी, विनिक इच एन्ड एभ्रिथिङ, तर सबैभन्दा पहिला कुरा हामीलाई चाहेको छ ख्रिस्ट। सो वेयर एभर यु आर, तपाईँ जुन चाहिँ ठाउँमा हुनुहुन्छ, जस्तै तपाईँ ख्रिस्टसँग जोडिनुहुन्छ नि, तपाईँको जीवनमा सम्पन्नता, तपाईँको जीवनमा शान्ति, इनर पिस भन्ने कुरा चाहिँ ख्रिस्टले मात्र दिन सक्छ। सो आउन इन्करेज यु, यो गीतलाई सुन्दै गर्दाखेरि तपाईँभित्र त्यो ख्रिस्टको शान्ति आएको म चाहन्छु। मेरो प्रार्थना त्यही हो, तपाईँभित्र त्यो ख्रिस्टको शान्ति आउनुपर्छ।

0: 107.6 MHz. Changes your mood, inspires loving yourself, increases peace and sense, guides positive thoughts and activities. Listen and enjoy Grace FM 107.6, the melody of your rhythmic life.
1: अंधारो बाटो उज्यालो तर्फ
2: लानुहोस् यीशु,
1: अन्धकारदेखि ज्योति तर्फ, मृत्युदेखि जीवन तर्फ उज्यालो किरण
2: क्रिस्तु
1: FM 107.6 MHz को प्रस्तुति रेडियो कार्यक्रम

0: जय मसीह तथा नमस्कार। रेडियो कार्यक्रम उज्यालो किरणमा यहाँलाई हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। कार्यक्रम उज्यालो किरणको आज 11 अंक। कार्यक्रम उज्यालो किरण तपाईँले ग्रेस एफएम 107.6 मेगाहर्ज भक्तपुरबाट प्रत्येक आइतबार बिहान 7 बजे र रेडियो छिमेकी 107.2 मेगाहर्ज बुटोलबाट प्रत्येक सोमबार साँझ 5 बजे सुन्न सक्नुहुनेछ। त्यसरी नै तपाईँले हाम्रो वेबसाइट www.gracefm.com.np मार्फत र हाम्रो पाको एप्लिकेशन मार्फत तपाईँले संसारभरिबाट हामीलाई सुन्न सक्नुहुनेछ। कार्यक्रम उज्यालो किरणमा आज हामीले एकजना वृद्ध अवस्थाका बुवासँग कुराकानी गरेका छौं। उहाँले आफ्नो जीवनकालमा अनेकन दुःख र कष्ट भोग्नुभयो। आफ्नो जीवनकालमा अनेक किसिमका समस्या, चुनौती, विभिन्न किसिमका बोझ र थकानले दबिनु भएको थियो उहाँ। तर पछि जब उहाँले यीशुको बारेमा थाहा पाउनुभयो, यीशु हाम्रो उद्धारक हुनुहुन्छ, यीशु हाम्रो मुक्तिदाता हुनुहुन्छ अनि हाम्रो तीव्र चिन्ता उहाँमा विश्राम भने हामीले विश्राम पाउँछौं भन्ने कुरा जब उहाँले थाहा पाउनुभयो, त्यसपछि गोर्खा जिल्लामा रहनुभएका बुवा यीशु प्रभुको बारेमा खोज्दै खोज्दै लमजुङसम्म पुग्नुभयो। लमजुङका स्थानीय एकजना अगुवासँग उहाँको भेटघाट भयो, जसबाट उहाँले सुसमाचार सुन्नुभयो। आफूले कहिले पनि नपाउनु भएको त्यो शान्ति प्रभु यीशुले दिनुभएको महसुस गर्नुभयो। उमेरले अहिले वृद्ध हुनुहुन्छ, बुवा भन्नुहुन्छ, हामीले परमेश्वरलाई खोज्दै गए तापनि खासमा परमेश्वरले हामीलाई सृष्टि गर्नुभयो र उहाँले हामीलाई चुन्नुभयो। उहाँको अनुग्रह र उहाँको छनौट बिना हामी कहिले पनि परमेश्वरको सामु हान्न सक्दैनौ। परमेश्वरले हामीलाई हाम्रो त्यो नगण्य पापहरू क्षमा गरेर प्रेम गर्नुभयो, आफ्नै बुवाले जसरी अँगाल्नुभयो। गोर्खा जिल्लामा जन्मनुभएका सुख बहादुर श्रीमलको जीवन पुगाए आजको कार्यक्रम उज्यालो किरणमा हामीले लिएर आएका छौं।
1: बुवा आफ्नो परिचय भन्नुहोस् त, हजुरको नाम अनि उमेर अनि हजुरको स्थायी बसोबास कता हो अलिकति बताइदिनुहोस् न। कति उमेर हुनुभयो अहिले?
2: 76 वर्ष
1: लाग्छ। हजुरको स्थायी घर चाहिँ कता हो?
2: गोर्खा छाला पनि पहिला त मेरो 4-5-6 थियो। हाम्रो मेरो 7
1: कसरी प्रभुलाई चाहिँ कसरी विश्वास गर्नुभयो तपाईँले?
2: मैले त धेरै पछि पाएको हुनुपर्ने छ। मलाई सुसमाचार चाहिँ सुनाइरहन्थे थियो, हाम्रो समुदाय चाहिँ हो त्यो थियो, त्यहाँ गइरहन्थे बेला बेला। उसले पनि भन्थ्यो मलाई विश्वास गर्नु चाहन्छ, विश्वास गर भनिरहन्थ्यो। अनि म विचार गर्दैछु भए पछि गरौँला नि भन्ने हो नि मेरै बहिनी हो, मेरो बहिनी हो, एउटै बर्खा हिँडो महिनाको हुनुहुन्छ। त्यहाँदेखि मैले हुन्छ भा हुन्छ भा हुन्छ भा भन्दै थिएँ। त्योहरू खेलाइ सबैभन्दा पहिला सुरुमा जन्माउनु
1: तपाईँको छोराले हजुरलाई सुसमाचार सुनाउनु भयो, के भन्नुभयो त्यो बेला?
2: उहाँले उसले भन्थ्यो बाप कमाउनु जानुपर्छ, कमाउनु जानुपर्छ मात्रै भन्छु।
1: त्योभन्दा पहिले हजुरको जीवन कस्तो थियो? के तपाईँ पहिला विश्वास गर्नुभन्दा अगाडि कस्तो थियो तपाईँको जीवन चाहिँ?
2: दामाडोल थियो।
1: कस्तो दामाडोल? अझै खुलेर भन्नुभयो
2: भन्नाले दामाडोल भन्नाले घरमा दुःखकै घरी मात्रै है। मेरो घरमा अब तुलको मलाई के पनि थिएन, दुःख पाथी त्यसो दुःखै गरेर पनि हलाङ्गुरु पाएँ, भैँसी पाले है, बाँस पनि पाले, कुखुर पाले, अनि गर्ने कम नै छ, गरिने हो, पहिलाको जति गरिने हो। अनि माइलाले त्यसो भनिरहन्थ्यो भनिरहन्थ्यो, अनि त्यो गुरुङबुवाले पनि बाबु आइन्छ आइन भनिरहन्थ्यो। अनि मैले पढ्नु म अलि विचार गर्छु, मैले बुझेकै छैन, ठिक पनि बुझेको छैन, अहिले त बुझेको छु नि मैले के गर्नु कसरी बुझ्नु। त्यो हुँदा हुँदा हुनुहुन्छ त्यहाँ पछि उजिबुबाट मुक्ति जमाउनु हुन्छ है, हामीलाई पदमको सहारो छन् है। अनि उहाँले भन्नुभयो हाम्रो घरमा आइरहनु हुन्थ्यो, आइरहनु हुन्थ्यो, आमा र मामा चाहिँ थियौँ कि, आमा र म कान्छ छोरो अनि जेठुवा मजाले हामीले क्रिया थियौँ है। त्यहाँ पनि भयो कि पछि होइन त्यो तपाईँलाई के भने बा अब तपाईँको छोराहरू चार भाइ गइसके अब बुहारी नानी पनि जानु भएको छ हामी पनि जानु भएको छ कान्छु तपाईँ गएको छैन अनि हामी टिका गर्दै छौँ त्यहाँदेखि तिनीहरू उठेर काठमाडौँ आए ठुलो छोराहरू परेर काठमाडौँ आए कान्छ र जेठोको माइलो जाने थियो भएको उनीहरू आएर कचरा त बसे त्यो बेलामा आमा पनि काठमाडौँ आएपछि त्यहाँनिर बुढा आए त्यो बुढाले आएर के भने मलाई बाबा तपाईँ अब नगरिदिनुहोस् तपाईँलाई टाइम पनि छैन तपाईँले नगरिदिनु काम हुन्छ नगर त भन्नुभयो त्यहाँदेखि केही सुविधा मलाई बुझाउनु पर्छ तपाईँले पहिला भने बुझाउनु पर्ने कुराहरू सबै कुरा बुझाउँछु म भने तर पुरा अब छैन भनौँ सुन्नु छ यस्तो भइसक्यो अलिक गाठिन्छु
1: सुरुमा के लाग्थ्यो तपाईँलाई त्यो अब मानिसहरूले भन्दाखेरि पनि किन क्रिस्चियन हुने किन प्रभुलाई विश्वास गर्ने भन्ने चाहिँ लाग्थ्यो
2: त्यो मलाई लाग्दैन मलाई त कस्तो हुन्छ त्यो विचार मात्रै गर्न पाए हुन्थ्यो मात्रै लागिरहन्थ्यो नि गुरुमालाई पनि गाडीतिर छ गाउँमा माइली बाजी चिने होइन माइली बाजी छ ऊ पनि अन्विश्वास नै भयो अनि गाडी भैँसी पालिदिनु बानी गोरु पालिदिनु बानी कहिले गोरु मर्ने कहिले भैँसी मर्ने है तिमीलाई भैँसी नकाल्दै खसी मरि बाख्रा मरि मैले त मैले चाहिँ तपाईँको महिनामा दुईचोटि तिनचोटि बाटा गोर्खा चल्लो र धुप चाहिँ लिएर जानु पर्ने भयो मलाई है के अरे खाने धानी दुःख पनि हुनुभयो है त्यो त एकदम भयो मेरो उनीहरू केही चल्यो केही चल्यो जे केही पनि छैन अझै यहाँ बागडोलमा छ त्यो कालिम्पोङ मौटी चिन्नु
1: भयो
2: मेरो सालो उसले म बल्छु लिएर त्यहाँको गाली गरे है उसले गाली गरे मलाई तर उसले किन दिएको भन्दा गाली गरेर त होइन तपाईँले के कुराको जेटले
1: नबुझिकन किन विश्वास गरेको भनेर
2: भन्ने कुरा गाउँमा चाहिँ जमिन सुरु खल्ला भयो
1: तपाईँ गाउँमा हुँदाखेरि जसरी तपाईँले पनि पछि विश्वास गर्नुभयो होइन कति सालमा विश्वास गर्नुभयो तपाईँले चाहिँ सबै सबै घर परिवारहरूले विश्वास गरेको कति समयमा त्यो बेलाको समयमा चाहिँ गाउँलेहरूले के भन्थ्यो तपाईँहरू सबैजना परिवारहरूले विश्वास गर्नुभयो प्रभुलाई होइन गाउँलेहरूले चाहिँ के भन्थ्यो
2: तपाईँहरूले
1: के पाउनु भयो कसैले डलर दिएन तपाईँहरूलाई
2: खान्थे होला खाना त है कोही कहिले होइन हामीलाई त किन दिन्थ्यो हामीलाई त प्रभु कुरो चाहियो हो बुझिहाल्नु
1: प्रभुलाई विश्वास गरी के पाउनु भयो तपाईँले डलर पाउनु भयो कति पाउनु
2: मैले पनि के चाहे गएर म त कसैलाई गर्दिनँ मैले है म एक्लै गएँ रोजीपुर गएन एक्लै बोलाएर हुन्छ चिने पनि थिएन सोध्दै सोध्दै सोध्दै गएर पुगेँ बेलुका बेलुका खलासी तपाईँलाई इच्छा छ भने बुझ्छ छैन भने मरिने हामी गराउँदैन
1: कसैले तपाईँलाई जबरजस्ती गरेन
2: गरेन
1: आफ्नो इच्छाले आफूलाई तपाईँहरूले बुझ्नुहुन्छ विश्वास गर्नुहुन्छ भने बत्तिसमा लिनुहोस् होइन भने तपाईँहरूलाई हामीले कर गर्दैन भनेर धेरैजनाले भन्छ नि कतिजनाले जबरजस्ती विश्वास गराए विभिन्न प्रलोभन देखाए भन्छ नि त्यस्तो तपाईँलाई भएन त्यस्तो तपाईँलाई त्यो किन विश्वास गर्नुपर्छ भन्ने कसरी लाग्यो तपाईँ भित्रैबाट एकदमै बेचैन हुनुहुन्थ्यो नि त होइन
2: मलाई कसरी विश्वास गर्दाखेरि के हुँदो रहेछ के पाइँदो रहेछ भनेर गरेको मैले है।
1: अनि त्यसपछि त्यहाँ उद्योगमा गएपछि क्लास लिनुभयो?
2: क्लास लियो, क्लास लिएपछि राजु गरायो हामीलाई, तपाईँको खुट्टी चाहिँ नजुनु नि हामी म त लिन्छु तिमी आएको हुन्छ। मेरो चार भाइ छ त लिन्छु भाइ, अब मेरो काम छ छोरा बुङ म एउटा बुहारी छ, दुईवटा बुहारी छन्, तिनीहरू पनि उसहरू चाहिँ आफ्नो आफ्नो चेतनले अब पनि तान्छन्। म के लिन्छु भनेर हो त्यसरी लिएर आइसके पछाडि घरमा आएपछि मेरो घरमा भुम्बी हाल्ने यत्तिको याद छ पाइनु कता भयो भैँसी मरो खाल्टाइहाल्यो मरो खाल्टाइहाल्ने अब खसी मरो खाल्टाइहाल्ने है गाउँले काटेर नदिएन त्यसोसम्म
1: गरेको
2: यसो गरेर मान्छे पनि जाने होइन कोही
1: मान्छे पाउँदा पनि नजाने
2: नजाने भने यस्तो म अन्जिर बस्ति जाने नै जाने नजाने नै जाने जाने म यो गल्लीमा चाहिँ म गर्थेन भनेर तपाईँलाई
1: विश्वास गरिसकेपछि के भयो तपाईँको जीवनमा परिवर्तन पछि?
2: पछि त्यहाँ गर्नुलाई अब दुखै भने त अब थुप्रै छ, त्यहाँ गर्नुलाई अलिकति सबै कुरा सहायता हुँदैन हुँदै आयो। मैले ल्याएपछि अब मलाई दुईवटा पैसा खान्छु भयो भने ग्रसी दिन्थेँ घर बच्चा हालेको दिन्थे। अब के जाने थियो अब भनौँ भने के जाने होइन पढाउँछु भन्यो पुत्र निकेर हिँडो गएपछि आफूले भनेको कुरो चाहिँ धेरै थोरै दिन्छु क्या त्यति कुरो मैले
1: याद। अहिले आफ्नो जीवनमा मृत्यु बसेको जीवन छ हाम्रो अनन्त जीवन होइन, परमेश्वरमा विश्वास गरेपछि त हामी स्वर्ग जान्छौँ भन्ने त्यो कुराको निश्चय त छ कि छैन तपाईँ आफ्नो?
2: त्यसै माथि म मेरो गर्छु।
1: प्रभु को हुनुहुन्छ जस्तो लाग्छ तपाईँको?
2: विष्णु हुनुहुन्छ जस्तो लाग्छ है। हाम्रो बामै चाहिँ प्रभु विष्णु हुनुहुन्छ, उहाँको छोरा छोरी उहाँले नै बनाउनु भएको, उहाँले नै चिन्नु भएको, हामीले चिने त होइन नि त, उहाँले चिन्नु भएको बोलेर मात्र मलाई खाना खाना दुवै चिनाउनुहुन्छ त
1: उहाँले नै चुन्नु भएको
2: हजुरलाई लानु भएको उयो चिने मैले खुद्दै खुद्दै सोध्दै सोध्दै यता जानु बन्द गइछु चाटो
1: गोर्खाको मान्छे उदिपुर लम्जुङ खोज्दै जानुभयो,
2: लम्जुङ खोज्दै जाँदाखेरि टुटेको मान्छे हेरेर जानु पर्यो अझ बुझाको भन्छ है।
1: त्यहाँ परमेश्वरले तपाईँलाई चुन्नु भएको तपाईँ त्यस्तै विश्वास गर्नुहुन्छ?
2: त्यहाँ कति झन्डै एक घन्टाकै बाटो उता गएछु अर्को
1: हजुरलाई छ नि हजुरलाई प्रभुले प्रभुलाई तपाईँले विश्वास गरिसक्नु भएपछि कति सतावटहरू बोक्नु भयो नि त हजुरले गाउँ समाजबाट विभेद अनेक कुराहरू सहनु भयो अहिले पनि छ, त्यो कुराले के हुन्छ तपाईँलाई दुःख लाग्छ कि अथवा प्रभुलाई विश्वास गर्नुको अगाडि त्यो कुरालाई कसरी हेर्नुहुन्छ?
2: जे छ मै माथि छ, जे बुझाउँछु मैले बुझाउँछु, तिमीहरूलाई मेरो यो मैले बुझाएको तिमीहरू बुझ्नु पर्यो है, बुझ्नु भने तिमीहरूले तिमीहरूले पनि बुझ्नुपर्छ गुरु भन्छु मलाई लासो लिएर आउने ल मैले उठेको यो भइहाल्छ
1: कसरी के भन्नु
2: अहिले सक्छु छ नि मलाई है मैले सक्छु नि तल हाल्छु भनेको चिन्नै हुनु क्या त्यसले उठाएको लाटा फसाले क्या त्यसै पनि भएको छ मलाई त्यस्तो पनि सोचाएर आयो तर त्यो पनि भोगे मैले तर अहिले चाहिँ त्यो मान्छे मान्दाखेरि निम्ति
1: किन रहेछ किन रहेछ त्यस्तो
2: त्यस्तो किन भयो म आफै भयो मेरो प्रयोग सुधै त्यो गरायो
1: अब तपाईँ जस्ता धेरैजना अब बुवाहरू पनि हुनुहुन्छ हाम्रो कार्यक्रम सुन्ने होइन वृद्धहरू, उहाँहरू चाहिँ के छ भने उहाँहरूको सोच चाहिँ अब हामी जुन धर्म लिएर आयौँ त्यही धर्ममा हामी जान्छौँ मृत्युसम्म हामी त्यही धर्म लिएर जान्छौँ भन्ने हुन्छ, अनि अथवा यसोलाई विश्वास गर्ने कुरा त उहाँहरूले एकदमै हजुरले भन्नुभएको हजुरलाई जसरी मान्छेले भन्नुभयो गाई खाने धर्म यो दलहरूले अनेक अनेक भन्थे नि त्यस्तो भनेर बुझ्ने मान्छेहरू अझ पनि छन्, उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ?
2: म त के पनि भन्न चाहन्न, एउटा कुरा मात्रै के भन्न चाहन्छु, मलाई चाहिँ तिमीहरू नै हो, मेरो घरमा तिमीहरू पनि आओ भन्न चाहन्छु है। अब म त मेरो लागि नहाइल म भनिदिनँ कसैलाई है, तेरो लागि म नै आउँदा म भनिदिनँ है, तिम्रो ठाउँमा तिमी बस्छ मेरो ठाउँमा बस्छ, तिमीहरूलाई नै इच्छा छ तिमी आउनुपर्छ, हामी भनेको मुक्तिको एउटा धनी मान्छे हो, तिमीहरू चाहिँ नर्गा छ, हामी त स्वर्गा पनि छौँ, कहिले भनिदिन्छु म मसँग पत्र जानु चुकेको छ है, गाईको पुगो भन्ने नि मै हो नि है, अनि अर्को छवटा बोक्यो त्यो बौला हो फेरि एउटा लिएर आएको अहिले त जाँदैछ नि खान्छ भाइ हुन्छ जाने हो।
1: तपाईँको जीवन हेरेर कति मानिसहरूले प्रभुलाई विश्वास गर्न आएका छन् कि छैनन् अथवा केही कुरा बुझ्न आएका छन् कि छैनन्? तपाईँसँग
2: आउँछन् बेला होइन तर के ध्यान लिएर
1: हजुरलाई नजिक त्यस्ता मान्छे भेट्ने बित्तिकै के भन्नुहुन्छ तपाईँले?
2: मैले दाइ बहिनी हुन्छु जयमुखीबाट भन्छ नि,
1: तपाईँको नामै जयमुखीबाट
2: माथि भन्नु जयमुखीबाट फेरि त्यहाँ कटाउनु जान्छ भनेर म मैले तर पर्नाले म नजाने पनि मेरो मन डराउँछ
1: तपाईँलाई निश्चय विश्वास गर्नुभएको छ, पक्का गरी विश्वास गर्नुभएको छ। अन्तिममा के भन्न चाहनुहुन्छ हाम्रो श्रोताहरूलाई, कार्यक्रम सुन्ने श्रोताहरूलाई?
2: कार्यक्रम गर्ने श्रोताहरूलाई भनिदिनु केही पनि सक्दैन भयो किनभने पहिला लेखे भयो फटाउनु पाएँ।
1: ठिक छ, हजुरको जुन खालको विश्वास छ एउटा निश्चय विश्वास भन्छन्, यसलाई पक्का विश्वास भन्छन्, दुई अवस्थामा पनि तपाईँले एउटा सासो मनले प्रभुलाई विश्वास गर्नुभएको छ अनि आफ्नो समयमा तपाईँले भोग्नुभएका कतिपय दुःखहरू कष्टहरू पनि सतावटहरूमा पनि तपाईँले प्रभु मेरो साथमा हुनुहुन्छ भनेर अघि बढ्नुभएको छ, यो नै ठुलो कुरा हो। हुन्छ, अन्तिममा अब हाम्रो श्रोताहरू धेरैजनाले सुनिरहनु भएको छ होइन, हुन्छ अन्तिममा के भन्न चाहनुहुन्छ? अन्तिममा चाहिँ थोरै प्रभुलाई विश्वास किन गर्नुपर्छ, प्रभुलाई विश्वास गर्दा के हुन्छ अनि त्यो कुराहरू चाहिँ थोरै भनिदिनुहोस् त।
2: विश्वास गर्दा मुक्ति पाइन्छ, उदार पाइन्छ, कर्म बनिन्छ,
1: त्यस कारणहरू सबैजनाले प्रभुलाई विश्वास गर्नुपर्छ होइन।
2: अहिले मेरो परिवार छ, पाँचै छोरा हुन्, पाँचै भाइ पनि, एउटा छोरी मात्रै हुन्छ।
1: यति राम्रो कुराकानी भयो हजुरसँग, हजुरको भोगाहरू भनिदिनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद।

Let's go.

हस्त श्रोता, कार्यक्रम उज्यालो किरणबाट बिदा हुने बेला भइसकेको छ। तपाईँलाई हाम्रो कार्यक्रम के लाग्छ, कस्तो लाग्छ, सल्लाह सुझाव तथा प्रतिक्रिया दिनुहोला। हामी परमेश्वरलाई विश्वास गर्ने र उहाँको ज्योति प्राप्त गरेर आफ्नो जीवनमा अनुभव गर्नुभएका असीम शान्ति र उज्यालोलाई कार्यक्रम मार्फत प्रस्तुत गर्ने गर्दछौं। तपाईँको पनि त्यस्तो कुनै गवाही छन् जसले धेरै मानिसहरूलाई परमेश्वरमा अगाडि बढ्नमा उत्साह दिन्छ र आशिषित गराउन सक्छ भने तपाईँले आफ्नो गवाही हामीसँग लाग्न सक्नुहुनेछ। यसको लागि हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 98 65 33 39 98 65 33 39। हौस् त श्रोता, कार्यक्रम उज्यालो किरण आजको लागि यति नै राख्दै म कार्यक्रम प्रस्तुत गोविन्द विश्वकर्मा पनि विदा हुन्छु। हामी फेरि अर्को हप्ता उपस्थित हुनेछौं। तबसम्मको लागि हामी सम्पूर्णलाई विदा दिनुहोस्। हौस् त, नमस्ते।

0: is Grace FM, 107.6 MHz.
1: कुनै पनि चाडपर्व अथवा विशेष अवसरमा के तपाईँ नयाँ फेसन खोज्दै हुनुहुन्छ? स्टाइल पनि गुणस्तर पनि अनि मूल्यमा पनि बचत चाहिएको छ? यदि त्यस्तो हो भने आउनुहोस् राजु फेसन हाउसमा। विगत 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित जेन्सका सम्पूर्ण लुगा कपडाहरू, सिरदेखि पाउसम्म अहिलेको ट्रेन्डिङका लुगा कपडाहरू, जुत्ता चप्पल, फर्मल तथा क्याजुअल रेडीमेड सम्पूर्ण कपडाहरू एकै छाना मुनि।

0: साथमा राजु फेसन हाउसले दमादम लुगा कपडाहरू उपलब्ध गराइरहेको छ। साथै विभिन्न चाडपर्व तथा मेलाहरूमा विशेष छुटका साथमा लुगा कपडाहरू उपलब्ध रहेको छ। यसै विज्ञापन सुनेर आउनुहुने सम्पूर्णलाई विशेष छुटको व्यवस्था रहेको जानकारी गराउँदछौ। राजु फेसन हाउस तपाईँको आफ्नै फेसन गन्तव्य। प्रोप्राइटर राजु ताना बासु। सम्पर्क मोबाइल नम्बर 9851 1947 40 9841 62 13 03। राजु फेसन हाउस टुरिज्म मार्केट राम मन्दिर भक्तपुर।
1: आछी निलादी कुदुल छिया आत्ते के ज्याजो स्पार्क माई फेथ जिगो विश्वास के चमकया बिउ। बालक निम्म मुन्जु जैन श्री जोसोलोपाजी अमृता महर्षण कार्यक्रम स्पार्क माई फेथ जुनिया श्रृंखला भाग 42 के शीर्षक सित न लसको छ। चीज कवले निसे इज हित आखा बुङ्खा तगु दु गीता चुने मध्ये युक्को सित छगो पुचाया मने गठियाना धनगु भो नोलागु धका सेना दिन यसा जिन्त निलगु सुना सेन छिगो निलगु सिप्या त भिङ्के त छिस छु ताली कया गुदु मुने सोचे भने छिस मुपी निसे स्वपु तेगु बुझियाना छिस इन्त गुहानी याए त प्रभावकारी जुफे लुका चगु अजायु पिसोङ पिङ न्यागु पत्के ढाट गुदु मुने छिनिरहने छे सिक वहाँ वे कया छ म छ मिसा नदु गुले सुना हे लाके मुफु लिउने वया वे कयाको गाचो थिन उनले वेकयागो सी कुहाओगो मुने सोचे भने छिस मुपी निसे स्वपु तेगु बुझियाना छिस इन्त गुहानी याए त प्रभावकारी जुफे लुका चगु अजायु पिसोङ पिङ न्यागु पत्के ढाट गुदु मुने छिनिरहने छे सी कुहाओ म ले कया छ म छ मिसा नदु वेयागोले सुना हे लाके मुफु लिउने वया वेकयागो गाचो थिन उनले वेकयागो सी कुहाओगो खोइ गुले लन वेकयो धाया थिन जित सुना थिन सुना न थिया धका मदा अनि पत्र सम्झाल गुरुज्यू उनी मछि मनु त्यसित पातु भाना छोडो यसो मनु ते बु तल धौरो हुने डुब्ने छम मनोया थिमले गछियाना सम्वेदन सिरो झेगो धका सेना दिबुख मेपिलिबु बाराको कनि त छिस थत थ जग खङ छोपि मुनि त निसे विचलित याके बि मुझु अनि छि थगुहे विचार हो भावना पने मुझु मेपि मुनि त्यस सम्बन्ध जुई त उनि त छिगु पुङ्क ध्यान बि त अनुशासन हो ख्यालमा बुके छिस उनको जीवने सहाय यता यक्कु छु जुया सुङ्गु धैव अनुमति ल्याएफु लुका च्यागो अध्यायु पिखु पोतकी धा तगुदो एन वेकल धा दिन जित सुना न थ्यु हे ख जिगोस म शक्ति पिहा वेगो लेचा योपि मेनुमेपि झिके दुई दुम परमेश्वरी आत्मा मेपि यो आवश्यकता या त कया संविधान सिल जुगो क्षमता या त यो कोही अपदेका बि तर संवेदनशील या त लु झी पाखे हे सूर्यमा झीको मानवीय स्वभाव स्वार्थी जी कुरे चिस अप तया थिए मेपि त थुके गु कुत याएगु वा इगु नमाना चङ्गु इले नुवागु तयारी याएगु याई झी थगुहे मने तला सोपे थगुहे एजेन्डा फसेजुरा चुने उके इन्त छु ढ्यागु ढका बिसायाना छु छिगो स्वार्थी आज धरिगो इन्त छिगो विचार थुके त नकिनेको ख यसरा थो थुक थ जुइमा बुध मधु झिसङ्क छिना बालका निलामी थुइगु ढका सेके फै यसा थुक थ थुके नीति विनम्रता हो सेकेगु इच्छामा निम्न मनुख छु धया सुन धका अवलोकन वो ध्यान दिमा छि बालक नियमी कथ थगु सिप विकास याना दिफे इन्दु दृष्टिकोण ख थुके त कुत याना दिस इन्दु निके ताथिगु सहानुभूति तया लिएना दिस यो पि निरमिति छि गछे याना

Thank you.

Let's go.

0: Grace FM 107.6 MHz changes your mood, inspires loving yourself, increases peace and strength, guides on success and activities. Listen and enjoy Grace FM 107.6, the melody of your rhythmic life. Grace FM,
1: it's 5 PM. Sound of all buses.
2: अचेल यो दाँत दुख्ने समस्याले पनि निकै गाह्रो गर्यो भने न चिसो खान मिल्छ न तातो खान मिल्छ, त्यसमाथि फेरि मुख गनाए भन्छ। यही दाँतको कारणले गर्दाखेरि राम्ररी हाँस्न पनि पाइया छैन।
3: समस्यालाई व्यवस्था चाहिँ नगर्नु पर्दै पहिलैमा उपचार गरिएन भने भविष्यमा दुःख पाइन्छ है। अहिले कागर उपचार गर्ने त
4: स्वस्थ दाँत र आकर्षक मुस्कानका लागि आउनुहोस् ह्याप्पी स्माइल डेन्टल क्लिनिक भक्तपुर।
5: हजुर, हामी कहाँ अनुभवी दन्त चिकित्सकहरूको टोलीबाट अत्याधुनिक प्रविधि सहित दाँत जाँच, स्क्यानिङ, फिलिङ, रुट क्यानल उपचार, दाँत निकाल्ने, कृत्रिम दाँत, ब्रेसेस, दाँत सेतो बनाउने, बाल बालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि सम्पूर्ण दन्त सेवाहरू उपलब्ध रहेका छन्।
4: नियमित दाँत परीक्षणले भविष्यमा हुने ठूलो समस्या र अनावश्यक खर्चबाट पनि बचाउन सक्छ।
5: स्वस्थ दाँत, ताजा सास र आत्मविश्वासपूर्ण मुस्कानका लागि आधै सम्पर्क गर्नुहोस् ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर भक्तपुर। सम्पर्क मोबाइल नम्बर 9841 78 09 62, 9813 80 63 15। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर भक्तपुर।
6: असफलतालाई हारको रूपमा नभई नयाँ तरिका सिक्ने अवसरको रूपमा लिनुहोस्। प्रेस एफएम 107.6 मेगाहर्ज सुनौ र सुनाऊ।

0: मानसिक समस्याबाट बस्ने उपायहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौ,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ। आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
1: साहसपूर्वक प्रार्थना गर्नुहोस्। पहिलो भाग जुनसे आज शुक्रबार सेप्टेम्बर 11 तारिक भदौ 26 गते। आजको भजन खण्ड शिविरको पुस्तक 4 अध्यायको 16 पदबाट रहेको छ। त्रिन्यासले लेखेको छ, यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाओ। जब मार्टिन लुथरका सहकर्मी बिरामी परे, ती सुधारकले चंगाईको लागि साहसपूर्वक प्रार्थना गरे। धर्मशास्त्रबाट मैले सम्झन सके जति सबै प्रतिज्ञाहरू दावी गर्दै मैले सर्वशक्तिमानलाई ठूलो जोशका साथ विन्ती गरे र भने कि यदि अबदेखि मैले उहाँका प्रतिज्ञाहरूमा विश्वास कायम राख्ने हो भने उहाँले मेरो प्रार्थना पूरा गर्नुहुन्छ। जुन व्यक्तिले हाम्रो महासागर पार गर्दै गर्दा उनको जहाजमा ठूलो आँधी बेहरीको सामना गर्नु पर्यो, कोठामा बसेर पढिरहेको समयमा उनले थाहा पाए कि हावाले जहाजलाई त्यसको मार्गबाट हटाउँदै थियो। त्यसैले उनले प्रार्थना गरे। उनका सहकर्मी आदम क्लार्कले उनको प्रार्थना सुने र लेखिराखे, सर्वशक्तिमान परमेश्वर, तपाईँ सर्वत्र राज्य गर्नुहुन्छ अनि सबै कुराले तपाईँको इच्छाको उद्देश्य पूरा गर्दछन्। यी हावा र छालहरूलाई आज्ञा दिनुहोस् कि तिनीहरूले तपाईँको आज्ञा पालन गरून् अनि हामीलाई छिटो र सुरक्षित रूपमा त्यो स्थानतर्फ लैजानुहोस् जहाँ हामी जान चाहन्छौ। यसले आफ्नो घोडामा उठे, आफ्नो पुस्तक उठाए र पढ्न जारी राखे। त्यसपछि आदम क्लार्क बाहिर डेकमा गए जहाँ उनले हावा शान्त भएको र जहाज आफ्नै मार्गमा चलिरहेको भेटाए। तर यसले त्यो उत्तर पाइएको प्रार्थनाको बारेमा कुनै टिप्पणी गरेनन्। क्लार्कले लेखे, उनले आफ्नो प्रार्थनाको सुनाई हुनेथ्यो भने यति पूरा आशा गरेका थिए कि सुनाई भयो भने उनले यसलाई हल्का रूपमा लिए। प्रार्थनामा साहस थिएका लागि असहज विचार हो। सर्वोच्च परमेश्वरको ढोका ढकढकाउनु, परमेश्वरसँग कुस्ती खेल्नु, के यस्तो प्रार्थना त्यति सम्मानजनक हुँदैन र अनि अहंकारी पनि? सायद त्यसो भने थियो यदि परमेश्वरले हामीलाई यसरी प्रार्थना गर्न आमन्त्रित नगर्नु भएको भए। यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाउँ र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौं। कि तपाईँ खाँचोको समयमा हुनुहुन्छ, परमेश्वरले तपाईँको प्रार्थनाको जवाफ दिनुहुनेछ र तपाईँको पक्षमा काम गर्नुहुनेछ भन्ने विश्वास गर्दै साहसपूर्वक अनुग्रहको सिंहासनमा जानुहोस्।
0: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
1: मोबाइल नम्बर 98082048470।
0: इमेल ठेगाना mos.radioministry@gmail.com।
1: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
0: तपाईँको आजको दिन आशिष्मय रहोस्। जय मसीह।
2: ए चरी बस्यो मेरी माया, खेतैको अनुमा भुइँमा छौ कि मेरी माया, रुखैको दानीमा भेटैन हुने, खोला पारी मेरी माया लागी मारुने।
3: नमस्कार, म लोक तथा डोगरी गायक बम बहादुर कार्की। अहिले यहाँहरू सुन्दै हुनुहुन्छ यहाँहरूकै प्रिय रेडियो ग्रेस एफएम 107.6 मेगाहर्ट्ज।

تیری رحمت ہوتی ہے نہ کم کا مل جاتے ہیں جو تیری رحمت ہوتی ہے.

0: तिम्रो पार्टी चाहिँ मिस गर्नु भएन है। आमै म त नजाने भयो। होइन फेरि के भयो तपाईँलाई, बिहे पार्टी यस्तो फङ्सनमा त झन् चिटिच्याट त गरेर हिँड्नु पर्ने ठाउँमा कहाँ नजाने भन्नुभयो भाइ।
1: कुरो त्यसमै त छ नि, यस्तो मङ्गी छ गतिलो कोट पाइन्ट छैन यार। त्यही क्या पुरानो कोट लगाउनु नयाँ किताब पढ्नु भन्छ नि, एक किताब पढ्यो बस्यो।
0: फेरि त्यो उखान त पुरानो भइसक्यो नि, अब त नयाँ कोट लगाउनु नयाँ पुस्तक पढ्नु पो हुन्छ त। होइन के भने सही भने मात्र रु 6,000 ओम शक्ति टेलरिङले छानी छानी एकदमै राम्रो कोट सिलाएर दिन्छ क्या। त्यति भए चाहिँ भएन त,
1: मात्र 6,000 कोट चाहिँ
0: हो नि। हजुर, ओम शक्ति टेलरिङमा मात्र 6,000 छानी छानी लाउनुहोस्।

ओम शक्ति चौधरी राम मन्दिर चार भक्तपुर। कुनै पनि चाड पर्व अथवा विशेष अवसरमा के तपाईँ नयाँ फेसन खोज्दै हुनुहुन्छ? स्टाइल पनि गुणस्तर पनि अनि मूल्यमा पनि बचत चाहिएको छ? यदि त्यसो हो भने आउनुहोस् राजु फेसन हाउसमा। विगत 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित जेन्ट्सका सम्पूर्ण लुगा कपडाहरू, सिरदेखि पाउसम्म अहिलेको ट्रेन्डिङका लुगा कपडाहरू, जुत्ता चप्पल, फर्मल तथा क्याजुअल रेडीमेड सम्पूर्ण कपडाहरू एकै छाना मुनि 20% छुटका साथमा राजु फेसन हाउसले धमाधम लुगा कपडाहरू उपलब्ध गराइरहेको छ। साथै विभिन्न चाडपर्व तथा मेलाहरूमा विशेष छुटका साथमा लुगा कपडाहरू उपलब्ध रहेको छ। यसै विज्ञापन सुनेर आउनुहुने सम्पूर्णलाई विशेष छुटको व्यवस्था रहेको जानकारी गराउँदछौ। राजु फेसन हाउस तपाईँको आफ्नै फेसन गन्तव्य। प्रोप्राइटर राजु ताना बासु। सम्पर्क मोबाइल नम्बर 9851927740, 9841362013। राजु फेसन हाउस टुरिज्म मार्केट राम मन्दिर भक्तपुर।

0: नेपालगुरु सुसमाचार प्रसार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागि आस्मिको हार्दिक स्वागत तथा जयमसी श्रोता यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबाङका साथै नेपालका विभिन्न 14 फिल्म स्टेशनहरूबाट पनि यो कार्यक्रम प्रसारण गरिएको छ। आगामी दिनमा नेपालका मेथप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँलाई जानकारी गरिन्छ। श्रोता यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा प्रतिक्रिया र सल्लाह सुझावका लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हामी कार्यक्रमको अन्तमा हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। श्रोता आजको कार्यक्रममा हामी क्रिसमस के हो र यो किन मनाइन्छ भन्ने विषयमा हेर्नेछौ र यही विषयमा पवित्र धर्मशास्त्र बाइबलबाट अहिले तपाईँ हामीलाई अझै विस्तृत रूपमा जानकारी दिनको लागि तपाईँ हाम्रो मासमा आदरणीय पास्टर प्रभु साई उपस्थित हुनु भएको छ।
1: आदरणीय श्रोता यहाँ सबैलाई मेरो रेडियोबाट जयमसी तथा नमस्कार। यो सुसमाचार सबैका लागि रेडियो कार्यक्रममा श्रोताहरूका बीचमा म प्रभुदिन साई उपस्थित भएको छु। यो कार्यक्रममा आज विशेष र एउटा थर खुसीको क्षणमा म छु र यहाँहरूले यो थर खुसीको क्षणको विषयमा कतिको बुझ्नु भएको छ र कतिको महसुस गर्नुभएको छ। आदरणीय श्रोता उहाँ त हाम्रो लागि हरेक दिन नयाँ भएर आउँदछन्, हरेक वर्ष नयाँ भएर आउँदछन्, हरेक घण्टा नयाँ भएर आउँदछन् र हामीलाई लाग्दछ त्यो उस्तै घण्टा हो, त्यो उस्तै दिन हो, त्यो उस्तै वर्ष हो। श्रोता तपाईँहरूले एउटा फल कुरा विश्वास गर्नुपर्दछ, हरेक आउने क्षण हाम्रो लागि नयाँ क्षण ईश्वरले थपिदिनु भएको हुन्छ र एक क्षण त्यस्तो पनि आउनेछ जुन क्षणमा हामीलाई ईश्वरले अब यो भन्दा बढी तेरो जीवनमा म थप्न सक्दिन, तैले माथि आउनु पर्दछ र त्यो दिन हामी यो धरतीका सम्पूर्ण क्रियाकलापलाई बन्द गरेर हामी जानु पर्दछ। आदरणीय श्रोता ईश्वरले यस संसारमा तपाईँ हामीहरूलाई हजारौं वर्ष पहिला सृष्टि गर्नुभयो र सृष्टि भएपछि अहिलेसम्म र यो संसारको अन्त्य हुँदासम्मको समयलाई तीनटा भागमा बाँडिएको छ।

टाइमलाइनको तीनटा भाग छन्। त्यो तीनटा भागहरू यस्ता छन्, एउटा छ बीसी अथवा बिफोर क्राइस्ट, अर्को छ सन यीशु ख्रीष्ट जन्मेको वर्ष, र अर्को छ एडी आफ्टर डेथ। एउटा तपाईँहरूले थाहा नै छ, अब छिटै 2019 लागू हुँदैछ र अबको केही हप्ताभित्र नै नयाँ वर्ष 2019 तपाईँ र मेरो जीवनमा प्रवेश लिँदैछ। यो पनि बिल्कुल एउटा नयाँ वर्ष हुनेछ। त्यसो भए म यहाँहरूलाई त्यो नयाँ वर्ष 2019 पनि हार्दिक शुभकामना व्यक्त गर्न चाहदछु। धेरै श्रोता, यो भन्दा अगाडि एउटा अर्को विशेष कुरा यहाँहरूलाई म बताउन चाहदछु। विश्वमा विभिन्न प्रकारका रमाइला दिनहरू आउँदछन्, रमाइला चाडहरू आउँदछन्, रमाइला क्षणहरू आउँदछन्, तर विश्वमा सबैभन्दा धेरै मानिसहरूले रमाइलो गर्ने एउटा क्षण छ, विश्वमा सबैभन्दा धेरै मानिसहरूले रमाउने एउटा फेस्टिभल छ, त्यसको नाम हो क्रिसमस। यो कुरा यहाँहरूलाई कतिको जानकारी छ? विश्वमा सबैभन्दा धेरै मानिसहरू, सबैभन्दा धेरै बुद्धिजीवी र शिक्षित वर्गहरूले रमाउने फेस्टिभल चाड हो क्रिसमस। यसैले यहाँलाई पनि म क्रिसमसको उपलक्ष्यमा मेरो व्यक्तिगत तर्फबाट र मेरो मण्डली सुसमाचार सबैका लागि नेपालगंजको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहदछु। श्रोता, प्रभु येशु ख्रीष्टको जन्मको विषयमा एउटा अजीबको ऐतिहासिक यथार्थता छ। प्रभु येशु ख्रीष्ट यो धरतीमा जन्मिनु भन्दा 100 वर्ष पहिला प्रभुका एकजना महान दास यसैया अगमवक्ताले येशु मसीह यो धरतीमा जन्मिने र उहाँ नै इमानुएल कहलाइने कुरा उहाँले बताउनुभयो। यसैया अगमवक्ताको पुस्तक यसैया 7:14 यसरी भविष्यवाणी गरिएको थियो, यसै कारण परमप्रभु आफैले तिनीहरूलाई एउटा चिन्ह दिनुहुनेछ, हेर कन्याले गर्भधारण गर्नेछिन् र तिनले एउटा पुत्र जन्माउनेछिन् र उहाँको नाम इमानुएल अथवा उहाँको नाम सही साथमा रहनुहुने प्रभु भनेर राखिनेछ। यो पवित्र धर्मशास्त्र बाइबलका कुरा हुन् भने अन्य धार्मिक शास्त्रहरू मध्ये एउटा अर्को धार्मिक शास्त्र छ भविष्य पुराण। हिन्दू धर्मशास्त्रका 18 पुराणहरू मध्येको एउटा हो भविष्य पुराण, जसले हुन आउने कुराको विषयमा बताउँदछ भन्ने कुरा विश्वास गरिदछ। सोही क्रममा भविष्य पुराण प्रतिसर्ग वर्षको भारत खण्डमा येशु ख्रीष्ट अति पवित्र र निष्पाप देहमा आएर बलिदान हुनुहुने कुराको प्रमाण दिँदै यसरी उल्लेख गरिएको छ। ईसा मसीह इति स मम नाम प्रतिष्ठितम पुरुषम शुभम श्वेत वस्त्रकम ईसा पुत्रकम कुमारी गर्भ सम्भवम, जसको अर्थ हुन्छ ईश्वरको पुत्र कन्या कुमारीको गर्भबाट जन्मिएर ईसा मसीह नामले जगतमा प्रख्यात भई बलिदान हुनुहुनेछ। यो भविष्य पुराणले पनि बताएको छ। यसरी नै विभिन्न धर्मशास्त्रहरूमा ईसा मसीह अथवा जीसस क्राइस्टको यो धरतीमा आगमन हुने र उहाँकै बलिदानद्वारा मात्रै मानिसहरूले मोक्ष पाउने कुरा धर्मशास्त्रहरूमा बताएका छन्। त्यसैले आधुनिक श्रोता, ईसा मसीह ईसाईका मात्र ईश्वर नभएर सारा धरतीमा हरेक जो जति उहाँलाई विश्वास गर्नेहरूका मुक्तिदाता हुनुहुन्छ। त्यसैले श्रोता, ईश्वरको पुत्र अथवा सृष्टिकर्ता ईश्वर नै यो धरतीमा येशु बनेर आउने भविष्यवाणी हजारौं वर्ष पहिला भएको हुनाले येशु ख्रीष्ट यो धरतीमा आउँदा समय अथवा टाइम लाइन नै डिभाइड भएको छ। येशु ख्रीष्ट आउनुभन्दा पूर्वको समयलाई बीसी अथवा बिफोर क्राइस्ट भनिन्छ। येशु ख्रीष्ट यो धरतीमा आएको वर्षदेखि यतालाई सन भनिन्छ, जुन समय जुन क्यालेण्डर विश्वका सबै राष्ट्रहरूले मान्नु पर्दछ, र येशु ख्रीष्ट आएर यो धरतीमा जिएर सबै ईश्वरीय र स्वर्गीय यथार्थ बताएर तपाईँ र मेरा पापको निम्ति क्रुसमा बलि भएर तेर्सो दिनमा मृत्युलाई पनि जितेर बौरी उठिसकेपछि फेरि मानिसहरूलाई स्वर्ग र नरकको मुक्ति र मोक्षको प्रष्टै ज्ञान दिइसकेपछि मोक्ष पाउने सूत्र सिकाइसकेपछि उहाँ शरीरसँग आकाशमा उचाल
निकालेर हराउनु भयो। त्यसैले आज सबै मानिसहरूले विश्वास गर्छन् येशु जीवित हुनुहुन्छ। हो तिनै येशु ख्रिस्टको जन्मको अवसरमा रमाउने, उहाँ येशु ख्रिस्टको जन्मोत्सवको खुसियालीमा नाच्ने गाउने खाने पिने रमाइलो गर्ने अवसरलाई नै क्रिसमस भनिन्छ र यो धरतीमा सबैभन्दा धेरै जनसंख्याले यो चाड मनाउने गर्दछन्। अब हाम्रो यो देश नेपालमा पनि हरेक वर्ष पुष दश गते अथवा डिसेम्बर 25 का दिन क्रिसमस रमाउने गर्दछन्। यो क्रम वर्ष वर्ष बढ्दै गएको छ। एक दिन तपाई म सबैले ती मुक्तिदाता यो धरतीमा आउनु भएको जन्मनु भएको महान ऐतिहासिक घटनालाई स्वीकारेर हामी पनि रमाउनेछौ, खुसी हुनेछौ, मुक्ति र मच्छर सहितको आनन्द मनाउनेछौ क्रिसमसको दिनमा। त्यसैले श्रोता यतिखेर म यहाँहरूका बीचमा यो क्रिसमसको उपलक्ष्यमा गाइने कीर्तन भजनहरू मध्येको एउटा भजन यहाँहरूका बीचमा राख्न गइरहेको छु। तपाईँहरू रमाउनु हुनेछ र पवित्र परमेश्वर येशू ख्रीष्टको

0: सभ्यता यो धरतीमा विभिन्न महामानवहरू जन्मिए, विभिन्न प्रकारका जन्म र मृत्यु भए, तर विशेष प्रकारले अचुम प्रकारले जन्मिनु भएका र अचुम प्रकारले मर्नु भएका र मृत्यु पछि काललाई पनि जितेर फर्किनु भएका प्रभु येशु ख्रीष्टको विषयमा भने एउटा पृथक छुट्टै इतिहास रचिएको छ। श्रोता, कोही पनि मानिस मरिसकेपछि आएर स्वर्ग र नरकको कुरा पुस्तै हप्ताउ लगाएर महिनौ लगाएर सुनाएर गएका छैनन्, तर एकजना मात्रै यो गर्न सफल भएका छन्। उहाँ हुनुहुन्छ येशू ख्रीष्ट। उहाँ मरेको तीन दिनपछि भोरी उठ्नुभयो र सबै मानिसहरूका बीचमा उहाँ फेरि शरीरमा जिउनुभयो, खानुभयो, हिँड्नुभयो, स्वर्गीय रहस्य बताउनुभयो। उहाँ हुनुहुन्छ येशू ख्रीष्ट। र येशू ख्रीष्टको जन्म कसरी भयो भन्ने कुरा विभिन्न पुस्तकहरूमा पाइन्छन् र त्यो मध्ये पनि सबैभन्दा बलियो प्रमाण पवित्र धर्मशास्त्र बाइबलको हुन्छ। पवित्र धर्मशास्त्र बाइबलको मत्ती भन्ने पुस्तक एक अध्यायको 18 पददेखि 23 वर्षमा यसरी बताएको छ। येशू ख्रीष्टको जन्म यस प्रकारले भयो, उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो। तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले तिनलाई शर्ममा पार्ने इच्छा नगरी तिनलाई गुप्तमै त्याग्ने इच्छा गरे। जब उनले यी कुरा विचार गर्दै थिए, सपनामा परमप्रभुका दूत देखा परे र उनलाई यसो भने, योसेफ दाउदका छोरा, तिम्रो मगनी भएकी तिम्रो पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। तिनले एउटा पुत्र जन्माउनेछन् र तिमीले उहाँको नाम येशु राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनु हुनेछ। अगमवक्ताद्वारा परमप्रभुले बोल्नु भएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्। हेर, कन्याले गर्भधारण गर्नेछिन् र तिनले एउटा पुत्र जन्माउनेछिन् र उहाँको नाम इमानुएल राखिनेछ, जसको अर्थ हो परमेश्वर हामीसँग। आदरणीय श्रोता, परमेश्वर हामीसँग भन्नुको अर्थ रुपियाँ पैसा हामीसँग हुँदा परमेश्वर हामीसँग हुनुहुन्छ भन्न सकिँदैन। हामीसँग मानिसका हातका कलाले बनाएका विभिन्न चित्रहरू, विभिन्न प्रकारका प्रतिमाहरू हुँदैन, परमेश्वर हामीसँग हुनुहुन्छ भन्न सकिँदैन। तर परमेश्वर हामीसँग अथवा हाम्रो जीवनमा हुनमा एउटा महत्वपूर्ण भूमिका हामीहरूले निभाउनु पर्दछ। हामीले आफ्ना जानी नजानी भए गरेका भूल गल्तीहरूको निम्ति तिनै उद्धारकर्ता ईसा मसीहको नाममा पश्चातापको प्रार्थना गर्नुपर्दछ, क्षमा माग्नु पर्दछ। तब पापको निम्ति बलि हुनलाई एकमात्र बलिदान ईसा मसीह यो धरतीमा आउनुभयो र पापको निम्ति क्रुसमा बलि हुने पनि येशू ख्रीष्ट मात्रै हुनुहुन्छ र मृत्युबाट बौरी हुने पनि येशू ख्रीष्ट नै हुनुहुन्छ। त्यसैले श्रोता, येशू ख्रीष्टलाई आज विश्वका बुद्धिजीवी शिक्षित र भावीहरूले विस्तारै सोच्दै बुझ्दै विचार गर्दै पछ्याउन लागेका छन्। आदरणीय श्रोता, आज हाम्रो नेपाल जस्तो देशमा पनि क्रिसमसको अथवा बडा दिनको रमझम बढ्दै गएको छ। यो अति आशिषको कुरा हो आदरणीय श्रोता, किनभने परमप्रभु परमेश्वरले मानव जातिलाई दिएको मुक्ति र उद्धारको जानकारी पाउनु र त्यसै खुसियालीमा मानिसहरूले शुद्ध र पवित्रतामा रमाउनु, गाउनु, नाच्नु परमपिता परमेश्वरकै महिमाको काम हो। त्यसैले आदरणीय श्रोता, तपाईँ र मेरो जीवनमा परमधामका परमेश्वरले आशिष, अनुग्रह, मुक्ति र मत्स्य दिन चाहनुहुन्छ। तर समस्या यो छ, हामीहरू ती पवित्र ईश्वरको नजिक जान डराउँछौ, हामी पवित्र प्रभु येशू ख्रीष्टको नाम पुकार्न डराउँछौ। हामीहरू आज यो धरतीमा जिउँछौ त रुपियाँ पैसाको लागि जिउँछौ, बाँच्छौ त रुपियाँ पैसाको लागि बाँच्छौ। यो कुरा पवित्र ईश्वरको अगाडि एकदमै अपमानित छ, किनभने परमप्रभु परमेश्वरलाई रुपियाँ पैसामा दाँच्न मिल्दैन र यो जीवन यो धरतीमा जिउनको लागि त हामीले काम गर्नुपर्छ, हामीले हात खुट्टा चलाउनुपर्छ, हामीले दिल दिमाग चलाउनुपर्छ, हामीले विभिन्न प्रकारका परिश्रमका साथ काम गर्नुपर्छ। तर श्रोता, प्रभु येशू ख्रीष्टलाई विश्वास गर्नु भनेको धन पैसा र जागिर पाउनु होइन कि स्वर्गीय अनन्त अनन्तसम्मको मुक्ति र मोक्ष पाउनु हो। त्यसैले श्रोता, हामी हप्तामा एक दिनको लागि हरेक कामलाई थाती राखेर हरेक हाम्रा लक्ष्य योजनालाई थाती राखेर मण्डली अथवा चर्चमा जानुपर्छ र ती एकमात्र हाम्रा उद्धारकर्ता मुक्तिदाता र आजभन्दा 2018 वर्ष पहिला यो धरतीमा पाइला टेक्नुभयो र उहाँ सधैँ यहाँ बस्न त सक्नु भएन, शरीरैसँग उचालिनुभयो, अहिले हाम्रो बीचमा पवित्र आत्मा हालिदिनु भएको छ। पवित्र आत्माको अगाडि सम्पूर्ण दैत दानव देवी देवता भूत प्रेत सबै प्रकारका आत्माले पवित्र आत्माको आज्ञा मान्नु पर्दछ। यसको मतलब तपाईँ र हामीहरूका जन्मदाता सृष्टिकर्ता पवित्र आत्मा परमेश्वर हुनुहुन्छ भने पवित्र आत्मा परमेश्वरले दिएको जन्मलाई यी डियाबलस अथवा विभिन्न प्रकारका दुष्ट आत्माहरू जो यो धरतीमा छरिएर रहेका छन् यिनीहरूलाई खुसी लागेन र तपाईँ र मेरो जीवनमा यिनीहरूले ठूलो भूमिका खेलेर हामीलाई पतनमा ल्याएका थिए। तर पूर्ण परमेश्वरले कृपा देखाएर आफै खुद यो धरतीमा ईसा मसीह बनेर आउनुभयो र अहिले उहाँ इमानुएल ईश्वर अथवा सधैँ हाम्रो साथमा रहन सक्ने एक सेकेन्ड पनि हामीलाई नछोड्ने प्रभु येशु ख्रीष्ट अथवा परमेश्वर हुनुहुन्छ। आदरणीय श्रोता, प्रभु येशु ख्रीष्टको जन्ममा अचम्मको घटना भएको छ। परमेश्वर पिताले सबभन्दा पहिला गोठालाहरूलाई दर्शन पठाउनु भएको छ र त्यस्तै हुने क्रममा पछि पूर्वतिरका ज्ञानी ज्ञानी ज्योतिषीहरू पनि प्रभु अथवा त्यो बालकलाई दर्शन गर्न गएका थिए। त्यहाँ विभिन्न प्रकारका मुर्गा धूप चढाएका थिए। येशु ख्रीष्टको जन्मको ऐतिहासिक यथार्थता बडो अचम्मको छ। आदरणीय श्रोता, येशु ख्रीष्ट यो धरतीमा अनौठो प्रकारले जन्मनुभयो र अनौठो प्रकारले जिउनुभयो। उहाँको शिक्षा एकदमै गहकिलो छ। उहाँले शिक्षा दिनुभयो, त्यति ज्ञानी र पवित्र हुँदाहुँदै पनि कल्भरीको क्रुसमा बलिदान हुनु पर्यो। त्यो भनेको तपाईँ र ममाथिको प्रेम थियो। तपाईँ र मैले गरेका पाप र अधर्मको निम्ति उहाँ आफै बलिदान भएर हामीलाई मोक्ष दिन उहाँ चाहनुहुन्थ्यो र येशु ख्रीष्टमा गरिएको विश्वासले हामीहरूले मुक्ति र उद्धार पाउँछौ। येशु ख्रीष्ट यही एसिया महादेशको इजरायलमा जन्मनु भएको थियो। तर आज श्रोता, विश्वका हरेक युरोपियन राष्ट्रहरू, अफ्रिकन राष्ट्रहरू, अस्ट्रेलियन राष्ट्रहरू, ती राष्ट्रहरूले पनि येशुकै नाउँ पुकारेका छन्। किनभने येशु युनिभर्सल गड हुनुहुन्छ, येशु पूरा ब्रह्माण्डका ईश्वर हुनुहुन्छ। जुन ईश्वर एउटा सानो ग्रह ग्रहभित्र पानी पानीभित्र कुनै चिजबाट निस्किनु भएको हुँदैन। उहाँले आकाश धरती सृष्टि गर्नुभयो, उहाँले घाँसपात र फूलहरू सृष्टि गर्नुभयो, उहाँले पशु पंक्षी र तारामण्डललाई सृष्टि गर्नुभयो। उहाँ सृष्टि भएका कुराबाट निस्किने ईश्वर होइन, सृष्टि नभएका चीजलाई पनि आफ्नो वचनद्वारा सृष्टि गर्ने परमेश्वर हुनुहुन्छ। त्यसैले आदरणीय श्रोता, तपाईँ र मैले येशु प्रभुको नाउँमा येशु ख्रीष्टको बारेमा र पवित्र धर्मशास्त्रको बारेमा बुझ्न शुरू गर्नु पर्दछ र यो अति आशिषमय क्षण जो क्रिसमस को सौभाग्यपूर्ण सुअवसरमा म यही कामना गर्दछु कि हाम्रो देश नेपालका हरेक व्यक्ति, ठुलोदेखि साना, धनीदेखि गरीब, हरेक महिला पुरुषहरूले हाम्रा पापलाई क्षमा दिन यो धरतीमा जन्मनुहुने, जन्मनुभन्दा हजारौं वर्ष पहिला नै विभिन्न धर्मशास्त्रहरूले भविष्यवाणी गरेका येशु ख्रीष्टको महिमा गर्नुपर्दछ र उहाँकै चरणमा जानुपर्दछ। तब मात्रै तपाईँ र मैले सत्य आशिषमय शान्तिको र उद्धार र मुक्ति स्वरूपको जीवन प्राप्त गर्नेछौ। आदरणीय श्रोता, यो धरतीमा हामीले जति धन कमाए पनि छोडेर जानुपर्दछ, यो धरतीमा हामीले जति इज्जत कमाए पनि हामी पर्सनल्ली त्यो छोडेर जानुपर्दछ। तर एउटा मात्र चिज हामीसँग जाँदछ, ईश्वर अथवा येशु मसीहको नाउँमा गरिएका आराधना स्तुतिका भेटीहरू र कतिपय मानिसहरूले यही धरतीलाई नै स्वर्ग भनिएको छ। तर श्रोता, यही धरती नै स्वर्ग नभएर स्वर्गमा गरिने एक मात्र काम यो धरतीमा गरिन्छ, जो येशु प्रभुको नाउँमा गरिने स्तुति प्रशंसा। प्राय नेपालमा शनिबारको दिनमा लाखौं नेपाली दाजुभाइ दिदीबहिनीहरू भेला भएर येशुको नाममा स्तुति आराधना प्रशंसा र धन्यवादका भेटी चढाउने गरिन्छ। यो अति असल प्राक्टिस हो। आदरणीय श्रोता, विभिन्न मुलुकहरूमा आज यो येशु प्रभुको नाउँमा महिमा गर्ने प्रशंसा गर्ने दाजुभाइ तथा दिदीबहिनीहरूको संख्या वृद्धि हुँदै गएको छ। यो धेरै खुसीको कुरा हो। आदरणीय श्रोता, तपाईँ र मैले पनि ती हामीलाई उद्धार दिने, मुक्ति दिने, गन्नबाट पवित्र आत्माको शक्ति व्यक्तिद्वारा यो धरतीमा जन्मनुभएका येशू प्रभु र उहाँको बारेमा सुनेर बुझेर र उहाँलाई पछ्याउनु भने येशू प्रभुले तपाईँ र हाम्रो जीवनमा नयाँ दिनहरू भरिदिनुहुन्छ, नयाँ योजनाहरू भरिदिनुहुन्छ, नयाँ आशिषका ढोकाहरू खोलिदिनुहुन्छ र हामीले जाने नजाने भए गरेका भूल गल्तीहरू त पूर्ण रूपले मेटाइदिनुहुन्छ र अनि हामी मोक्ष र मुक्ति पाउँदछौ। त्यसैले आदरणीय श्रोता, प्रभु येशू ख्रीष्टको विषयमा जब हामी सुन्दछौ र यसलाई गहिरो रूपले बुझ्ने र अनुसन्धान गर्ने गर्नुपर्दछ। परमेश्वरले आज हजारौं मानिसहरूलाई धरतीमा मिशनरीको रूपमा प्रयोग गर्दै हुनुहुन्छ। मिशनरी भनेको एउटा यस्तो उत्कृष्ट काम हो जसले ईश्वरीय सन्देश, ईश्वरीय यथार्थको साथमा दुखी गरीब असहाय विधवा टोरालाई सेवा गर्न आफ्नो पूरा जीवन नै अर्पण गरेका हुन्छन् र उद्धारकर्ता र मुक्तिदाता येशू ख्रीष्टको विषयमा हरेक मानिसलाई बताउने र हरेक मानिसहरूको जीवनलाई परिवर्तन गराउने, हरेक मानिसहरूको कुलद र कुल संस्कृति, अन्धकार र अन्धविश्वासको जीवनलाई ज्योति र उज्जवलता, आशिष र शान्तिको जीवनमा प्रयोग गर्नलाई ठूलो भूमिका खेल्दछन्। त्यसैले श्रोता, तपाईँ र हामीहरूले ईश्वरको आराधना गर्न सिक्नु पर्दछ, उद्धार र मुक्तिको निम्ति येशू प्रभुलाई ग्रहण गर्नुपर्दछ र यो क्रिसमसको महान चाडमा रमाउने धेरै जसो दाजुभाइ दिदीबहिनीहरू यसरी नै पाप पश्चाताप गरेर शुद्ध भएका हुन्छन् र यो क्रिसमसको महान चाडमा क्रिस्चियनहरू मात्र नभएर विभिन्न अन्य दाजुभाइ दिदीबहिनीहरूले पनि मान्ने, रमाउने र रमाइलो गर्ने गर्दछन्। त्यो अति असल हो र त्यो भन्दा पनि उत्तम कुरा के हुन्छ भने कुनै पनि कुरा गर्नु भन्दा पहिला, कुनै पनि कुरा मनाउनु भन्दा पहिला यो किन मनाइन्छ र यसको महत्व के छ र यो मनाउँदा र नमनाउँदा के कस्तो हुन्छ यो प्रश्न बुझ्नु पर्दछ। आदरणीय श्रोता, यो सत्यता बुझेर पछ्याएको कुरा, सत्यता बुझेर लागेको कुरा, सत्यता बुझेर त्यसलाई स्वीकारेको कुरा एउटा बुद्धिमान मानिसले गरेको निर्णयसँग दालिन्छ भने अन्धकारमा अन्यमा बुझ्दै नबुझेर त्यसलाई पछ्याउन थाल्नु, अगाडि बढ्नु भनेको यो हामी मानव जातिको कमजोरी पछि हो। त्यसैले आदरणीय श्रोता, प्रभु येशू ख्रीष्टको जुन महान प्रभु येशू ख्रीष्टको जन्मदिनको अवसरमा, यो क्रिसमसको शुभ अवसरमा ती उद्धारकर्ता प्रभु येशू ख्रीष्टले उद्धार र मुक्तिहरू सबैको जीवनमा देऊन् र शान्ति, आशिष, छुटकारा र अनुग्रह गरून् भन्ने हृदयबाटै कामनाका साथ फेरि पनि यो महान पर्व क्रिसमस 2018 उपलक्ष्यमा यहाँलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आज यो सुसमाचार सबैका लागि कार्यक्रमबाट बिदा हुन्छु। हस्त नमस्कार। जय श्री परमेश्वरले यहाँ सबैलाई प्रशस्त प्रशस्त आशिष दिनुभएको होस्।
1: धन्यवाद पास्टर प्रवीण साईलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले क्रिसमसको विषयमा महत्वपूर्ण शिक्षा हासिल गर्नु भएको छ। प्रिय श्रोता, क्रिसमस ख्रिस्टको जन्मोत्सव हो। जुन उत्सवले यसो ख्रिस्ट संसारमा आउनु भएको अर्थात् जन्मिनु भएको अवसरलाई इङ्कित गर्दछ। आजभन्दा 2018 वर्ष अगाडि यसो ख्रिस्टको जन्मले संसारका हरेक मानिसहरूको उद्धार र मुक्तिलाई निश्चयता गरेको थियो, जसको जन्मले मानिस मानिस बीचको विभिन्न प्रकारको विविध अन्त्यको उद्घोष गरेको थियो अनि जसको जन्मले संसारको शासक दियाबलसको दासत्वमा रहेकाहरूको छुटकाराको उत्सव बोकेको थियो। त्यही मसीह येशू ख्रीष्ट जन्मेको दिनलाई क्रिसमस डे भनिन्छ, अर्थात् येशू ख्रीष्ट जन्मेको दिन। वचनमा भने जस्तै येशू मसीह संसारमा आउनु अगावै उहाँ संसारमा आउने विषयमा विभिन्न भविष्यवक्ताद्वारा भविष्यवाणी भएको पाइन्छ। यसबाट हामी सहजै बुझ्न सक्छौ कि उहाँ यस संसारमा योजनाबद्ध तरिकाले आउनु भएको मसीह हुनुहुन्छ अनि भविष्यवाणीहरूमा उहाँले संसारमा आइसकेपछि गर्ने कार्यहरूको पनि वर्णन गरेको पाउँदछौ। समग्रमा भनियो भने उहाँ एउटा कन्याबाट जन्मिनु हुने र संसारका सबै मानिसहरूका तुम्हारा पाप र अधर्महरूला बोकेर क्रिसमस बलिदान हुनुहुनेछ अनि फेरि तुम्बुनमा उहाँको पुनः उत्थान हुने कुरालाई सबै धर्मका शास्त्रहरूमा उल्लेख गरेको पाइन्छ। सबै धर्म शास्त्रको निचोड चाहिँ यही हो कि मुक्ति र उद्धार दिनकै लागि यीशु ख्रीष्ट यस संसारमा जन्मिनु भएको मुक्तिदाता हुनुहुन्छ। हो श्रोता, आज यसै कारण संसारका हरेक क्रिस्चियनहरूले यो क्रिसमसलाई धुमधामका साथ मनाउने गर्दछन् र आज यो पर्व क्रिस्चियनहरूको माझमा मात्र सीमित नभई संसारभरका हरेक व्यक्तिहरूले मनाउने गर्दछन्। र श्रोता, कार्यक्रमबाट म तपाईँलाई यही जानकारी गराउँदछु कि क्रिसमस ख्रिस्टको जन्मोत्सव मात्र नभई यो एउटा मुक्ति र उद्धारको महान उत्सव पनि हो। यस उत्सवलाई आफ्नो जीवनमा आत्मसात गर्नुहोस् र अनन्त स्वर्गीय राज्यको भागीदार बन्नुहोस्। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835। हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-5-37-34-54, 98-5-37-34-54, 98-4-41-547, 98-4-41-547 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal@gmail.com gnnepal@gmail.com। हौस्तो श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति सुरक्षा र आशिषमा राख्नु भएको होस्। जाँदा जाँदै क्रिसमसको महान अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाइ तथा दिदी बहिनीहरूमा यीशु ख्रीष्टले मुक्ति र उद्धार सहितको आशिषित जीवन प्रदान गर्नुभएको होस् भन्ने शुभकामना व्यक्त गर्दै कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी सबै बिदा हुन्छौं। नमस्कार। जय श्री। ह्याप्पी क्रिसमस।

0: दुख्ने समस्याले पनि निकै गाह्रो गर्यो भने न चिसो खान मिल्छ न तातो खान मिल्छ, त्यसमाथि फेरि मुड गनाए भन्छ। यही दाँतको कारणले गर्दाखेरि राम्ररी हाँस्न पनि पाइया छैन।
1: समस्यालाई व्यवस्था चाहिँ नगर्नुहोस् है दाइ, पहिल्यैमा उपचार गरिएन भने भविष्यमा दुःख पाइन्छ है। होइन कहाँ गएर उपचार गर्ने त,
2: स्वस्थ दाँत र आकर्षक मुस्कानका लागि आउनुहोस् ह्याप्पी स्माइल डेन्टल क्लिनिक भक्तपुर।
3: हजुर, हामी कहाँ अनुभवी दन्त चिकित्सकहरूको टोलीबाट अत्याधुनिक प्रविधि सहित दाँत जाँच, स्केनिङ, फिलिङ, रुट क्यानल उपचार, दाँत निकाल्ने, कृत्रिम दाँत, ब्रेसेस, दाँत सेतो बनाउने, बाल बालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि सम्पूर्ण दन्त सेवाहरू उपलब्ध रहेका छन्।
1: नियमित दाँत परीक्षणले भविष्यमा हुने ठूलो समस्या र अनावश्यक खर्चबाट पनि बचाउन सक्छ।
3: स्वस्थ दाँत, ताजा सास र आत्मविश्वासपूर्ण मुस्कानका लागि आजै सम्पर्क गर्नुहोस्। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक, श्री विनायक, राम मन्दिर, भक्तपुर। सम्पर्क मोबाइल नम्बर 9841478962, 9813 80 63 15। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक, श्री विनायक, राम मन्दिर, भक्तपुर।
4: होइन हौ दाजु, स्याङ बस्याङ गर्दै सिक्लै के बराबराइराख्नु भएको हो?
5: के हुनु निकान्छ, छोरेको बिहेको दिन नजिक आइसक्यो। त्यति धेरै पाहुनाहरू पनि टाढा टाढाबाट बोलाइसक्यो। अलि स्वादिष्ट खाना सेटको भरपर्दो क्याटरिङ सर्भिस नपाउँदा कडा तनावमा छोड्ने कहिले कतै चिनेको सस्तो
4: दिदी दाई, यति सानो कुरामा पनि कहाँ तनाव लिएर बस्नु भयो भने, चाहे स्वादिष्ट खानाका लागि होस् अथवा गुणस्तरीय सेवा सुविधाका लागि होस्, इमान्युअल फुड क्याटरिङलाई सम्झियो भने समस्या समाधान भइहाल्छ नि दाई, चिन्तै लिनु पर्दैन नि।
5: ए हो र कान्छा
4: हो नि दाई।
3: हजुर, कुनै पनि विवाह, भोज, पार्टी, सेमिनार तथा गोष्ठी लगायत जुनसुकै कार्यक्रमका लागि स्वादिष्ट खाना सहित गुणस्तरीय र भरपर्दो क्याटरिङ सेवाका लागि विगत 18 वर्षदेखि यहाँहरूको सेवामा समर्पित इमान्युअल फुड क्याटरिङलाई सम्झिनुहोस्। प्रोप्राइटर किशोर ओझा, सम्पर्क मोबाइल नम्बर 9851414126, 9849078528। इमान्युअल फुड क्याटरिङ, तपाईँहरूको सेवामा सदैव समर्पित। Oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh

0: दैनिक आत्मिक कार्यक्रम स्पार्क माइ फेथ।
1: डरलाई कसरी जित्ने? जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माइ फेथको जीवनका क्षण श्रृंखलाको अङ्क 41 यहाँहरूलाई स्वागत छ। साहस भनेको के हो? जब धेरै जसो मानिसहरू साहसको बारेमा सोच्छन्, तिनीहरूले सुपर हिरोहरूको वर्णन गर्छन् जो असाधारण कार्यहरू अत्यन्तै सहजताका साथ गर्छन्। ती कल्पनाहरूले हामीलाई हेर्नको लागि राम्रो चलचित्रहरू बनाउँछन्, तर तिनीहरूले वास्तविक जीवनको वर्णन गर्दैनन्। जब हामी साहस प्रकट गरिरहेका हुन्छौं, यसको अर्थ यो होइन कि हामीसँग डर छैन। यसको अर्थ यो मात्र हो कि हामी डराएको भए पनि हाम्रो लक्ष्य प्राप्त गर्न, जोखिम उठाउन हामी इच्छुक छौं। दोस्रो तिमोथीको पुस्तक 1:7, किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ। डर हामीले अनुभव गर्न सक्ने सबैभन्दा बलियो भावनाहरू मध्ये एक हो, तर परमेश्वरले हामीलाई डरलाई जित्न सक्ने अझ बलियो प्रेरणा छनौट गर्ने शक्ति दिनुभएको छ। उहाँले हामीलाई डरको सामना गर्दै साहसपूर्वक काम गर्ने क्षमता दिनुभएको छ। मत्ती 14:1 एउटा कथा छ, जहाँ यीशु पानीमाथि हिँडिरहनु भएको थियो। उहाँ आफ्ना चेलाहरू चढेको डुङ्गामा जाँदै हुनुहुन्थ्यो। मत्तीको पुस्तक 14:28। पत्रुसले उहाँलाई भने, हे प्रभु, तपाई नै हुनुहुन्छ भने मलाई तपाईँ कहाँ पानीमाथि आउने आज्ञा दिनुहोस्। डरमाथि विजय प्राप्त गर्ने पहिलो कदम भनेको तपाईँको परिस्थितिमा लागू हुने परमेश्वरको प्रतिज्ञा खोज्नु हो। पत्रुस पानीमाथि हिँड्न डराउँथे। प्रयास गर्नु अघि उनी यीशुबाट यो गर्न सक्छन् भन्ने आश्वासन चाहन्थे। पवित्र स्मृतिको पुस्तक 2:13। यसकारण यसको निम्ति हामी पनि परमेश्वरलाई निरन्तर धन्यवाद चढाउँछौ, किनकि तिमीहरूले हामीबाट सुनेका वचन जो वास्तवमा परमेश्वरको वचन हो, सो तिमीहरूले मानिसको वचन जस्तै होइन तर परमेश्वरको वचन जस्तै ग्रहण गर्यो, जुन वचनले तिमी विश्वासीहरूमा काम गर्दछ। तिमी श्रोता, जब परमेश्वरले हामीलाई कुनै कुराको प्रतिज्ञा गर्नुहुन्छ र हामी विश्वासका साथ त्यो प्रतिज्ञामा काम गर्छौं, तब हामीले त्यो प्रतिज्ञाको परिणाम पाउने ग्यारेन्टी हुन्छ। मत्तीको पुस्तक 14:29। उहाँले भन्नुभयो, आओ पत्रुस डुङ्गाबाट ओलेर यीशु कहाँ जानलाई पानीमाथि हिँड्न लागे। यसले पत्रुसलाई भन्नुभयो कि यदि उसले विश्वासका साथ काम गर्छ भने ऊ पानीमाथि हिँड्न सक्षम हुनेछ। आफ्नो डरलाई जित्नको लागि परमेश्वरले तपाईँलाई दिनुभएको प्रतिज्ञामा तपाईँले कदम चाल्नुपर्छ। मत्तीको पुस्तक 14:23। तर बतास जोरले चलेको देखेर तिनी डराए र जब डुब्न लागे तब तिनले चिच्याएर भने, हे प्रभु, मलाई बचाउनुहोस्। सम्भवत पत्रुसलाई पौडी खेल्न आउँदैनथ्यो। उसले आफूलाई यस्तो ठाउँमा राखेको थियो जहाँ ऊ कमजोर थियो। यीशुले पत्रुसलाई बचाउनु भयो। मत्तीको पुस्तक 14:31। तब यीशुले झट्टै हात पसारेर तिनलाई समाति हाल्नुभयो र तिनलाई भन्नुभयो, ए अल्पविश्वासी, किन शंका गर्यो? यीशु ख्रीष्ट र उनीहरूले प्रतिनिधित्व गर्नुभएको परमेश्वरको शक्ति हामी असफल हुँदा हामीलाई बचाउन सधैँ त्यहाँ हुनेछ र जीवनमा सफल व्यक्तिहरूलाई असफल व्यक्तिहरूबाट अलग गर्ने कुरा भनेको हामीले असफलतामा कसरी प्रतिक्रिया दिन्छौ भन्ने हो। सफलताको बाटोमा अवरोधहरू, गलत मोडहरू र खाडलहरू भरिएको हुन्छ। हामी लक्ष्यतिर अगाडि बढ्नको लागि विशेष गरी संघर्षको समयमा त्यसका लागि ठूलो साहस चाहिन्छ। सफल हुनका लागि हामीले अन्तिम रेखामा नपुगुन्जेलसम्म अगाडि बढ़िरहनुपर्छ। शुरू गर्नेहरू धेरै छन् तर तिनीहरू समाप्त गर्दैनन्। सफलता प्राप्त गर्ने गोप्य कुञ्जी कहिले हार नमान्नु हो। तनावको समयमा, कमजोरीको समयमा, पीड़ाको समयमा निराशाको अगाडि हार नमान्नुहोस्। साहस गर्नुहोस्। कहिलेकाहीँ यो दिनको अन्तिममा एउटा शान्त आवाज हो जसले भन्छ, म भोलि फेरि प्रयास गर्नेछु र यदि म भोलि असफल भए भने म अर्को दिन फेरि प्रयास गर्नेछु। आजको वचन सुनाउँदाखेरि परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जयमसीह।
2: प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ज।

0: एकताको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू
1: ईश्वरीय विपत्ति नमस्ते तथा जयमसी म जोनी एरिक्सन तारा आसम्म एउटा धेरै राम्रो सुसमाचार लिएर आएकी छु अनि यो एउटा यस्तो सुसमाचार हो जुन साँच्चै नै अद्भुत छ सुन्नुहोस् परमेश्वरलाई दुःख कष्ट पटक्कै मन पर्दैन उहाँ कष्टलाई घृणा गर्नुहुन्छ मेरो मतलब यो कति ठूलो आशिषको कुरा हो होइन त किनकि हाम्रा दुःख कष्टहरू देखेर परमेश्वर खुसी हुनुहुन्न उहाँले त्यसबाट आनन्द लिनुहुन्न वा कुनै प्रकारको भावनात्मक सन्तुष्टि नै लिनुहुन्छ यसोले पृथ्वीमा आफ्ना धेरै जसो समय मानिसहरूका दुःख कष्ट हटाउनमै बिताउनु भयो मानिसको पीड़ा देख्दा परमेश्वरको कोमल हृदय बग्लेर आउँछ न्यायकर्ताको पुस्तकमा भएको त्यो घटना हेर्नुहोस् परमेश्वरका मानिसहरू गलत बाटोमा गएका थिए उनीहरू आफ्ना शत्रुहरूबाट सताइएका थिए दुःखले थकित र बोझले दाबिएका थिए अनि न्यायकर्ता 10:16 के भन्छ अनि परमप्रभुले इजरायलको दुःख अब सहन सक्नु भएन के तपाईँले यो कुरा सुन्नुभयो जब उहाँका सन्तानहरू रोइरहेको वा दुःख पाइरहेको देख्नुहुन्छ तब प्रभुको हृदय बग्लेर आउँछ उहाँको मन रुन्छ अब स्वाभाविक रूपमा तपाईँले भन्नुहोला हो ठिकै हो तर ती प्राकृतिक विपत्तिहरूको बारेमा नि यदि परमेश्वर दुःख कष्टबाट यति धेरै प्रभावित हुनुहुन्छ भने सम्पूर्ण गाउँहरू नै विनाश गर्ने भयानक सुनामी र भूकम्प जस्ता घटनाहरू उहाँले किन हुन दिनुहुन्छ त्यस्ता घटनामा हुने दुःख र धनजनको क्षति सोच्नै नसकिने खालको हुन्छ त्यो एउटा धेरै राम्रो प्रश्न हो अनि त्यो विषयमा व्याख्यानै गर्न नसकिने कुराको स्पष्टीकरण म दिन सक्दिन तर मलाई यो कुरा थाहा छ यदि आदम कहिले पापमा नपरेको भए यदि सृष्टिकर्ताले त्यो कथालाई फेरि लेख्न पाउने भए उहाँले दुःख कष्टलाई यो संसारको कहिलेबाट कहिले बाहिर आउन दिनुहुने थिएन मलाई यो कसरी थाहा छ किनकि विलाप 3:33 भन्छ किनभने उहाँले मानिसका सन्तानलाई स्वेच्छाले दुःख दिनुहुन्न मित्र दुःख कष्टको विषयमा यसले परमेश्वरको वास्तविक हृदयलाई देखाउँछ मेरो घाँटी भाँचिँदा उहाँ खुसी हुनु भएको होइन तपाईँको जीवनसाथीलाई कुनै गम्भीर रोग लागेको खबर सुन्दा परमेश्वर रमाउनु हुन्न जन्मजात अपाङ्गताहरूमा उहाँलाई कुनै आनन्द मिल्दैन यी सबै रोग र अपाङ्गताहरू यसकारण मात्र यहाँ छन् किनकि पाप कैदबाट खुल्यो र पाप बाहिर आयो मानिसहरूले विद्रोह गरे र परिणाम स्वरूप श्राप आयो अनि अदनको बगैँचामा मानिसले गरेको विद्रोहदेखि नै हाम्रो संसार सुस्केर हालिरहेको छ र मानिसहरू युद्ध बाढी भूकम्प रोग र अरू धेरै कुराहरूका मुनि पेलिएका छन् तपाईँहरू जस्तै म पनि परमेश्वरका रहस्यमय योजना र उद्देश्यहरू देखेर अल्मलमा पर्छु तर मुख्य कुरा के हो भने यस्ता साना ठूला विपत्तिहरूले मानिसहरूलाई कि त परमेश्वरबाट टाढा लैजान्छन् कि त परमेश्वरतिर खिचेर ल्याउँछन् यही कारणले गर्दा जब केन र म सड़कमा साइरन बजाउँदै कुदिरहेको एम्बुलेन्सका लागि बाटो दिन आफ्नो गाड़ी रोक्छौं हामी सधैँ त्यो घाइते व्यक्ति र उसको परिवारका लागि प्रार्थना गर्छौं हामी प्रार्थना गर्छौं कि दुर्घटना वा चोटपटक जस्तो सुकै भए पनि त्यो परिवार परमेश्वरबाट टाढा होइन उहाँतिर खिचिएर आओस् हामी यसो गर्छौं किनकि हामीलाई थाहा छ विपत्तिहरूले मानिसको हृदयलाई कि त कठोर बनाउँछन् कि त मद्दत आशा र सान्त्वनाका लागि प्रभुतिर दौड़दा तिनीहरूको हृदयलाई नम्र र कोमल बनाउँछन् अनि अरू सबै कुरा भन्दा माथि हाम्रा पिताको हृदयको बारेमा हामीलाई यो कुरा थाहा छ रोमी 5:8 म यसलाई सहज रूपमा भन्छु हामी परमेश्वरका लागि कुनै काम गर्नुहुँदा पनि उहाँले हाम्रा लागि आफ्ना पुत्रलाई बलिदानी मृत्युमा सुम्पेर हामी प्रतिको आफ्नो प्रेम प्रमाणित गर्नुभयो अनि रोमी 8:1 परमेश्वरले आफ्नै पुत्रलाई पठाएर हाम्रा अवस्थाहरूलाई अङ्गाल्नुभयो र सबैभन्दा नराम्रो परिस्थिति भोग्न दिनुभयो उहाँले हाम्रो लागि सबै कुरा दाउमा लगाउन अलिकति पनि हिचकिचाउनु भएन मित्र मानिसहरू दुःखमा पर्दा परमेश्वर सुखले बसेर हेरिरहनु भयो भनेर कसैले पनि उहाँमाथि कहिले दोष लगाउन सक्दैन क्रुसलाई हेरेर कसैले कसरी यस्तो कुरा भन्न सक्छ र विपत्तिहरू ठूलो होस् या साना हरेक दिन घट्छन् अब प्रश्न यो हो तपाईँ आफ्नो समुदायमा अनि आफ्नो संसारमा दुःख पाइरहेका मानिसहरूका लागि परमेश्वरका हात र खुट्टा उहाँको कोमल स्पर्श र उहाँको उत्साहजनक आवाज कसरी बन्न सक्नुहुन्छ त्यसैले आज उहाँलाई प्रार्थना गर्नुहोस् कि उहाँको त्यो दया र करूणा तपाईँ मार्फत दुःखी मानिसहरूमा व्यक्त हुन सकोस्।
0: पर्दा भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमा आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082848 70। आशाको सन्देश नेपाल नखु ललितपुर। हवस् त कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय बस्ती।
2: नमस्कार, म कलाकार दीपक राजगिरी। तपाईँहरू सुन्नुहुन्छ अहिले ग्रेस एफएम 107.6 MHz। सुनौ र सुनौ।
3: नमस्कार, म निर्मल शर्मा। तपाईँहरू सुन्नुहुन्छ ग्रेस एफएम 107.6 MHz। सुनौ र सुनौ।

0: कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको सोमबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम जीवन रक्षामा हामी विशेषत शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारी तथा गैर सरकारी निकाय क्षेत्रबाट भइरहेका काम कार्यवाही, देखिएको नतिजा र सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्ने गर्छौं। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम जीवन रक्षा प्रसारण गर्ने गर्छन्। आजको जीवन रक्षामा हामीसँग संवादका लागि सिन्धुपाल्चोकको चौतारा शाखा चोक गढी नगरपालिकाका उपमेयर सीता थापा हुनुहुन्छ। हार्दिक स्वागत छ उपमेयर। 5 वर्ष मध्ये 4 वर्ष झन्डै बित्यो, अब 1 वर्ष बाँकी रहँदाखेरि हामी यो ढंगबाट यसरी अगाडि बढ्दैछौं भन्ने अलि नयाँ खालको योजना हो कि जसरी 4 वर्ष बित्यो त्यसरी नै फेरि बाँकी 1 वर्ष पनि बित्ने गरी काम कुरो यहाँहरूले गर्दै हुनुहुन्छ?
1: 4 वर्षको समीक्षाको विषयमा त आफ्नो पार्टी सदस्य, तर हरेक वर्ष भनौ अथवा हरेक अन्तिम समयसम्म पनि जिम्मेवारी पूरा गर्ने सवालमा, योजना बनाउने सवालमा र कार्यान्वयन गर्ने सवालमा चाहिँ उस्तै नै हो। भन्न खोजेको मतलब कस्तो भन्दाखेरि यो अन्तिम हो, त्यही भएर अब सकिताले भन्ने पनि विषय होइन, यो अन्तिम हो, बाँकी रहेका जम्मै काम अहिले गरिसकौं भन्ने पनि होइन।
0: तर कतिपय जनप्रतिनिधिको कुरा हामी सुन्दाखेरि चाहिँ 4 वर्ष त गइहाल्यौं, अब जाँदा जाँदै 1 वर्ष दुई के विवाद हुनु अथवा के दुश्मनी कमाउनु भन्ने नभएर कतिपयमा त्यस्तो खालको पनि महसुस गरिरहेछ। तपाईँलाई चाहिँ कस्तो छ?
1: हाम्रोमा अब विवाद निम्त्याउने या दुश्मनी बढाउने भन्ने त विषय नै आउँदैन, अब आफ्नो जिम्मेवारी पूरा गर्ने भन्ने मात्रै विषय आउँछ। र त्यो 1 वर्ष बाँकी छ या 1 महिना बाँकी छ, अब एकै दिन बाँकी हुँदाखेरि पनि अन्तिम समयसम्म आफूले जानेको बुझेको सकेको इफोर्ट लाउने कुरा त रहि नै हाल्छ। त्यस कारणले गर्दाखेरि अन्तिम वर्ष हो हातै छोडेर हिँडिहाल्ने पनि होइन, अन्तिम वर्ष हो जम्मै गरिसकौँ भन्ने पनि होइन।
0: भनेको सुधारको लागि अब 1 वर्षमा जो 4 वर्षमा हामीले त्यो गल्ती दोहोऱ्याएका थिएनौँ, अब 1 वर्षमा त्यसबाट चाहिँ बच्नुपर्छ भनेर केही योजना बनाएर काम गर्दै हुन्छ?
1: यस्तो चाहिँ हुन्छ, अब कस्तो भन्दाखेरि यो चुनावी वर्ष पनि हो, अब त्यसो हुँदाखेरि साविकको चाहिँ जनप्रतिनिधि प्रमुख उपप्रमुख या वार्ड अध्यक्षहरू सबैजनाको पब्लिकको लेभलबाट र अन्य फरक राजनीतिक पार्टीहरूबाट चाहिँ कमीहरू आउने हुने खोजी गर्ने कार्य काम चाहिँ अलि ढिलो हुन्छ। म त्यसलाई विरोधी पनि भन्न चाहदिन, जो सचेत जनताहरू अथवा सर्वसाधारण अथवा अन्य पार्टीका लिडर उहाँहरूले चाहिँ उहाँहरूको कमी अलि धेरै पत्ता लाउन पाए, अब उहाँहरूलाई चाहिँ होइन भन्दा फरक मान्छे अथवा आफू चाहिँ त्यो ठाउँमा पुग्ने एउटा अभिलाषा पनि होला र अलिकति जनतामा अवेरनेस अनि सचेतना बढी पनि वृद्धि पनि भएको हुनेछ।
0: तपाईँले यस्तो कुरा चाहिँ 4 वर्ष अगाडि नै लागिराखेको थियो कि अरूले कुरा काट्ने अथवा विरोध गर्ने बाटो ठान दिनु हुँदैन भन्ने, र समय बिताउँदै जाँदाखेरि त्यो कुरा चाहिँ थाहा हुँदै गयो?
1: अब म चाहिँ अलिक धेरै आलोचना स्वीकार गर्ने मान्छे हो, किनभने हामीलाई जो चौघेटाभित्र हामी हुन्छौँ जुन परिधिमा त्यहाँनिर चाहिँ अलिक धेरै प्रशंसा प्रशंसा गर्ने राम्रै राम्रो भन्ने होइन यो पनि ठिक छ त्यो पनि ठिक छ भन्ने जस्तोको जमाव चाहिँ अलिक धेरै हुन सक्छ कि, तर ठ्याक्कै अगाडि आएर आलोचना गर्ने अथवा सामाजिक सञ्जालमा विरोध गर्ने मान्छेहरू चाहिँ एउटा सच्चा चाहिँ आलोचक जस्तो लाग्छ, र त्यो कुरा हिजोको दिनमा पनि थियो आज पनि छ, त्यसलाई हामीले स्वीकार नै पर्छ। किनभने काम गर्दै जाँदाखेरि राम्रोको लागि गर्ने, फेरि राम्रो भन्नेको संख्या पनि त धेरै हुनुहुन्छ नि त, जजमेन्ट या मूल्याङ्कन भन्ने दुई वा दुईभन्दा बढीले मात्रै भन्ने हुँदैन नि त, नगरपालिकाभित्रकोले मात्रै भन्ने पनि हुँदैन होइन, नगरपालिकाभन्दा बाहिरको परिस्थितिको विषय अथवा अन्य नगरपालिकाले गरेको अथवा नगरेको कामहरू पनि हामीले गरिरहेका छौँ होइन, त्यसले गर्दाखेरि त्यो हिजो पनि थियो र अहिले पनि रहिरहन्छ हुन्छ भनेर मानसिक हिसाबमा चाहिँ म चाहिँ तयार छु।
0: जस्तो अब हरेक आर्थिक वर्षको लागि हामीले बजेट बनाउने, त्यो अनुसारको कार्यक्रमहरू सबै ल्याउने, तर खर्च गर्दै जाँदाखेरि अथवा काम गर्दै जाँदाखेरि आर्थिक वर्षको अन्त्यमा अलिक बढी काम गरेको जस्तो देखिने, जसमा गुणस्तरको विषयलाई लिएर विभिन्न पार्टीको पक्ष प्रश्न हुने गर्छ, यो चौतारा साँगाचोक गढी यो अरू ठाउँमा सुनिने गुनासो भन्दा केही फरक छ कि, अथवा सिक्दै जाँदाखेरि भइराखेको अहिलेको बुझाइ अनि फरक अथवा
1: यो तपाईँले भन्नुभएको यो आर्थिक वर्षको अन्तिममा चाहिँ बढी काम हुने भन्ने कुरा चाहिँ एउटा विडम्बना नै रहेछ। सबै ठाउँहरूमा त्यो समस्या छ, सबै स्थानीय तहमा, स्थानीय तहमा मात्र होइन प्रदेश र संघीय सरकारमा पनि त्यो समस्या छ होइन। अब हामीले जति पनि नीति विधि कानून बनाए पनि त्यसलाई अन्तिम अवस्थामै लैजानुपर्ने अथवा पुग्ने कुराले चाहिँ गर्दाखेरि विकासमा, सुशासनमा, पारदर्शितामा अनि कामको चाहिँ गुणस्तर सबै कुरामा चाहिँ त्यसले असर गरिरहेको छ। हामी पनि त्योबाट अछुतो रहन सकेनौँ।
0: अनि अहिले चाहिँ सुरुबाटै नै काम गर्दै जाउँ भन्ने खालको त्यस्तो केही सरसल्लाह
1: अहिले चाहिँ नि यस्तो छ। हो अहिले हामीसँग थोरै समय पनि छ, त्यसो हुँदाखेरि कामलाई अलिकति व्यवस्थित र अलिक नयाँ ढंगले लिएर जाउँ भन्ने हिसाबले हामीले त्यो चाहिँ शुरूआत गरेका छौँ। अघि तपाईँले मलाई जोड्न खोज्दै हुनुहुन्थ्यो कि यो हामीले के फरक ढंगले गर्यौं भन्दाखेरि यसपालि हामीले नगरपालिकाले चाहिँ विशेष अधिवेशन आह्वान गर्यो। किन भन्दाखेरि हाम्रो चाहिँ विगतको परम्परा यो जुन राजस्व वृद्धिको सवालमा हिजो चाहिँ हाम्रो यो 72-72 जुन टिका प्रक्रियाबाट काम अगाडि बढेर हामीले राजस्व संकलन हुन्थ्यो, त्यो बेलामा हामीले आई प्रतिवेदनबाट जे आउँछ त्यसको रिपोर्ट त्यसकै आधारमा टिका लगाउँथ्यौँ। यो पटक चाहिँ हाम्रो अफिसको अलिकति सिस्टम चाहिँ हामीले परिवर्तन गर्यौँ, जुन हिजो जिनिसबाटै हुँदै हुँदै आएको भएर हामीले त्यसरी पनि गर्यौं, कति कुरा हामीलाई थाहा पनि थिएन। र अहिले चाहिँ हामीले जुन क्रसरमा स्टक रहेको माल हुन्छ गिटी ढुङ्गा बाल त्यसलाई चाहिँ यो स्टक प्रमाणित गरिरहँदाखेरि हामीले चाहिँ 7,21,00,000 रुपियाँ चाहिँ हामीले यो राजस्वको सुनिश्चितता स्रोतको खोजी गर्यौँ हामीले। त्यसो हुँदाखेरि विशेष आमसभा गरेरै जाउँ भन्ने खालको एउटा हाम्रो समझदारी भयो र यो कानून सम्मत हिसाबले पनि हिजो स्रोत सुनिश्चित नभइसकेको होइन 1,19,00,000,000 बजेटको चाहिँ विनियोजन विधेयकमा हामीले पेश गरेको, त्यस कारणले गर्दाखेरि अब यसलाई चाहिँ खर्च चाहिँ एउटा यसलाई पारदर्शी भन्दा पनि एउटा सिस्टमेटिक हिसाबमा नियमसंगत हिसाबमा जाउँ भनेर पनि हामीले त्यसरी गर्यौँ।
0: यो चाहिँ मुख्य पालिकाको लागि, नगरपालिकाको लागि अलिक खतरा राम्रो हो कि अथवा सुशासनको हिसाबले
1: यसलाई त अब कसरी कमजोर भन्न सकिन्छ र यसलाई त बलियो नै भन्नु पर्यो होइन। खतरा त अब त्यसो एकदमै खतरा भनेर भन्ने कुरा त त्यति सान्दर्भिक नहोला, तर के हो भन्दाखेरि हामी जब राजस्व वृद्धि गरेर एउटा चाहिँ होइन स्थानीय सरकारहरू स्वत हिसाबले आत्मनिर्भर हुन्छन्, जति भन्दा जति धेरै चाहिँ राजस्व वृद्धि गरेर आफ्नो आमदानीको स्रोत बनाउन सक्यो त्यति नै एउटा विकास बाँड्ने अथवा आवश्यकताहरू पूरा गर्ने हो नि त। त्यसो हुँदाखेरि अब यति धेरै रकम एकैपटक होइन एउटा स्ट्राटेजीले एउटा प्लानले बन्यो भने त नगरपालिकाको लागि राम्रो कुरा हो नि होइन।
0: अनि यो कार्यक्रम चलाउँदै गर्दाखेरि 5 वर्ष मध्ये 4 वर्ष बित्यो र जस्तो महिलाको होला, बालबालिकाको होला, किसानको लागि होला, यो कार्यक्रम बनाउँदै गर्दाखेरि हरेक वर्ष उस्तै उस्तै दोहोरिँदै जाँदो रहेछ कि अथवा एक वर्ष एउटा कुनै कार्यक्रम एउटा कुनै शीर्षक भयो भने अर्को पटक त्यसमा काम गरिसकेपछि फेरि काम नगर्नुपर्ने रहेछ तपाईँको बुझाइमा?
1: होइन, हामीले देख्दाखेरि चाहिँ कस्तो देख्दो रहेछ भने एक पटक पटक किन चाहिँ यो गरिरहनु पर्यो अथवा सधैँभरि एउटै मोडालिटीको एउटै स्टाइलको किन कार्यक्रम गर्नु पर्यो भन्ने जस्तो लाग्दो रहेछ कि। तर एउटा कार्यक्रम त हामीले नगरभरि गर्दा त एउटा दुईवटा तिनवटा पाँचवटा पो वडामा गर्न सक्छौँ त, हामी 14 वडामा जान सक्दैनौँ नि होइन। हजुरले महिलाको कुरा गर्नुभयो, अब स्वास्थ्य शिविर गरौँ 14 वडामा एउटै आर्थिक वर्षमा सबै चाहिँ महिलाहरूलाई अथवा सबै चाहिँ आम खस्ती महिलाहरूलाई अथवा सबै ज्येष्ठ नागरिकलाई त्यो त हामीले लैजान सक्दैनौँ नि त। अनि उस्तै खालको कार्यक्रम देख्दाखेरि पहिला नि उस्तै थियो अहिले पनि उस्तै भन्ने जस्तो देखिन्छ। अब अझ यो सचेतनामूलक कामहरू होइन सामाजिक विकासका कामहरू त आज गर्यो अलिकति प्रोग्रेस हुन्छ, एक वर्ष गर्यो अर्को वर्ष गर्यो अलिकति त्यसले चाहिँ त्यसले पिकअप दिन्छ, अनि त्यसले अर्को वर्ष गर्दाखेरि बल्ल एउटा खालको मोडालिटीको कार्यक्रम चाहिँ कम्तीमा पनि 3 वर्ष गर्नुपर्ने हुन्छ कि।
0: भनेको जनताको काम चाहिँ पाँच वर्षभित्र पनि गर्न नसकिने रहेछ।
1: जनताको काम
0: सबैले पुग्ने गरी सबैको चित्त
1: बुझ्ने पुग्ने गरी सक्दैन, कसैले कुनै पनि पालिकाले सक्दैन, स्थानीय सरकारले। तपाईँ हामी उदाहरण दिउन, हाम्रो एउटा राम्रो प्रभाव पनि भएको, आवश्यकताको पहिचान पनि हामीले गर्न सकेको जस्तो लाग्छ। जस्तो मानसिक स्वास्थ्य समस्या भएका अथवा मनोसामाजिक समस्या भएका बिरामीहरूको लागि चाहिँ मनोसामाजिक परामर्शको कार्यक्रम एक वर्ष गरेर सकिन्छ त? सकिँदैन नि। तपाईँको चाहिँ आज 10 लाख रुपियाँ हामीले विनियोजन गर्यौँ, 10 लाख त निकै ठुलो अमाउन्ट हो, अब त भयो, पर्याप्त हुनुपर्ने नि। तर त्यसको झन् धेरै ठुलो माग भइरहेको हुन्छ कि होइन। एउटा सानो काउन्सिलिङले एउटा मनोसामाजिक परामर्शकर्ता उपस्थित भएको हिसाबले उसको ज्यान बचेको छ। अब देख्दा त त्यहाँ त ठुलो भवन बनाएको जस्तो अथवा कुलो बनाएको जस्तो अथवा अन्य स्ट्रक्चर बनाएको जस्तो देखिँदैन, तर त्यो कार्यक्रमको सान्दर्भिकता र आवश्यकता कति हो भन्ने कुरा त त्यसलाई न्यूनी हामीले त त्यसलाई न्यूनीकरण त पार्न सक्दैनौ, सकेका छैनौ। हाम्रो काम हाम्रो आशय उद्देश्य पनि त्यसलाई न्यूनीकरण गर्नु भनेपछि अब यस्तो कामलाई एक वर्ष गरे अर्को वर्ष नगरे पनि हुन्छ भन्न त हामी सक्दैनौँ नि। त्यसो भएको कारणले गर्दाखेरि खास गरी सामाजिक विकासका कामहरू चाहिँ दोहोरियो।

0: पुग्छ कि अथवा चार रोपी नै हो कि अथवा सुक्ष्म रोपी पनि हो कि त्यस्तो केही छ।
1: यस्तो तपाईँले भन्न खोज्नु भएको चाहिँ आँखाले सिन गर्न सकिने कुरा हो अथवा
0: नगरपालिकाको कारणले अथवा नगरपालिकाले कार्यक्रम र बजेट खर्च गर्दाखेरि त्यो सम्भव भयो।
1: हामीले गरेको कामहरूमा चाहिँ भौतिक संरचनाको कुरा गर्नुहुन्छ भने हामीले कति ठाउँमा सड़क ढलान गर्यौं, कति ठाउँमा सड़क पिच गर्यौं, यसको एउटा लेखाजोख गरेर डाटा होला, त्यसलाई हामी कन्टिन्यू गर्न सक्छौं। अरू सामाजिक विकास र जनजीविकाको कुरा गर्ने हो भने हामीले दिएको कृषिमा एउटा चाहिँ ट्रेक्टरले पनि एउटा किसानको जीवनमा त परिवर्तन त ल्यायो नि, उसलाई कृषि कर्म गर्न सहजता त भयो नि। आज दूधमा दिएको अनुदान, आलुमा दिएको अनुदान, गोलभेडामा दिएको अनुदान, यसले गर्दाखेरि कम्तीमा किसानहरू कृषि पेसा छोडेर पलायन हुने अथवा उत्पादनमूलक कामलाई छोडेर चाहिँ खाडी मुलुक अथवा चाहिँ होइन अन्य जीविकोपार्जनको अन्य काममा त लाग्नु परेको छैन नि। त्यो एउटा भयो भन्दाखेरि फेरि यस्ता गर्दाखेरि त हामीले धेरै नै संख्या पुर्याउन सक्छौँ। तर संख्या पुर्याउनु भन्दा पनि आज हामीले गरेको मातृ शिशु सुरक्षा कार्यक्रमले गर्दाखेरि अथवा चाहिँ हाम्रो चाहिँ स्वास्थ्य शिविरहरूले गर्दाखेरि अथवा लक्षित वर्गबाट बाढ़िएका कतिपय तरकारी व्यावसायिक तरकारी खेती र आइरन टनेलकै कारणले गर्दाखेरि कति धेरै दिदी बहिनीहरू आज होइन 15-20 हजार रुपियाँ कमाएर आफ्नो चाहिँ नुन तेल किन्नको लागि विदेशबाट आउने पैसा कुर्नु परेको छैन। अब हामीले गर्ने काम भनेको त त्यस्तै नै हो। आज कुनै घरमा चाहिँ हजुरको पानीको धारा छैन, हामीले 2 गयल पाइप दिएर उसको घरसम्मै धारा ल्याउँदाखेरि पनि आधी घण्टा हिँडेर पानी डोकोमा पानी बोकेर ल्याउनु पर्ने समस्या त हामीले हल गर्यौं नि त। यस्तो छ। अब खानेपानीको सवालमा कुरा गर्दाखेरि चाहिँ यो 4 वर्ष हाम्रो प्राथमिकताको काम चाहिँ खानेपानी र सिंचाई पनि हो। अब नगरपालिकाको मैले अघि सुरुमा नै भने 14 वटा ओडामा त म भन्न सक्दिनँ, तर आज गएर अधिकांश ओडाका टोलहरूमा हेर्नुभयो भने 2 धारा छ कि। किन 2 धारा भयो भन्दाखेरि कहिले ठूलो सुख क्षेत्रको आयोजना भनेर 1 धारा त अनिवार्य चाहियो, अनि अब यो सुख क्षेत्रको लिफ्टिङ परियोजनाको चाहिँ अलिकति भर भएन, यो अलिकति कस्टली पनि भयो बिजुलीको महसुल लगायतका कुरामा, अब यसलाई चाहिँ नजिकैको मुहानको पानी पनि लिइराखौं न त भनेर 2 धारा चाहिँ हाम्रो कतिपय टोलहरूमा चाहिँ 2 धारा छ कि। अवसरमा कहिलेकाहीँ कुनै पानी आएन भने अर्को प्रयोग गर्ने, हामीले त कहिले पनि कल्पना गर्दैन थियौँ नि हाम्रो घरमा 2 धारा। हामी सानो बेलामा हामी चाहिँ 10-12 वर्ष 15 वर्ष हुँदा स्कूल जाँदाखेरि हामी बिहान दिउँसो आउने बित्तिकै गाडी बोकेर पानी लिन जान्थ्यौँ होइन, तर आज हामी घरमै 900 लुगा धुन्छौँ, हामीसँग करेजा बारीमा त्यही पानी हाल्छौँ भने पछाडि हामी गरेको काम, हामीले गरेको पहल कदमी र जनताको जीवनसँग जोडेको काम त अभियसली यस्तै हो नि होइन। मलाई चाहिँ त्यस्तो लाग्छ। र अर्को कुरा भनेको चाहिँ सिंचाइ हजुरको अब कस्तो छ भने उत्पादनसँग प्रत्यक्ष प्रभाव राख्ने भनेको चाहिँ सिंचाइ होइन। हामीले अब मलाई के लाग्छ भने अब सिंचाइको ट्याङ्कीहरू सिंचाइको पोखरीहरू बनाउनको लागि कमै बाँकी छ कि। हामीले बरु हामीले चाहिँ 10 लाख रुपियाँ 5 लाख रुपियाँ चाहिँ बाटोमा नहालेर सिंचाइ कुलो अथवा सिंचाइको चाहिँ पोखरी बनाउनलाई हामीले प्राथमिकता दिएका छौँ कि। एउटै ओडामा तपाईँको 27 वटासम्म पोखरी हामीले यो 4 वर्षको बीचमा बनाएका छौँ। ओडा नम्बर 12 जहाँ चाहिँ नि तपाईँको 5 लाखदेखि 6 लाखको अनुपातमा एकदम मजाको ठिक्कको पोखरी चाहिँ बनाउन सकिँदो रहेछ कि।
0: अनि त्यसो हुँदाखेरि यो स्रोतको दोहोरोपन अथवा कतै अभाव भइराख्ने कतै खनिराख्ने त्यस्तो खालको स्थिति त भएन।
1: यस्तो छ, हामी चाहिँ खास गरी सिंचाइको कार्यक्रमहरू छनौट गर्दाखेरि र सिंचाइको बजेटहरू राख्दाखेरि चाहिँ त्यो सिंचाइ पोखरीले कति रोपनी खेतबारीहरू सिंचित गर्न सकिन्छ, त्यो ठाउँमा चाहिँ खेतीबारी बाँझो छ या उत्पादन गरिरहनु भएको छ, त्यो हेरेर चाहिँ हामी बजेट राख्छौँ कि। त्यो बजेट राखिसकेर त्यो पोखरी बनिसके पछाडि त्यो पोखरीमा पानी टिलटिल भइराख्ने, तल खेत बाँझो भयो र त काम भएन होइन। तपाईँको जहाँ चाहिँ कर्मशील किसानहरू हुनुहुन्छ त्यो ठाउँलाई हेरेर हामीले त्यसरी चाहिँ पोखरीको बजेटहरू चाहिँ विनियोजन गर्यो
0: भनेको विकास निर्माणमा कम प्राथमिकता हो कि अथवा 4 वर्षमा विकास निर्माण पनि उत्तिकै दरमा गर्नु पर्यो त्यसको लागि बजेट छुट्याउनु पर्यो अथवा प्राथमिकता निर्धारण गर्दा त फेरि विकास निर्माणमै पहिलो नै होला फेरि प्राय हरेक पालिका नगरपालिकाहरूको।

0: यस्तो हो अब त्यो अटोमेटिकली हुँदो रहेछ कि विकास निर्माण चाहिँ है भनेको प्राथमिकतामा पर्दो रहेछ. जस्तो सामाजिक विकासको कुरा गर्दाखेरि हामी उदाहरणको लागि बस छुट्याउँछौँ भने तपाईँको भौतिक पूर्वाधार निर्माणको कुरा भयो भने एक करोड छुट्टिन्छ क्या, कति गुणा 10 गुणा बढी गयो होइन. त्यसले गर्दाखेरि अब विकास निर्माणको प्राथमिकीकरण गर्दाखेरि हामीले कृषि शिक्षामा पनि हामीले गरेका छौँ. हुन त केलाई आधार मानेर हामीले राम्रो गर्यौं या राम्रो गरेनौं भन्ने त्यो चाहिँ अलिकति गाह्रो नै विषय छ. र हामीले स्वास्थ्यमा कृषिमा होइन पशुमा पनि हामीले ठिकै गरेका छौँ. बजेटको भोल्युम चाहिँ अलिकति कम.
1: सबभन्दा राम्रो गरेको
0: सबैभन्दा राम्रो गरेको चाहिँ हामीले कृषिमा सिंचाईमा नै हो. र अब तपाईँको सिंचाईको कुरा गर्दाखेरि पहिले पनि तपाईँहरूले चाहिँ हाम्रो रिपोर्ट पनि बजाउनु भएको थियो. यो जुन रिसार्ज पोखरीवाला रिसार्ज पोखरीको प्र्याक्टिस चाहिँ कस्तो भयो भन्दाखेरि कुनै ग्राउन्ड खेल मैदान छ त्यहाँ अलिकति सम्म नभएर केही डोबिलको जस्तो भयो किनभने ठुलो हुन्छ नि त. र त्यहाँनिर पानी जम्दाखेरि तपाईँको तल पानीको मुहान हुँदा त्यो पानीको मुहान चाहिँ बढेको यथार्थ त्यो प्र्याक्टिस पनि हामीले हेऱ्यौँ कि. अनि जहाँ सानो सानो डोबिल्काहरू या रिसार्ज पोखरीहरू हामीले बनाएका छौँ त्यहाँ तलतिर चाहिँ हरियो घाँसहरू पनाएको, किनभने पानी बगेर गइसक्नुभन्दा जमेर बस्दाखेरि चाहिँ त्यो एकदमै इफेक्टिभ पनि हुँदो रहेछ. अनि जल र जमिनलाई चाहिँ सदुपयोग गरेर यो भोलि चाहिँ पछि पनि सिंचाई गर्न मिल्ने भन्ने हाम्रो वडा नम्बर 11 त्यो एउटा कन्सेप्ट नै थियो, त्यो अहिले पनि चलिरहेछ. अब साइलेज मेसिनहरू प्रयोग गरेर पछिसम्म चाहिँ एउटा हरियो घाँस खुवाउने कुरा गर्नुभएको थियो होइन. त्यसरी चाहिँ हामीले गरेका छौँ. अब स्वास्थ्यमा अलि धेरै राम्रो गर्ने भन्ने थियो. अनि यो चाहिँ हामीसँग नगरपालिकाको अस्पताल छैन, जिल्ला अस्पतालसँग भएको कारणले गर्दाखेरि हामीले सुदृढीकरण गर्ने भनेको जुन स्वास्थ्य संस्थाहरूलाई नै हो. त्यहाँ मार्फतै हामीले अपाङ्गताको शिविर, ज्येष्ठ नागरिक होइन, गाउँ गाउँ क्लिनिक, खोप कार्यक्रमहरू चाहिँ नियमित रूपमा सञ्चालन गरिरहेका छौँ.
1: विशेष त विभिन्न नगरपालिका अथवा स्थानीय तहमा हेर्ने हो भने मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षको कामको कर्तव्य अधिकारको विषयलाई लिएर विभिन्न कुराहरू बाहिर आउँछन्. भलै उपमेयरसँग पनि विभिन्न अधिकारहरू जिम्मेवारी छ. अनुगमन समितिको नेतृत्व तपाईँले गर्नुपर्ने, न्यायिक समितिको नेतृत्व उपमेयर अथवा उपाध्यक्षले गर्ने भन्ने छ. यो अनुगमन समिति र न्यायिक समितिको नेतृत्वकर्ताको हिसाबले चाहिँ 4 वर्षको कस्तो भयो?
0: यो अनुगमन समितिको हकमा त मैले सुरुवातदेखि नै पहिले तपाईँहरूसँग कुरा गर्दाखेरि पनि यो प्राविधिक अनुगमन गर्नुहुन्छ हाम्रो कर्मचारी इन्जिनियर साथीहरूले. हामीले गर्ने भनेको पोलिटिकल अनुगमन भन्दा रहेछन् कर्मचारी
1: राजनीति,
0: किनभने चेक एन्ड ब्यालेन्सको लागि. र हामी प्राविधिक मान्छे होइनौँ, हामी टेक्निकल मान्छे नभएको कारणले गर्दाखेरि उहाँहरूले बनाएको चाहिँ इस्टिमेटमा त्यही इस्टिमेट अनुसार काम भयो कि भएन र भोलि कार्य सम्पन्न प्रतिवेदनसम्म बनाइरहँदाखेरि तपाईँले बनाउनु भएको चाहिँ जे बनाउनु भएको थियो जे बनाउनु भएको त्यो बनेको छ त भन्दा बनेको छ भनेर चाहिँ भनेपछि र हामीले त्यसलाई चेक पनि गर्न सक्छौँ. गरेपछि हामीले गर्ने हो. अब न्यायिक समितिको सवालको कुरा गर्दाखेरि त अब त्यहाँ मान्छेको जीवन पढ्न पाइन्छ, मान्छेको द्वन्द्व अथवा विवाद होइन, समग्रमा एउटा चाहिँ समाजको चित्र पढ्न पाइन्छ.
1: भनेको अनुगमन समिति प्रभावकारी हुने नहुने विषयमा चाहिँ तपाईँले प्राविधिक रूपमा त्यो जनशक्तिबाट अथवा त्यो समूहबाट कति सहयोग पाउनु भयो भएन?
0: यस्तो छ, अब यो चाहिँ अलिकति बहस पैरवीकै विषय छ. बहस पैरवीको मानेमा अलिकति कानूनहरू नै यो प्रमुख उपप्रमुखको कार्यक्षेत्रको बारेमा चाहिँ त्यति धेरै न्यायसङ्गत छ जस्तो
1: प्रष्ट कानून नभएको भन्ने
0: प्रष्ट कानून नभएको त भन्न मिल्दैन, कानून प्रष्ट नै छ. तर के छ भन्नु होला भन्दाखेरि त्यो के त जम्मैमा अनुगमन हुनु पर्यो नि, सबै कुरामा अनुगमन हुन्छ त. आजको मितिमा ल हामीसँग भएका स्थानीय तहहरूमा सबैमा हामी हेर्दाखेरि सबै विषयमा अनुगमन हुन्छ त. त्यो अनुगमन भनेको चाहिँ कस्तो भन्दाखेरि त्यो कामको बाँडफाँड गर्ने क्रममा भौतिक पूर्वाधारको मात्र अनुगमन गर्नुपर्छ. अझ मेरो नगरपालिकामा तपाईँलाई म आज बताइदिउँ, ठेका प्रक्रियाको कामको अनुगमनै हुँदैन रहेछ.
1: त्यो कानूनमै त्यस्तो लेखिएको
0: व्याख्या त्यसरी गरिएको हेर्नुहोस् है. कोटेसनको काममा त अनुगमनै नहुने, कोटेसन कहाँबाट जान्छ? के प्रयोजनको लागि जान्छ भनेर हेर्ने बुझ्ने अलिकति खोतनी हो नि त अर्कै हिसाबले जाँदो रहेछ. तपाईँको ठेकामा खिन आउनु मन पर्दैन भनेको त्यो चाहिँ अब त्यो परम्परा हिजो हामीभन्दा अगाडिको कार्यक्रममा ठेका सबैले गर्नु पर्दैन अनुमोदन पर्यो नभए कसैको पनि पर्दैन.
1: त्यो लेखेको अधिकारको विषयमा लेखेको चाहिँ कतिसम्म छ अथवा सबैलाई अनुगमन गर्ने भन्ने आशय हो कि के कुराको तालमेल नमिलेर यस्तो अन्यल भयो त?
0: एक त उपप्रमुखहरूले आफ्नो भूमिकाको बारेमा कामको बोझ धेरै लिएर अब्जर्स धेरै लिने भन्दा अलिकति ब्यागै बस्नु भन्ने पनि हुने कहीँ कतै त्यस्तो भावनाहरू पनि आउने कहीँ कतै कुनैको गर्नुपर्ने कुनैको नगर्नुपर्ने के हो यो भन्ने पनि आउने. अब अहिले चाहिँ तपाईँको अहिले अन्तिम वर्षमा आएर मैले यो पटकको भुक्तानी प्रक्रियामा ठेका प्रक्रियाबाट आएका चाहिँ जुन हामी टेन्डरबाट आउँछौँ त्यसको पनि अनुगमन गरे. यो चाहिँ तपाईँको प्रमुख प्रशासकीय अधिकृत नगरको या गाउँपालिकाको मेयर अध्यक्ष उपमेयर उपाध्यक्षको आपसी अन्डरस्ट्यान्डिङ कस्तो छ त्यही अनुसार हुँदो रहेछ.
1: यदि त्यो समझदारी कुराकानी सम्वाद राम्रो छ भने त्यहाँ अनुगमन प्रभावकारी
0: भयो
1: नत्र भने
0: मैले त मेरो हाम्रो नगरपालिकामा प्रमुखज्यूलाई पनि प्रमुख प्रशासकीय अधिकारीज्यूलाई पनि उहाँहरूलाई पनि हामी संयुक्त अनुगमन गरौँ किनभने एउटा सिग्नेचर गर्ने या सबै कुरामा अनुगमन गर्ने एउटा पार्ट हो त्यसलाई म गर्छु तर सबैजना भएर गरौँ इच्छुक इफेक्टिभ हुन्छ. होइन अनुगमन चाहिँ उपमेयरको मात्रै हो या तपाईँहरूले किन हेर्नु पर्यो भन्ने हिसाबले गयो भने चाहिँ अब त्यहाँ टिमवर्क पनि हुँदैन अनि त्यो प्रभावकारी पनि हुँदैन.
1: त्यस्तो खालको मनस्थिति भनेको सबै सकारात्मक अथवा सबैले एकै ढङ्गबाट सोच्दाखेरि चाहिँ सजिलो हुँदो रहेछ त्यसो भए अनुगमनलाई.
0: मैले त्यसरी सोच्छु र मैले आफ्नो काम र यो चार वर्षको बीचमा मैले त्यसरी नै समय पनि कार्यकाल पनि मैले अगाडि बढाउँदै
1: भनेको त्यसो बाँकी एक वर्षमा अनुगमनको पाटोमा थप मैले यहाँनिर ध्यान दिनुपर्नेछ भन्ने चाहिँ के लागिरहेको छ तपाईँलाई?
0: अनुगमनको पाटोमा हाम्रो चाहिँ आफ्नो तर्फबाट हेर्दाखेरि चाहिँ हाम्रो यो जुन ल्याब टेस्ट गर्ने विषयहरू हामीले त अन्त पठाउनु हुन्छ नि त त्यो कुराहरू चाहिँ आमामा छैन त्यो चाहिँ हामी आफ्नैमा लाग्दाखेरि चाहिँ अझ इफेक्टिभ हुने रहेछ. त्यसो हुँदा त्यसको लागि चाहिँ तपाईँको जनशक्ति व्यवस्थापन होइन ल्याब चाहिँ स्थापना गर्ने कुराहरू के कुराहरू चाहिँ छैन. अरू
1: अनुगमन समितिलाई अझ प्रभावकारी बनाउनको लागि जस्तो उपमेयर अथवा उपाध्यक्षले अथवा नगरपालिकाको सिङ्गो टिमले बाहेक नागरिकले स्तरबाट कसरी सहयोग गर्न सक्छन् यो अनुगमनलाई प्रभावकारी बनाउनको लागि कि उनीहरूको पनि भूमिका नै हुँदैन?
0: होइन उहाँहरूको भूमिका हुन्छ नि सर्वदलीय सर्वपक्षीय हिजो स्थानीय सरकारमा हुँदाखेरि होइन सर्वदलीय हिसाबमा कामको अनुगमन हुन्थ्यो इभन बजेटहरू पनि बाँडफाँड हुन्थ्यो. अहिले पनि स्थानीय स्तरमा आम सर्वसाधारणहरूको भूमिका हुन्छ नहुनेहरू र अहिले मलाई चाहिँ यो यदि उप प्रमुखले नै यो ऊ गर्ने हुँदाखेरि पूर्वाधार भौतिक पूर्वाधार लगायतको अनुगमन गर्ने कानुनी अधिकार भएको हुँदाखेरि केही खालका पैसा तिरेर अथवा पैसा दिएर या नदिएर पनि केही सल्लाहकारहरू राख्न सकिने नगरपालिकाले नै जस्तो नगरपालिकाले सल्लाहकार राख्छ कानुनी सल्लाहकार राख्नु या प्राविधिक सल्लाहकार त्यस्तो खालको एउटा टेक्निकल टिम राख्यो भने चाहिँ उहाँहरूले गाइड गर्न सक्नुहुन्छ. यो बीचमा अब किन भन्दाखेरि यो सल्लाहकार लगायतको कतिपय कुराहरू पनि कार्यविधि अथवा नियम कानुनले मिल्ने नमिल्ने अलिकति विवादका विषयहरू पनि हुँदो रहेछ. अब अहिले त्यसरी सल्लाहकार राखेर जाने भन्दा पनि भएको साथीहरूसँग सल्लाह लिने काम चाहिँ हुन्छ.
1: न्यायिक समिति कतिको प्रभावकारी भयो तपाईँ?
0: न्यायिक समितिको बारेमा चाहिँ म सन्तुष्ट छु किनभने जे जति निवेदनका प्रक्रियागत हिसाबमा जे जति उजुरीहरू आउँछन् निवेदनहरू आउँछन् त्यसलाई चाहिँ हामीले एकदमै प्राथमिकतामा राखेर
1: सन्तुष्ट हुनुभयो तपाईँ? त्यस्तो के राम्रो
0: किन भन्दाखेरि जुन काम गरेर बिग्रिएको परिवार हामीले मिलाउन सफल भयो.
1: चार वर्षमा कति परिवार मिलाउनु तपाईँले?
0: नसकेका उदाहरणहरू पनि छन् होइन तर झगडा भएका विषयहरूलाई होइन जस्तो एउटा कुरा हाम्रो नगरपालिकामा एउटा स्वास्थ्यको चाहिँ भवन बनाउनु पर्ने थियो कि त्यो चाहिँ हाम्रो एउटा संस्थाले बनाइदिने थियो अनि त्यहाँनिर चाहिँ टोल टोलको बीचमा ठुलो विवाद भयो. त्यो काम पहिल्यै कार्यकालमा पनि अगाडि बढेको थियो तर हिजो बहु सरकारवाला केस भयो अनि फिल्डको निरीक्षणदेखि लिएर त्यो हामीले एक महिनासम्म दुईटा टोललाई सँगै राखेर बहु सरकारवाला केस भएकोले हाम्रो मेलमिलापकर्ताहरू बस्नु भएर न्यायिक समिति हामी पनि उपस्थित भएर उहाँहरूलाई कन्भिन्स गरेर उहाँहरू राजी भएर अहिले हामी हाम्रो वडा नम्बर 3 खालमा चाहिँ स्वास्थ्य संस्थाको भवन बनाएको छौँ। दुवैतिर जग्गा दिन राजी तर आफ्नो ठाउँमा भन्नु पर्यो उहाँहरूको माग, तर उहाँहरूलाई पछि हामीले कन्भिन्स गरेर त्यसरी स्वास्थ्य संस्था बनायौं। अनि त्यसपछि ज्येष्ठ नागरिकको हकमा चाहिँ नि कस्तो एउटा इन्ट्रेस्टिङ भने उहाँको तीनजना छोरा चाहिँ अब सबैले बराबरी माया गर्ने बुबा मात्रै हुनुहुन्थ्यो अनि त्यसपछि एउटा छोरा सबै छोरालाई अंश लगाएर दिइसक्नु भएर चाहिँ एउटा छोराले चाहिँ आफ्नो पारिवारिक समस्या पर्यो बिरामी पनि भयो त्यसो हुँदाखेरि यो जग्गा बेचेर चाहिँ अलिकति ऋण निकाल्नु पर्यो ऋण तिर्नु पर्यो भनेर लाग्नु भएछ अनि बाहुनु भाएर रुवावासी गर्नुभयो हेर्नुहोस् है अनि हामी तपाईँको कुरा सुन्छौँ के हो विषय भनेर भन्दाखेरि अनि होइन मेरो छोराको मेरो सम्पत्ति चाहिँ मेरो तालामा अर्कोलाई बेच्न लाग्यो म त्यो त कहाँ दिन्छु अनि हजुरको हो त यो चाहिँ जग्गा भन्दा होइन मैले उसलाई दिइसकेँ अनि त्यसो भए त अनि पाएँ नि त उहाँलाई समस्या भयो एउटा भयो भन्दाखेरि होइन म रहन्जेल यो जग्गा उसले बेच्न पाउँदैन भनेर कारण के रहेछ भन्दाखेरि जुनलाई जग्गा उहाँले बेच्ने तयारी गर्नुभयो उहाँसँग चाहिँ बुवाको अलिकति पुरानो टिकटा रहेछ।
1: कुराकानीको लागि समयको लागि धेरै धन्यवाद छ कुमार सिंह,
0: यो समय यो संवादको लागि हजुरलाई पनि धेरै धेरै धन्यवाद।
1: यो सँगै आजलाई जीवन रक्षा कार्यक्रमको समय सकिन लागेको छ। कार्यक्रम जीवन रक्षाको आजको अङ्कमा विशेषतः जनप्रतिनिधिहरूको 5 वर्ष कार्यकाल मध्ये 4 वर्ष सकिएको छ र बाँकी 1 वर्षमा बनाइएका योजना र विगतको 4 वर्षको समीक्षाको हिसाबले सिन्धुपाल्चोकको चौतारा साँगा चोक गढी नगरपालिकाका उपमेयर सीता थापाज्यूसँग कुराकानी गर्यौं। हामी अर्को अङ्कमा अर्को व्यक्ति र विषयबारेको संवाद लगायतका अरू सामग्री लिएर उपस्थित हुनेछौ। अबसम्मको लागि प्रविधिमा साथ दिने रहेको धन्यवाद दिँदै हामी सबैलाई बिदा गर्दछौं।

0: मिस गर्नु भएन है आमै म त नजाने भो होइन फेरि के भयो तपाईँलाई बिहे पार्टी यस्तो फङ्सनमा त झन् चिरी च्याट्टो परेर हिँड्नु पर्ने ठाउँमा कहाँ नजाने भन्नुभयो है
1: कुरो त्यसमै त छ नि यस्तो मौगी छ गतिलो कोट पाइन्ट छैन यार त्यही क्या पुरानो कोट लगाउनु नयाँ किताब पढ्नु भन्छ नि किताब पढ्यो बस्यो
0: फेरि त्यो उखान त पुरानो भइसक्यो नि अब त नयाँ कोट लाउनु नयाँ पुस्तक पढ्नु पो हुन्छ त होइन के भने सही भने मात्र रु 6,000 ओम शक्ति टेलरिङले छानी छानी एकदमै राम्रो सुट सिलाएर दिन्छ क्या त्यति भएर चाहिँ भएन त
1: ए मात्र 6,000 कोट पनि
0: हो नि हजुर ओम शक्ति टेलरिङमा मात्र 6,000 छानी छानी लाउनुहोस् निकै आकर्षक डिजाइनका कोट पाइन्ट साथै हामी कहाँ आकर्षक डिजाइनका भर पर्नु सिलाई उच्च स्तरीय सटिङ सुटिङ स्कुल कलेज तथा अफिसियल ड्रेसहरू पाउनुका साथै रेडिमेड कोट पाइन्ट सर्ट लेडिज सुट र दौरा सुरुवाल अर्डर बमोजिम तयार गरिन्छ प्रोप्राइटर राजकुमार पण्डित सम्पर्क मोबाइल नम्बर 98 49 72 85 68 98 0 38 19 519 ओम शक्ति टेलरिङ राम मन्दिर 4 भक्तपुर।

0: 107.6 MHz. Changes your mood, inspires loving yourself, encourages peace and faith, guides positive thoughts and activities. Listen and enjoy Grace FM 107.6, the melody of your rhythmic life. Great FM,
1: it's 7 PM, Sazakor Sadhguru.
2: अझै यो दाँत दुख्ने समस्याले पनि निकै गाह्रो गर्यो भने न चिसो खान मिल्छ न तातो खान मिल्छ, त्यसमाथि फेरि मुख गनाए भन्छ। यही दाँतको कारणले गर्दाखेरि राम्ररी हाँस्न पनि पाइया छैन।
3: समस्यालाई व्यवस्था चाहिँ नगर्नु है दाइ, पहिल्यैमा उपचार गरिएन भने भविष्यमा दुःख पाइन्छ है।
2: होइन, कहाँ गएर उपचार गर्ने त?
3: स्वस्थ दाँत र आकर्षक मुस्कानका लागि आउनुहोस् ह्याप्पी स्माइल डेन्टल क्लिनिक भक्तपुर।
4: हजुर, हामी कहाँ अनुभूति दन्त चिकित्सा घरको टोलीबाट अत्याधुनिक प्रविधि सहित दाँत जाँच, स्केनिङ, सिलिङ, रुट क्यानल उपचार, दाँत निकाल्ने, कृत्रिम दाँत, ब्रेसेस, दाँत सेतो बनाउने, बाल बालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि सम्पूर्ण दन्त सेवाहरू उपलब्ध रहेका छन्।
3: नियमित दाँत परीक्षणले भविष्यमा हुने ठूलो समस्या र अनावश्यक खर्चबाट पनि बचाउन सक्छ।
4: स्वस्थ दाँत, ताजा सास र आत्मविश्वासपूर्ण मुस्कानका लागि आजै सम्पर्क गर्नुहोस्। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक, श्री विनायक, राम मन्दिर, भक्तपुर। सम्पर्क मोबाइल नम्बर 9841478962, 9813803015। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक, श्री विनायक, राम मन्दिर, भक्तपुर।
2: होइन हौ दाजु, स्यान बस्यान गर्दै एक्लै के बराबराइराख्नु भएको हो?
5: के हुनु निकान्छ, बरको बिहेको दिन नजिक आइसक्यो। त्यति धेरै पाहुनाहरू पनि टाढा टाढाबाट बोलाइसक्यो। अलि स्वादिष्ट खाना सहितको भरपर्दो क्याटरिङ सर्भिस नपाउँदा कडो तनाव मात्छु भने कहिले कतै चिनेको सक्छु।
2: दिदी दाई, यति सानो कुरामा पनि कहाँ तनाव लिएर बस्नु भयो भने, चाहे स्वादिष्ट खानाका लागि होस् अथवा गुणस्तरीय सेवा सुविधाका लागि होस्, इमान्युअल फुड क्याटरिङलाई सम्झियो भने समस्या समाधान भइहाल्छ नि दाई, चिन्तै लिनु पर्दैन नि।
5: हो र कान्छ
2: हो नि दाई।
4: हजुर, कुनै पनि विवाह, भोज, पार्टी, सेमिनार तथा गोष्ठी लगायत जुनसुकै कार्यक्रमका लागि स्वादिष्ट खाना सहित गुणस्तरीय र भरपर्दो क्याटरिङ सेवाका लागि विगत 18 वर्षदेखि यहाँहरूको सेवामा समर्पित इमान्युअल फुड क्याटरिङलाई सम्झिनुहोस्। प्रोप्राइटर किशोर ओझा, सम्पर्क मोबाइल नम्बर 9851414126, 9849078548। इमान्युअल फुड क्याटरिङ, तपाईँहरूको सेवामा सदैव समर्पित।
6: यसभन्दा बाहिर रहेर फल फलाउन नसकिने भएकाले सधैँ यसमा रहनुहोस्।
0: ग्रेस एफएम 107.6 मेगाहर्ज।

अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाइमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदा नै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित नेपाल क्रिश्चियन सामुदायिक संघद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन केही समय प्रसारण हुने गर्दछ। कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजन।

0: विराम पछि कार्यक्रम जीवनको वचनमा यहाँलाई पुनः स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिस्चियन दाजुभाइ तथा दिदी बहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न बाहिरहनु भएको छ, तपाईँका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र सङ्गति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रसारण गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौं। अब लागौं वचनमा।
1: जय मसीह तथा नमस्कार। जीवनको वचन कार्यक्रम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोताहरूलाई फेरि पनि हार्दिक स्वागत गर्दछु। म गोविन्द, वचनको सेवा कार्यमा तपाईँलाई स्वागत छ। आउनुहोस्, सबैभन्दा पहिले हामी प्रार्थना गर्नेछौ। जीवित परमेश्वर, हामी तपाईँलाई धन्यवाद चढाउँदछौ यस समय। प्रभु, तपाईँको कृपा, तपाईँको प्रभु प्रेम हामी मानिसहरूप्रति यति धेरै छ, हाम्रो शब्दले त्यसलाई वर्णन गर्न सक्दैनौ। प्रभु, यो समय वचन अध्ययनमा, पाठमा र वचन सुनाइमा तपाईँले आशिष दिनुहोस्। सबै बिन्ती प्रार्थना तपाईँको चरणमा राख्दछौ, यीशु प्रभुको नाममा, आमेन। योभन्दा अघिल्लो खण्डमा हामीले के गरेका थियौं भने, यीशु प्रभु पुनरुत्थान हुनु भएपछि उहाँ पुनरुत्थान हुनुभएको एउटा शक्तिशाली र महत्वपूर्ण प्रमाणका रूपमा उहाँको रित्तो चिहानलाई हामीले हेरेका थियौं। यसको अर्थ उहाँ मृत्युलाई पनि जितेर उहाँ बौरी हुनुभएको परमेश्वर हुनुहुन्छ। यीशु प्रभुको मृत्यु भइसकेपछि अथवा उहाँलाई चिहानमा गाडिसकेपछि त्यसको दिनमा उहाँ बौरी हुनुभयो भन्ने कुरा यूहन्नाको पुस्तक 20 अध्यायको 1-9 हामीले हेरेका थियौं। र त्यसपछि उहाँको पुनरुत्थान पछि उहाँ धेरै मानिस कहाँ देखा पर्नु भएको र मानिसहरूले यीशुलाई, मृतक यीशुलाई फेरि जीवित भएको देख्दा निकै आश्चर्यचकित भएको कुराहरूलाई र यीशुको पुनरुत्थान किन महत्वपूर्ण छ भन्ने विषयमा पनि हामीले हेरेका थियौं। आजको खण्ड त्यही कुरालाई निरन्तर दिँदै आजको अध्ययनलाई हामीले अगाडि बढाउनेछौ। आज सुसमाचार यूहन्नाको पुस्तक 20 अध्यायकै 10-18 हामी 18 हेर्नेछौ। तपाईँ मसँगै बताउन सक्नुहुन्छ, सुसमाचार यूहन्नाको पुस्तक 20 अध्यायको 10-18 पदसम्म। शीर्षकमा यसरी लेखिएको छ, यीशु मरियम मग्दलिनी कहाँ देखा पर्नु भएको। त्यसपछि ती चेलाहरू आफ्ना घर फर्के, तर मरियम चिहान बाहिर रुदै उभिरहेकी थिइन्। तिनले रुदै चिहानतिर निहुरेर हेरिन् र जहाँ यीशुको मृत शरीर राखिएको थियो त्यहाँ सेता वस्त्र लगाएका दुई स्वर्गदूतहरूलाई, एकजना शिरतिर र अर्का पाउतिर बसिरहेका तिनले देखिन्। तिनीहरूले तिनलाई भने, नारी किन रुन्छौ? तिनले उनीहरूलाई भने, तिनीहरूले मेरा प्रभुलाई लगिछन् र उहाँलाई कहाँ राखेका छन् म जान्दिन। यी कुरा भनेर तिनी पछिल्लोतिर फर्किन् र तिनले येशूलाई उभिरहनु भएको देखिन्। तर येशू नै हुनुहुन्छ भनेकन तिनले चिन्नन्। येशूले तिनलाई भन्नुभयो, नारी तिमी किन रुन्छौ? कसलाई खोज्छौ? तिनले उहाँलाई माली भन्ठानेर भनिन्, हजुर, तपाईँले उहाँलाई यहाँबाट लैजानु भएको भए कहाँ राख्नु भएको छ मलाई भन्नुहोस् र म उहाँलाई लैजानेछु। यसले तिनलाई भन्नुभयो, मरियम। तिनले फर्केर उहाँलाई हिब्रूमा भनिन् र बोनी अर्थात हे गुरुज्यू। यसले तिनलाई भन्नुभयो, मलाई नछोऊ, किनभने म अहिलेसम्म पिता कहाँ गएको छैन, तर मेरा भाइहरू कहाँ गएर तिनीहरूलाई भनिदेऊ, मेरा पिता र तिनीहरूका पिता र मेरा परमेश्वर र तिनीहरूका परमेश्वर कहाँ गइरहेछु। मरियम मग्दलिनी गइन् र चेलाहरूलाई सुनाइन्, मैले प्रभुलाई देखे अनि उहाँले भन्नुभएका कुरा तिनीहरूलाई तिमीले भनिदिन्। दिनमा परमेश्वरले आशिष दिनुभएको। प्रियहरू, हामीले यहाँ हेर्दै थियौं कि यो घटना हुनुभन्दा पहिले रित्तो चिहान जहाँ येशूलाई गाडिएको थियो, त्यो चिहानमा जब मरियम मग्दलिनी आउँछिन् र उनले त्यहाँ चिहान उघारिएको देख्छिन् र येशू जो उहाँको मृत शरीर राखिएको थियो उहाँलाई उनले देख्दिनन्। अनि उनले त्यो रित्तो चिहानमा येशू नदेखेपछि उनले के विचार गर्छिन् भने, जसले येशूलाई मारेका थिए ती शासकहरूले नै येशूलाई लगेर गए, उहाँको मृत शरीर उनीहरूले लगेर गए। मरियम मग्दलिनी यीशुलाई निकै नै प्रेम गर्थिन्। एउटा परमेश्वर एक गुरुका रूपमा उनले निकै नै आदर गर्थिन्। उनले तुरन्तै दौडेर गएर यो कुरा यीशुका चेलाहरूलाई भने र ती चेलाहरू पनि दौडेर चिहानमा आए र हेरे त्यहाँ साँच्चीकै उहाँ चिहानमा हुनुहुँदैन रहेछ भनेर उनीहरूले विश्वास गरे। चेलाहरू चिहानबाट फर्केर गए तर मरियम मग्दलिनी भने त्यही चिहानमै चिहानको अघि बसेर रोइरहेकी थिइन्। यसबाट हामीले मरियम मग्दलिनीको एउटा परमेश्वर प्रति यीशु प्रति श्रद्धा यीशु प्रतिको त्यो एउटा भावना कस्तो थियो भन्ने कुरा हामीले पाउँदछौ। त्यो एउटा भक्तिको एउटा सम्मानको भावना निकै नै प्रेम गर्थिन् उनले त्यो कुरा हामी पाउँदछौ। सुसमाचार योहन्नाको 20:10 हामीले हेर्दै जाने हो भने मरियम मग्दलिनी कहाँ यीशु देखा पर्नु भएको छ। अब यहाँ यीशु मृत यीशु हुनुहुँदैन तर उहाँ जीवित भएर उठ्नु भएको यीशु हुनुहुन्छ। उहाँ महिमित शरीर लिएर उठ्नु भएको यीशु हुनुहुन्छ। हामीले हेर्दै जाने हो भने मरियम त्यसरी रोइरहेकी अवस्थामा दुईजना स्वर्गदूतहरू चिहानमा यीशु प्रभुलाई जहाँ राखिएको थियो त्यस ठाउँको शिरतिर र पाउनेर उनीहरू चाहिँ उभिरहेका बसिरहेका मरियमले देख्दछिन्। मरियम अलिकति आश्चर्यचकित त हुन्छन् तर उनी भावनात्मक रूपमा निकै नै यीशुको अनुपस्थितिले यीशुलाई उनले नदेखेको कारणले गर्दा निकै नै मर्माहित भएको अवस्थाले उनले त्यो कुरालाई त्यति व्यवस्था गर्दिनन्। तर पनि उनले सोच्छिन् ती स्वर्गदूतहरूलाई यीशु कहाँ आउनुहुन्छ। स्वर्गदूतहरूले भन्छन् ए नारी तिमी किन रुन्छौ। उनीहरूले भन्न खोजेको तिमी नरौ तिमी रुनु पर्ने अब कुनै कारण छैन किनभने यीशु मृत्युलाई पनि जितेर बौरी उठिसक्नु भएको छ। अब पीड़ा छैन यीशु मर्नुभयो यीशुलाई मारियो भनेर त्यो शोक मनाउनु पर्ने कारण छैन भनेर स्वर्गदूतले पनि भनेका छन्। तर पनि मरियम फेरि निकै नै भाव विभोर भएर उनले भन्छन् तिनीहरूले मेरा प्रभुलाई लगेछन् उहाँलाई कहाँ राखिएको छ म जान्दिन। उनी याचना गरिरहेकी छिन् तर केही समयपछि यीशु त्यहाँ प्रकट हुनुहुन्छ। केही समयपछि यीशु मरियम कहाँ देखा पर्नुहुन्छ। मरियमलाई यीशुले भन्नुहुन्छ नानी तिमी किन रुँदैछौ कसलाई खोज्दैछौ। अब यीशु पनि त्यहाँ मरियम कहाँ प्रकट हुँदाखेरि पनि मरियमले के सोचेकी छिन् भने उनी त एकजना माली अथवा रखवाला हुनुहोला अथवा कोही अन्य व्यक्ति नै हुन् भनेर उनले सोचिरहेकी छिन्। किनभने उनले एउटा वियोगमा यीशु प्रभुको मृत्युको वियोगमा अनि त्यसपछि यीशु प्रभुको जुन चिहान छ त्यो चिहानलाई हेर्न आएको मृतक यीशुलाई हेर्न चाहिरहेको अवस्थामा मरियमले जब यीशुलाई देख्दिनन् उनी निकै नै भाव विभोर निकै नै मर्माहित भएको अवस्था छ। त्यो बेलामा मरियम कहाँ यीशु पनि प्रकट हुनुहुन्छ जो मृत्युपछि पहिलो पटक बौरी उठेर प्रकट हुनुभएको थियो। तर पनि उनले यीशुलाई चिन्दिनन्। तर यीशुले भन्नुहुन्छ नारी तिमी किन रुन्छौ कसलाई खोज्छौ। तर जब मरियमले भन्दछिन् हजुर तपाईँले उहाँलाई यहाँबाट लैजानु भएको भए कहाँ राख्नु भएको छ मलाई भन्नुहोस् न म उहाँलाई लैजानेछु। यो मरियमको यहाँ एउटा छुट्टै खालको यीशु प्रभु प्रतिको एउटा चाह भनौ यीशु प्रभु प्रतिको एउटा प्रेम गहिरो प्रेमलाई हामीले यहाँ हेर्न सक्दछौ। बाइबलमा हामीले यीशुको घटनामा अन्य थुप्रै चेलाहरूलाई देखेका छौ जसले यीशु सँगसँगै हिँडेका छन् यीशु सँगसँगै विभिन्न कामहरू गरेका छन् आश्चर्य कर्महरू गरेका छन् विभिन्न तवरका यीशु सँगसँगै सँगै बसेर खाएका छन् पिएका छन्। जब यीशुको मृत्यु भयो त्यसपछि सबै चेलाहरू तित्तर बित्तर भएका छन्। धेरैजनालाई लाग्यो अब त सबै कुराहरू सकियो सबैलाई लाग्यो अब त यीशु प्रभु मर्नुभयो उहाँ सदाका लागि मर्नुभयो। अब जुन यीशुले मानिसहरूलाई रोग चङ्गाई गर्नुहुन्थ्यो जुन यीशुले भन्नुहुन्थ्यो म नै परमेश्वर हुँ जो यीशुले भन्नुहुन्थ्यो उहाँ यीशु त्यही परमेश्वर हुनुहुन्थ्यो जो पानीमाथि हिँड्नुहुन्थ्यो जसले विभिन्न किसिमका आश्चर्य कर्महरू गरेका थिए अनि उनका चेलाहरूलाई लाग्दथ्यो कि यीशु प्रभु साँच्चीकै महान एउटा अगुवा हुनुहुन्छ अथवा कतिले के भनेर विश्वास गर्थे भने यीशु प्रभु त एउटा अगमवक्ता हुनुहुन्छ। हामीले पुरानो कुराहरूमा थुप्रो अगमवक्ताको बारेमा व्याख्या गरेको पाउँदछौ जसले पनि यस्तै खालका चमत्कारहरू गरेका थिए तर उनीहरू मरिसकेपछि सदाका लागि मरेर गएका थिए। उनीहरूले पनि त्यही सोचे चेलाहरूले पनि त्यही सोचे अब यीशु हाम्रो बीचमा रहनुभयो उहाँलाई क्रुसमा टाँगियो उहाँको शरीर गाडियो त्यसपछि अब यीशु सदाका लागि मरेर जानुभयो। अब सबै कुराहरू सकियो, सबैजना आआफ्नो जीवनमा फर्किए। तर हामी यहाँ मरियमलाई हेर्दछौ, मरियमको बारेमा बाइबलको येशूको घटनामा त्यति धेरै व्याख्या गरेको हामीले पाउँदैनौ। तर पनि उनले येशू प्रभुको एउटा मृत्यु पछि पनि येशू प्रभुको चाह गरेकी छिन्, उनको चिहानमा उनी हेर्न जान खोजिरहेकी छिन्। चिहान रित्त भइसकेपछि अझ उनले सबैलाई विन्ती गरिरहेकी छिन् कि येशू कहाँ हुनुहुन्छ, म येशू जहाँ हुनुहुन्छ म उहाँलाई लिएर जानेछु। यो एउटा येशू प्रतिको प्रेम, येशू प्रतिको एउटा चाह, परमेश्वर प्रतिको एउटा भक्ति, मरियमको यो भक्ति देखेर निकै नै हामी परमेश्वर प्रति हाम्रो चाह कतिको छ भन्ने कुरा पनि हामीले ख्याल गर्नुपर्छ। प्रियहरू, परमेश्वर प्रतिको खोजी, अझै उहाँ मरिसकेपछि पनि मान्छेले भने सबै कुरा सकियो, तर पनि मन मग्दिने येशूको खोजी गर्न चिहानमै गएकी छिन्। चिहानमा येशू नदेख्दा उनी निकै नै मर्माहित भएकी छिन्, सुकाकुल भएकी छिन्। अझै भनौ, येशू प्रभु जो बौरी उठ्नु भयो, बौरी उठेको येशूले मरियमलाई सोध्दैछन्, ए नारी तिमी किन रोएछौ? तर पनि उनले येशूलाई पनि कुहार गरिरहेकी छिन्, म येशू कहाँ हुनुहुन्छ म खोज्न चाहन्छु, म सँगै लिएर जान चाहन्छु। त्यसपछि जब येशूले त्यो भक्तिभाव, त्यो येशू प्रतिको चाह मरियमको देख्नुहुन्छ, त्यसपछि उहाँले भन्नुहुन्छ मरियम, तब मरियमले वास्तवमा छिन्दछिन् येशू त जीवित भएर उठ्नु भएको रहेछ, येशू त बौरी उठ्नु भएको रहेछ, उहाँले त मृत्युलाई जित्नु भएको रहेछ, येशू त अझै पनि जीवित हुनुहुन्छ र उनले प्रत्यक्ष येशूलाई देख्दछिन्। त्यसपछि उनले भन्छन् रब्बुनी, यसको अर्थ हे गुरुज्यू। त्यो बेलामा हामीले हेर्न सक्दछौ, येशू प्रभु जब बौरी उठ्नुहुन्छ, येशू प्रभु बौरी उठ्नु भइसकेपछि उहाँको चिहान रित्तो हुन्छ, येशूका चेलाहरू हेर्न आउँछन्, तर अरू चेलाहरू कहाँ उहाँ सँगसँगै खानपिन गर्ने, हिड्डुल गर्ने, उद्वास गर्ने उहाँका चेलाहरू कहाँ येशू पहिले देखा पर्नु हुँदैन, उहाँ कसका देखा पर्नुहुन्छ? हेर्नुहोस्, मरियम मग्दलिनी कहाँ येशू प्रभु देखा पर्नुहुन्छ। पहिलो पटक बौरी उठेको एउटा महिमित शरीर लिएर येशू प्रभु मरियम मग्दलिनी कहाँ देखा पर्नुहुन्छ। उहाँको पुनरुत्थान पछि येशू देखा पर्नु भएको पहिलो व्यक्ति पनि मरियम नै थिइन्। उनी सुसमाचारमा उल्लेख गरिएकी विशेष महत्वपूर्ण पात्र थिएनन्, तैपनि येशू चेलाहरूका बीचहरूमा विशेष महत्व राख्ने अगुवाहरू भन्दा पनि पहिला उनी कहाँ देखा पर्नुहुन्छ। यसबाट हामीले के बुझ्न सक्दछौ भने येशूले कम महत्वपूर्ण ठानिएकाहरूलाई पनि विशेष उहाँको उपस्थिति र प्रेम प्रकट गर्नुहुन्छ। आज हामीले हेर्दछौ परमेश्वरको प्रेमका बारेमा हामीले कसरी बुझिरहेका छौ। कतिपयलाई लाग्न सक्छ म त परमेश्वरको अघि त केही पनि होइन, म त परमेश्वरको लागि केही पनि दिन सक्दैन। कतिपय अहिले चर्चमा पनि गइरहनु भएका छ होला, कतिपय विश्वासीहरू तपाईँहरू नियमित चर्चमा जानुहुन्छ, चर्चमा आफ्नो तर्फबाट तपाईँले कुनै एउटा योगदान दिन सकिरहनु भएको छैन होला, सोच्नु हुँदैछ होला म त सानै छु, कतिपय जवानहरू म त सानै छु, मलाई कसले एउटा त्यो विशेष महत्व दिन्छ होला। कतिपय गरीब अवस्थामा हामी छौ, गरीब अवस्थामा पनि हामीसँग आर्थिक रूपमा हामी सम्पन्न छैनौ, तर पनि हामी मण्डलीमा परमेश्वरको लागि हामी भेला हुन जान्छौ, परमेश्वरलाई उचाल्न हामी मण्डलीमा जान्छौ। तर कहिले काहीँ लाग्न सक्छ मैले त परमेश्वरलाई किन दिन सकेको छु र मैले परमेश्वरको लागि किनै गर्न सकेको छु र म त निकै कमजोर मानिस, म त निकै समाजबाट अपहेलित, समाजले शिक्षित दुख दुख गरेको मान्छे, म त निकै पापी मानिस भनेर कहिलेकाहीँ हामीले सोचिरहेका छौँ आफूले आफूलाई, म त निकै सानो मान्छे हो। कहिले हामी सोचिरहेका हुन्छौ म त निकै कमजोर छु, म कहाँ परमेश्वर आउन सक्नुहुन्छ होला, मलाई परमेश्वरले प्रेम गर्नुहुन्छ होला, किनभने मैले त परमेश्वरको लागि केही पनि गरेको छैन। अनि कतिपय समयमा म त पापी छु, म त परमेश्वरको सामु जानको लागि योग्य पनि छैन भन्ने तपाईँलाई लागि राखेको हुन सक्छ। तर प्रियहरू, जब हामी मरियमलाई हेर्दछौ, बौरी उठ्नु भएको एउटा पुनरुत्थान हुनुभएको येशू सबैभन्दा पहिले मरियम मग्दलिनी कहाँ देखा पर्नुहुन्छ। मरियम मग्दलिनी जसको बारेमा सुसमाचारको पुस्तक त्यस्तो धेरै उल्लेख्य उदाहरणहरू उसको बारेमा बताइएको छैन, तर किन येशू ती मरियम कहाँ देखा पर्नुभयो भन्नुपर्दाखेरि समाजबाट हामीले हेर्नु पर्दाखेरि एउटा कम महत्वको, निकै नै कमजोर मानिएको, सबैबाट अपहेलित व्यक्ति कहाँ पनि येशूले त्यति नै प्रेम गर्नुहुन्छ, अझ झन बढी प्रेम गर्नुहुन्छ, अझ झन बढी एउटा वास्ता गर्नुहुन्छ। त्यसको उदाहरण हामीले यो घटनाबाट पाउन सक्दछौ। प्रियहरू, येशू बौरी उठ्नु भएपछि सबैभन्दा पहिले उहाँका चेलाहरू कहाँ, अझ भनौ उहाँका बाह्रजना चेलाहरू मध्ये प्रिय चेला कहाँ उहाँ देखा पर्न सक्नुहुन्थ्यो होला। तर यहाँ मरियमको जुन एउटा भक्ति छ, मरियमको जुन येशु प्रतिको चाह छ, त्यसलाई देखेर येशु प्रभु मरियम कहाँ पहिलो पटक प्रकट हुनुभएको हामीले देख्न सक्दछौ। त्यसकारण आज हामीले सोचिरहेका कतिपय कुराहरू हुन सक्छन् हाम्रो जीवनमा, हामी समाजबाट अपेरित छौ होला, हामी येशु कहाँ जान सक्छौ कि सक्दैनौ भन्ने तपाईँलाई लागिरहेको हुन सक्छ। हामीले त देखेका छौँ चर्च एकदमै ठूलो, त्यहाँ त मान्छेहरूले यो पैसा दिनुपर्छ, त्यो पैसा दिनुपर्छ चर्चलाई, अथवा परमेश्वरको लागि यो भेटी दान दिनुपर्छ, ठूला ठूला मानिसहरू पनि आउन सक्छन् होला। होइन प्रियहरू, येशु प्रभु हामी हरेक यो संसारमा भएका सबै मानिसका लागि उहाँ आउनु भएको हो। उहाँले धनी गरीब, उहाँले यो जातको त्यो जातको, उहाँले यो ठाउँको यो भेगको, यो देशको त्यो देशको, महिला पुरुष भनेर कहिले पनि उहाँले छुट्याउनु हुँदैन। उहाँले सबैलाई समान प्रेम गर्नुहुन्छ। अझै भनौ, कम महत्व ठानिएका व्यक्तिहरूलाई नै प्रभु येशूले ज्यादा गरी प्रेम गर्नुहुन्छ, ज्यादा गरी वास्ता गर्नुहुन्छ। ठूलो एउटा उहाँको प्रेम यति महान छ कि उहाँले तपाईँ र हामी जो समाजबाट जो सबै ठाउँबाट अपेरित छौँ, हामी सानो ठानिरहेका छौँ, हामी आफूले आफूलाई एकदमै संकोचित ठानिरहेका छौँ, हामीले आफूले आफूलाई एउटा कम महत्वको ठानिरहेका छौँ भने पनि तपाईँलाई प्रभुले धेरै प्रेम गर्नुहुन्छ, तपाईँलाई येशूले अझै बढी प्रेम गर्नुहुन्छ, अझ बढी वास्ता गर्नुहुन्छ। त्यसकारण येशू कहाँ आउने कुरामा तपाईँ पछि नहट्नुहोस् प्रियहरू। हामी अझै अगाडि हेर्नेछौ, यहाँनिर युना 20 अध्यायको 17 पदमा एउटा यहाँ खण्ड लेखिएको छ, जसमा अलिकति येशूको बारेमा केही फरक धारणा हामी पाउन सक्दछौ। जस्तो यहाँ के लेखिएको छ भने, येशूले मरियमलाई भन्नुभयो, मलाई नछोऊ किनभने म अहिलेसम्म पिता कहाँ गएको छैन, तर मेरा भाइहरू कहाँ गएर तिनीहरूलाई भनिदेऊ, मेरा पिता र तिनीहरूका पिता र मेरा परमेश्वर र तिनीहरूका परमेश्वर कहाँ गइरहेछु। हामीले हेर्न सक्दछौ यहाँ येशूले के भन्न खोज्नु भएको छ भने, मरियमले येशूलाई छुन खोज्दाखेरि येशूले नछोऊ भन्नुभएको, यसरी हेर्नु पर्दाखेरि येशूले त भेदभाव गर्नुभएको हो कि येशूले अलिकति विभेद गर्नुभएको हो कि महिला भनेर येशूले अलिकति त्यो फरक धारणा राख्नु भएको हो कि भन्ने हामीलाई लाग्न सक्छ। तर यसको वास्तविक अर्थ के छ भने प्रियहरू, येशूले मलाई सम्माति नराख किनभने म अहिले गइसकेको छैन, म अहिले नै यस ठाउँबाट यो पृथ्वीमा उहाँका चेलाहरूको सामुबाट उहाँ गइसक्नु भएको छैन, अथवा उहाँ सदाका लागि मरिसक्नु भएको छैन। उहाँले यसरी भन्नुहुन्छ, म मेरा पिता कहाँ जाने बेला अझै भइसकेको छैन, मलाई फेरि देख्ने मौका तिमीहरू अझै पाउनेछौ। त्यो समयमा तिनको निम्ति उहाँसँग एउटा काम थियो। हामीले यो खण्डलाई हेर्नु पर्दाखेरि येशूले भन्नुभयो कि म अहिले नै पिता कहाँ गइसक्नु भन्ने अवस्था भएको छैन, तर येशू 40 दिनसम्म उहाँ मानिसहरू कहाँ देखा पर्नुभयो, मानिसहरूसँग रहनुभयो, आफ्ना छेनाहरूसँग उहाँ रहनुभयो, आफ्ना प्रिय मित्रहरूसँग उहाँ रहनुभयो, धेरै मानिसहरू कहाँ येशू देखा पर्नुभयो। यस घटनाले, यो बाइबलको खण्डले गलत व्याख्या गर्न खोजेको होइन, तर यसले चाहिँ के भन्न खोजेको छ भने, मलाई पक्रि नराख किनभने म अझै तिमीहरूसँगै छु। आफ्ना सेनाहरूलाई येशूले दिनुपर्ने सन्देशहरू थुप्रो छ, ती कुराहरू उहाँले दिनको लागि अझै समय छ भनेर मरियमलाई ढाडस दिँदैछन्। अब हामीले हेर्नु पर्दाखेरि मरियमलाई त्यो एउटा सन्देश, येशू जीवित भएर बौरी उठ्नु भएको छ, उहाँले मृतकलाई जित्नु भएको छ भन्ने कुराको प्रमाण घोषणा गर्नको लागि, आफ्ना चेलाहरूलाई भन्नको लागि येशूले मरियमलाई पठाउनु भएको छ, अनि मरियम त्यस ठाउँबाट गएर येशूका चेलाहरूलाई त्यो सन्देश बताएकी छिन्। उनले भनेकी छिन्, मैले प्रभुलाई देखे। यहाँबाट पनि हामीले के देख्न सक्छौ भने, बाइबलमा सुसमाचारी पुस्तकमा त्यति महत्व नठानिएको मरियम मग्दलिनीलाई येशू जीवित हुनुहुन्छ, उहाँ पुनरुत्थान र जीवन हुनुहुन्छ, उहाँ मृत्युलाई पनि जित्नु भएको परमेश्वर हुनुहुन्छ भन्ने कुराको सन्देश प्रभाव गर्नको लागि प्रयोग गरिएको छ, सुसमाचारका लागि प्रयोग गरिएको छ। त्यसकारण आज हामी विश्वासीहरू धेरै समय मसँग यो छैन, मसँग त्यो छैन, म यो गर्न सक्दैन, म यो गर्नको लागि योग्य छैन, सुसमाचार सुनाउनको लागि म योग्य छैन, म मान्छेहरू कहाँ बोल्न सक्दैन, मलाई त सबैले एउटा सानो तुच्छ ठान्छन् भन्ने अवस्था, विभिन्न खालको कारणहरू देखाएर हामी सुसमाचार परमेश्वरको त्यो सुसन्देश मानिसहरूका पुर्याउन हामी चाहिँ पछाडि हटिरहेको अवस्था हुन्छ। तर यहाँ हेर्नु पर्दाखेरि हामीले कम महत्व ठानिएको एकजना महिला, एकजना स्त्रीलाई नै परमेश्वरले चाहिँ उहाँको एउटा पुनरुत्थानको विषयमा, येशू प्रभु जीवित परमेश्वर हुनुहुन्छ भन्ने विषयमा सुसमाचार सुनाउनको लागि उहाँले प्रयोग गर्नु भएको छ। त्यसकारण आज मण्डलीमा

यीशुको बारेमा परमेश्वरको त्यो दर्शनलाई आफ्नो हृदयमा गाँस्ने कुरा, उहाँसँगको त्यो सम्बन्धलाई अझ निर्माण गर्ने कुरा, यीशु प्रेमको खोजी गर्ने कुरा हामीले निरन्तर आफ्नो जीवनबाट गरिराख्नुपर्छ। आउनुहोस् हामी प्रार्थना गर्नेछौ। जीवित परमेश्वर, हामी तपाईँलाई धन्यवाद चढाउन गर्छौ प्रभु। आजको वचनबाट प्रभु हामी निकै नै आशिषित भएका छौ। प्रभु हामी तपाईँ जीवित परमेश्वर जो सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ, तपाईँ पुनरुत्थान हुनुहुन्छ, तपाईँ नै जीवन हुनुहुन्छ, मृत्युलाई पनि जित्ने परमेश्वर तपाईँ हुनुहुन्छ। प्रभु तपाईँ हाम्रो जीवनमा आउनुहोस्। प्रभु हामी यो समयमा कतिजनाले प्रभु तपाईँलाई ग्रहण गरेका छैन होला, तपाईँले हामीले विश्वास गरेका छैन होला, प्रभु उहाँहरूको हृदयमा तपाईँ बोल्नुहोस् प्रभु। साँच्चै एउटा शान्तिका परमेश्वर तपाईँ हुनुहुन्छ, अनन्त जीवन तपाईँमा छ प्रभु, मृत्यु पछिको अनन्त जीवन तपाईँ नै हुनुहुन्छ। प्रभु धन्यवाद, धन्यवाद भन्दै सबै बिन्ती प्रार्थना हामी तपाईँको शरणमा राख्दै आशिष माग्दछौ। यीशु प्रभु नाम। हौस् त वचनको सेवकाईबाट बिदा दिनुहोस्।

0: आदरणीय श्रोता प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम शिवमको वचनको अब हामी अन्तमा आइपुगेका छौँ। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: रेडियो कार्यक्रम जीवनको वचनका लागि तपाईँको कुनै प्रतिक्रिया सल्लाह सुझावहरू छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। यसको लागि सम्पर्क मोबाइल नम्बर 9855103516 9855103516 मा

0: जुनसुकै बेला पनि सम्पर्क गर्न सक्नुहुनेछ। यदि तपाईँलाई कार्यक्रम सुनेर बाइबल अध्ययन गर्न मन लागेको छ भने पनि हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँलाई बाइबल उपलब्ध गराउनेछौ।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा गर्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखि तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।

नमस्कार, म कलाकार दीपक राजगिरी, तपाईँहरू सुन्नुहुन्छ अहिले ग्रेस एफएम 107.6 मेगाहर्ज। सुनौ र सुनौ।

0: This FM, it's
1: 8 p.m. Rapko After Zoo.
0: This time, Sikh Gustafa, Santi Special Food Rally, Pandavagar Height, Bhaktapur, Modern College, Sijana Nagar, Bhaktapur, Viraj Dental Hospital Rally, Kathagar, Bhaktapur, Shulko Pachar Tatha, Paramarsa Sivakulagi, Home Number, Anjanabe Pachdas, Ikdis, Nuisi Santamna.
2: The inclusive voice of equity, creativity and peace. Grass FM, 107.6 MHz.
3: अचेलि यो दाँत दुख्ने समस्याले पनि निकै गाह्रो गर्यो भने न चिसो खान मिल्छ न तातो खान मिल्छ, त्यसमाथि फेरि मुख गनाए भन्छ। यही दाँतको कारणले गर्दाखेरि राम्ररी हाँस्न पनि पाइया छैन।
4: समस्यालाई व्यवस्था चाहिँ नगर्नु है, विलयमा उपचार गरिएन भने भविष्यमा दुःख पाइन्छ है।
3: अहिले कहाँ गएर उपचार गर्ने त?
2: स्वस्थ दाँत र आकर्षक मुस्कानका लागि आउनुहोस् ह्याप्पी स्माइल डेन्टल क्लिनिक भक्तपुर।
5: हजुर, हामी कहाँ अनुभवी दन्त चिकित्सा घरको टोलीबाट अत्याधुनिक प्रविधि सहित दाँत जाँच, स्केलिङ, फिलिङ, रुट क्यानल उपचार, दाँत निकाल्ने, कृत्रिम दाँत, ब्रेसेस, दाँत सेतो बनाउने, बाल बालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि सम्पूर्ण दन्त सेवाहरू उपलब्ध रहेका छन्।
4: नियमित दाँत परीक्षणले भविष्यमा हुने ठूलो समस्या र अनावश्यक खर्चबाट पनि बचाउन सक्छ।
5: स्वस्थ दाँत, ताजा सास र आत्मविश्वासपूर्ण मुस्कानका लागि आजै सम्पर्क गर्नुहोस् ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर भक्तपुर। सम्पर्क मोबाइल नम्बर 9841478962 9813 80 63 15। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर भक्तपुर।
3: होलीको पार्टी चाहिँ मिस गर्नु भएन है? म त नजाने भयो।
4: होइन, फेरि के भयो तपाईँलाई?
3: बिहे, पार्टी, यस्तो फङ्सनमा त झन् चिरिच्याट परेर हिँड्नु पर्ने ठाउँमा कहाँ नजाने भन्नुभयो भाइ?
4: कुरो त्यसमै त छ नि, यस्तो महँगी छ, गतिलो कोट पाइन्ट छैन यार।
3: त्यही क्या,
4: पुरानो कोट लगाउनु, नयाँ किताब पढ्नु भन्छन् नि।
3: एक किताब पढ्यो बस्यो, फेरि त्यो उखान त पुरानो भइसक्यो नि। अब त नयाँ कोट लाउनु, नयाँ पुस्तक पढ्नु पो हुन्छ त।
4: होइन, के भने
3: सही भने मात्र रु 6000 ओम शक्ति टेलरिङले छानी छानी एकदमै राम्रो सुट सिलाएर दिन्छ क्या। त्यति भए चाहिँ भएन त,
4: मात्र 6000 कोट छ
3: हो नि।
5: हजुर, ओम शक्ति टेलरिङमा मात्र 6000 छानी छानी लाउनुहोस्। निकै आकर्षक डिजाइनका कोट पाइन्ट, साथै हामी कहाँ आकर्षक डिजाइनका भर पर्दो सिलाई, उच्च स्तरीय सटिङ सुटिङ, स्कूल कलेज तथा अफिसियल ड्रेसहरू पाउनुका साथै रेडिमेड कोट पाइन्ट, शर्ट, लेडिज सुट र दौरा सुवाल अर्डर बमोजिम तयार गरिन्छ। प्रोप्राइटर राजकुमार पण्डित। सम्पर्क मोबाइल नम्बर

0: 9849 72 68 98038 19519 ओम शक्ति ज्वेलरी राम मन्दिर चार भक्तपुर।
1: नमस्कार, म कलाकार मुकुन्द थापा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ज। नेपाली चलचित्रलाई सधैँ माया गर्नुहोला।

0: ठाउँमा बस्ने मानी धन्यको हुँदछ यसको छेउमा बस्ने मानी आशिषित हुँदछ
1: यसको राज्य खोज्ने मानी

दिल भयो हार ये फूल मालाई छैन कहिले यसको पाउमा बस्ने मानी झन्डको हुँदछ यसको छेउमा बस्ने मानी

जीवन दीने यीशु क्रिस्त।

को पाऊ मे माने धन्यक होदछ यसको छेउमा बस्ने माने शिष्य होदछ।

Jesus.

Bacan sen de benimle.

Santi, Ohi Wong Tandarun.

नताना किसको करने सुन उनको कौन पता मा

0: स्थान परमेश्वर पितासँग प्रार्थना गर्दै आइरहेका छौं। कार्यक्रमप्रति तपाईँको सुझाव सल्लाह प्रतिक्रिया भए हामीलाई लेखी पठाउन सक्नुहुनेछ। हामी कार्यक्रमको अन्तमा हाम्रो ठेगाना दिनेछौँ। ठेगानामा तपाईँलाई आफ्ना प्रार्थना विषयहरू हामीलाई लेखी पठाउन सक्नुहुनेछ। श्रोता अब लागौं आजको विषयतर्फ। आज तपाईँसँग छ वासुदेव भण्डारीज्यू। अन्नाको जीवनबाट केही अर्थपूर्ण सन्देश ल्याउँदै हुनुहुन्छ। कसरी अन्नाले आफ्नो जीवनमा परमेश्वरको प्रतीकालाई पक्रिन राखेर उनले जीवनमा आशिष पाइन् अथवा उनको निम्ति त्यो उनको जीवनको ठूलो स्रोत बन्यो कसरी आउनुहोस् बाँकी कुरा वचनबाट सुनेछौ। वचनको लागि पास्टर विनय भण्डारीजीलाई कार्यक्रममा स्वागत गर्छु।
1: तपाईँ प्रत्येकलाई स्वागत गर्न चाहदछौ। आज हामी अन्नाको जीवनबाट परमेश्वरको वचनलाई हेर्न गइरहेका छौ। अन्नाको जीवन चाहिँ नि मैले हाम्रो मण्डलीमा धेरै समय प्रचार गरेको छु अन्नाको जीवनबाट है। अन्ना यस्तो स्त्री एकजनाले परमेश्वरको प्रतिज्ञालाई होल्ड गरेर परमेश्वरको प्रतिज्ञालाई पक्रिएर बसेकी थिइन् अनि त्यो कुरोलाई जब हामी हेर्दछौँ भने नि त्यसले चाहिँ हामीलाई ठुलो एउटा ब्लु प्रिन्ट दिँदछ नि कि हामी कसरी चाहिँ परमेश्वरको प्रतिज्ञामा उभिन सक्दछौ है। यसकारणले गर्दाखेरि आज म तपाईँहरूलाई लिएर जान चाहदछु। जब तपाईँले पहिलो स्यामुएल एकदेखिको पाँचलाई पढ्नुहुँदछ तर हन्नालाई दुर्बल भाग दिन्थे किनभने अल्कनाले तिनलाई प्रेम गरे र परमप्रभुले तिनको गर्वलाई रोक्नु भएको थियो। अनि म यो पद पढ्दै जाँदाखेरि मैले धेरै अनुसन्धान गरे कि परमेश्वरले गर्व रोकिदिनु भयो भन्ने कुरो चाहिँ हाम्रो नेपालीले मात्रै हो कि वा हिब्रू ग्रिक इङ्ग्लिस कुनै पनि भाषामा बाइबलमा अनुवादमा यो कुरोलाई लेखिएको छ अर्कै तरिकाले। तर यहाँ बाइबलले साह्रो मजाको कुरो के भन्दछ भने हन्नालाई थाहा थियो कि परमेश्वरले नै यो गर्व रोकिदिन भएको तर हन्नाले परमेश्वरमा भरोसा गरेको कुरो हामी देख्दछौ। आज तपाईँको केसमा परमेश्वरले गर्व रोक्नुहुन्न हेर्नुहोस् है। तर हन्नाको जीवनमा परमेश्वरको एउटा ठुलो उद्देश्य थियो। मैले केही समय अगाडि भन्दै थिएँ हन्नाको बाँझोपन भन्दा अर्को ठुलो बाँझोपन थियो हेर्नुहोस् है। हन्नाको इन्फर्टिलिटी भन्दा ब्यारननेस भन्दा अर्को ठुलो ब्यारननेस थियो त्यो चाहिँ इजरायल हो। किनभने बाइबलमा तपाईँले पढ्नुभयो भने जतिखेर परमेश्वरले हन्नाको जिकिर गर्नु भएको छ हन्नाको बारेमा हन्ना चाहिँ परमेश्वरको वचनको सतहमा आएको छ तब इजरायल लेभलमा भएर गएको छ। तपाईँले देख्नुहुँदछ एली बिउ भइसकेका छन्। एलीको दुईजना छोरा चाहिँ एकदम मोरली भेरी डिकेड है पतन भएर गएको छ। अनि हन्नाको जीवनमा तपाईँले हेर्न भयो भने उसलाई परमेश्वरले त्यो समयको लागिलाई अनि आज पनि तपाईँहरू कतिजना हुँदै हुनुहुन्छ तपाईँको अनफ्रुटफुलनेस त छ तर तपाईँको परिवारको समाजको अनफ्रुटफुलनेसलाई नै ट्याकल गर्नका लागि परमेश्वरले तपाईँलाई नियुक्त गरिरहनु भएको छ। यहाँ हामी के देख्दछौँ भने नि परमेश्वरको वचनले के भन्दछ भने हन्ना चाहिँ बाँझोपन भएर गएको छ। अनि आज तपाईँ पनि कतिवटा जग्गामा बाँझोपन भएर गइरहनु भएको छ। परिवारमा तपाईँको स्वास्थ्यमा तपाईँको शान्तिपूर्ण जीवनमा तपाईँको मण्डलीमा हाम्रो देशहरूमा तपाईँको सन्तानहरूमा इभन तपाईँकै आफ्नै गर्व पनि बाँझोपन भएर गएको छ भने हन्नाबाट हामीले सिक्नुपर्ने कुरो चाहिँ के हो भने एक समयको बाँझोपन चाहिँ उल्टिन इट विल बी रिभर्स उल्टिन सक्छ परमेश्वरले पल्टाइदिनु हुँदछ। अनि यहाँ बाइबलमा तपाईँले के देख्नुहुँदछ भने हन्नाको बाँझोपन चाहिँ नेपाली अङ्ग्रेजी बाइबल कसैले पनि कति वर्षको हो भनेर भनेको छैन तर मिड्रस हिब्रूहरूको दस्तावेज राख्ने मिड्रसले चाहिँ नि हन्नाको बाँझोपन चाहिँ 19 वर्षको बाँझोपन हो भनिकन भन्दछ। मानिलिनुहोस् यो स्त्री 19 वर्षको लामो बाँझोपन भएर गएको छ। तपाईँ आफै विचार गर्नुहोस् आज मान्छे 1 वर्ष 2 वर्ष 3 वर्ष सन्तान भएन या 5 वर्ष या 10 वर्षसम्म सन्तान भएन भने अर्को या पहिलो सन्तान भएन भने मानिस चाहिँ यति डिप्रेस हुँदछ तर हन्ना चाहिँ त्यस्तै

0: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन वर्ल्ड लाइफ।
1: जयश्री अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ल्ड लाइफको आज हप्ताको पहिलो श्रृंखलामा। श्रोता कस्तो हुनुहुन्छ? हामी तपाईँको लागि

सिनियर भैया को जीवनको लोएस्ट लेभलमा दर्श इन्फर्टिलिटी भएर गइरहेको छ. तर हन्नालाई के थाहा थियो भने नि, यदि म परमेश्वरमा लागिरहे, यदि मैले हार मानिन, यदि म प्रभुमा विश्वास कायम गरिरहे, यदि म परमेश्वरको परमेश्वरको वचनमा म होल्ड गरेर पक्रिराख्यो भने नि परमेश्वरले रिभर्स गरिदिनु हुनेछ. इन्फर्टिलिटी विल बी फर्टाइल. आमेन आमेन. सबैले भन्नुहोस् न मसँग आमेन आमेन. हालेलुया. इन्फर्टिलिटी परमेश्वरले उल्टाइदिनु भएको छ. कसरी? सबैले भन्दा कसरी भन्नुहोस् त, लेख्नुहोस् न के अरे कमेन्टमा हाउ. तर तपाईँले के लेख्नु हुँदैछ, हन्नाको जीवनको राम्रो विशेषता चाहिँ के हो भने नि, बाँझोपन भएर गइरहेको छ. हन्नाको जीवनमा हो इन्फर्टिलिटी छ. हन्नाको जीवनमा नि 19 वर्षदेखि एउटै इस्यु हिल नभएको इस्युज भएर गइरहेको छ. तर हन्नाले एउटा राम्रो चुनाव गरेकी छिन्. त्यो चाहिँ के हो भने, यो स्त्रीको बारेमा तपाईँले पहिलो सामेल एक अध्यायमा पढ्नुभयो भने, यो स्त्री मण्डली जान्थिन्, यो स्त्री मन्दिर जान्थिन् भनेको अहिलेको भाषाले मण्डली जान्थिन्. अनि यो स्त्री चाहिँ मण्डली गएर के गर्ने गर्थिन्, यिनले घनघोर प्रार्थना गर्ने गर्थिन्. अनि यो स्त्री मण्डली गएर के गर्थे, अरूले 10 रुपियाँ दिँदैछ भने ऊ 20 रुपियाँ, बाइबलले के भन्छ, ऊ 2/2 परमेश्वरलाई दिँदै थिइन्. तर जब हामी यस्तो अवस्था भएर जान्छौ, हाम्रो सबै कुरा गर्छ, मण्डली जाने कुरा गर्छ, प्रभुलाई दिने कुरा गर्छ, प्रार्थना गर्ने कुरा गर्छ, अनि हामी यताउता दायाँ बायाँ हामी एन्सर खोजिरहेका हुन्छौँ. तर हन्नालाई के थाहा थियो, यो एन्सर चाहिँ, यो समस्याको एन्सर चाहिँ मानिसबाट आउँदैन, परमेश्वरबाट आउँछ. अनि आज तपाईँ कतिजना यस्तो स्टेजमा हुनुहुन्छ जहाँ तपाईँले प्रभुलाई के भन्नुहुन्छ, प्रभु कति लामो भयो मैले देख्न चाहेको. हन्नाले के देख्न चाहेको थियो, सन्तान देख्न चाहेको थियो. अनि आज तपाईँ चन्दाई देख्न चाहनुहुँदछ होला, तपाईँ उन्नति देख्न चाहनुहुँदछ, ग्रोथ देख्न चाहनुहुँदछ होला, डिभाइन कनेक्सन देख्न चाहनुहुँदछ होला, तपाईँ एउटा महिमादेखि अर्को महिमालाई देख्न चाहनुहुँदछ होला. परमेश्वरले तपाईँलाई सानोदेखि ठुलो एभ्रिथिङ है, तपाईँको फ्यामिली इन्लार्ज गर्छ, मिनिस्ट्री इन्लार्ज, तपाईँको फाइनेन्स इन्लार्ज गरेको परमेश्वर छानुहुँदछ भने नि हन्नाको जीवनबाट सिक्नुहोस्. हन्ना चाहिँ नि लगातार, अझ मैले एक समय हाम्रो मण्डलीमा के भनेको छ, रिलेन्टलेस बिलिभर, हार नमान्ने हो हन्ना चाहिँ, हार नमान्ने. ऊ चर जाँदैछन्, गर्वमा फल आएको छैन, चर जान छोडेनन्. आमेन. उसले दिँदैछ गोबर भात प्रभुलाई, तर गर्व खोजेको छैन, तर पनि हार मानेको छैनन्. प्रार्थना गर्न सुरु गरिन्, प्रार्थनाको उत्तर आएको छैन, तर पनि हार. सबैले म छ भनौँ न, लेख्नुहोस् न कमेन्टमा, म हार मान्ने छैन, आई एम अ रिलेन्टलेस बिलिभर. त्यति मात्रै हो र, हन्ना कतिसम्म हार मान्ने मान थाहा छ, उसले नि 2/2 प्रभुलाई दिन्थिन्, तर 2/2 भन्दा अब माथि लेभलमा गएर प्रभुलाई दिने सिजनमा प्रवेश गरेकी छिन्. उसले पैसा 2/2 दिन्थिन् प्रभुलाई, तर अब ऊ कुन सिजनमा गएको छ थाहा छ तपाईँलाई, ऊ चाहिँ अब क्रेजी गिभिङमा गएको छ. She went from the double portion to the crazy giving. तपाईँ भन्नुहुन्छ होला पास्टर जी, कसरी नि, यदि मैले मनमा मन्दिरमा गएर चर्चमा गएर यसरी प्रार्थना गरिन्, प्रभु म 2/2 मात्रै होइन, तर यदि तपाईँले मलाई सन्तान दिनुभयो भने नि त्यो सन्तान चाहिँ म राख्ने छैन, म तपाईँलाई दिनेछु भने तिनीहरूले भाकल गरिन्. हेर्नुहोस् न कस्तो चाहिँ माइटी गिभिङ है, डबल गिभिङ. अरूले 100 दिँदैछ भने ऊ 200 रुपियाँ दिँदैछ, अरूले 1000 दिँदैछ भने ऊ 2000 दिँदैछ, अरूले 5000 दियो भने उसले 10000 दिँदैछ. अनि सिमा चाहिँ डबल पर्सेन्ट गिभर. तर यहाँ बाइबलले के भन्दछ भने नि, त्यो स्त्रीले चाहिँ नि अब चाहिँ नि डबल पर्सेन्ट मात्र होइन, उग्र दिआईमा प्रवेश गरेकी छिन्. क्रेजी गिभिङ, क्रेजी गिभिङ.

0: चाहिँ अगौटे फल मैले प्रभुलाई दिँदै गर्दाखेरि नि वा वर्षसम्म नभनिएको कुरोहरू चाहिँ नि ठाक ठाक ठाक ठाक ठाक ठाक ठाक ठाक भनिन लाग्यो. मैले तपाईँलाई अनुरोध ल्याएको हो, मैले त बाइबलबाट तपाईँलाई प्रुफ दिँदैछु. बाइबलमा के भनेको छ, उसले देवर भाग दिँदै थिइन् तर उसले प्रभुलाई अब उग्र दिने भागमा गएकी छिन्. उसले के भन्न लाग्यो, तपाईँले मलाई दिनु भयो भने नि प्रभु म मेरो छोरा पनि मेरो साथमा राखिदिएर म तपाईँलाई दिनेछु. अनि दिन यो स्त्रीले तपाईँलाई थाहा छ त्यो दियाले कत्रो ठुलो आशिष ल्याए खन्नाको जीवनमा. तपाईँले बाइबलमा हेर्नुहोस्, परमेश्वरले अनुग्रह गर्नुभयो फेरि पनि, अनि हन्नाको तीन छोरा र दुई छोरी भएको छ. जे कुरोले राखिने प्रभुलाई दिने परमेश्वरले मल्टिप्लाई गरेर हन्नालाई ब्लेस गर्न भएको छ. अनि आज तपाईँ जुनै एरियामा नि परमेश्वरको ग्रोथलाई देख्न चाहनुहुँदछ, वाट काइन्ड अफ फुड यु आर लुकिङ फर, त म तपाईँलाई उत्साह गर्न चाहँदछु. त्यो चाहिँ के हो थाहा छ, तपाईँले परमेश्वरलाई नि अब त्यो दियाईबाट उग्र दियाईको लेभलमा जान आवश्यक छ. माधव बेटर समयसरी भन्नुहुन्छ, जब परमेश्वरले तिमीलाई ग्रोथ दिनुहुन्छ, जब परमेश्वरले तिमीलाई पैसा दिनुहुँदछ, जब परमेश्वरले इन्क्रिज दिनुहुँदछ, जब परमेश्वरले दिँदाखेरि आफ्नो लाइफ स्ट्यान्डर्ड बढाउनको लागि मात्रै हो, डु नट रेज यु स्ट्यान्डर्ड अफ लिभिङ, आफ्नो जीवनको स्तर बढाउनको लागि मात्रै त्यो पैसालाई खर्च नगर, त रेज यु स्ट्यान्डर्ड अफ गिभिङ. आमेन, आमेन, आमेन, हालेलुया. वाओ, म साह्रै उत्साहित हुन्छु. यदि हामी हुनु भन्छ नि बरु मैले लागेको बरु तिमी चाहिँ नदिने, अनि म दोब्बर भागबाट अब उग्रो भागमा दिन दिने स्टेजमा पुग्नु. तर हामीलाई के थाहा थियो, मैले प्रभुलाई दिएको कुरो चाहिँ केही कुरो पनि खेर जाँदैन. अनि आज म तपाईँलाई प्रत्येकलाई उत्साह गर्न चाहन्छु, यदि परमेश्वरले तपाईँलाई भित्रबाट प्रम्पटिङ गर्दैछ, अगौटो फल दिए छोरा, अगौटो फल दिए छोरी, यदि भित्रबाट तपाईँलाई प्रम्पटिङ गर्दै हुनुहुन्छ प्रभुले, यो लेभलको गिभिङमा चाहिँ त मर्न पर्दछ, मर्नुहोस्. किन थाहा छ, किनभने यसको नि यो सर्फेस लेभलको दियाईले हानाको गर्वलाई हिल गरेको होइन, उग्र दियाईको भाकलले नि उसको जीवनमा परमेश्वरले गर्व खोल्नु भयो. अनि मलाई थाहा छैन आज तपाईँहरू कतिजना हुनुहुन्छ यहाँ जसले नि वर्षौंसम्म यही कुरोको लागि प्रार्थना गरिरहनु भएको छ, यही कुरोको लागि प्रार्थना गरिरहनु भएको छ. अनि हन्नाको जीवनको राम्रो सुन्दरता चाहिँ के हो भने नि, हन्ना चाहिँ प्रार्थना गर्ने स्त्री मात्रै होइन, हन्ना चाहिँ दिने स्त्री पनि हो.
1: श्रोता, आजको भिडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको भिडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? तपाईँको हृदयको ढोकामा डकडक डकडक गर्दै हुनुहुन्छ? के तपाईँ आज नै उहाँको लागि तपाईँको हृदयको ढोका खोल्न चाहनुहुन्छ, तपाईँ जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ? सब किसिमका चिन्ता फिक्री रोग व्यथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँको नयाँ जीवन दिन चाहनुहुन्छ. यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ. आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु. आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप बोल गल्तीहरू क्षमा चाहन्छु, मलाई क्षमा दिनुहोस्। प्रभु मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो भौतिक जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु येशूको नाममा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ।

प्रधानमन्त्रीको विश्वास आस्थालाई अझै बढ़िया बनाउनु नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौं। कार्यक्रमप्रति तपाईँको सुझाव सल्लाह प्रतिक्रिया र प्रार्थना गर्न पर्ने कुनै विषय भए तपाईँहरूलाई 9188848444 मा फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्नो प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ, आउँदो श्रृंखलामा यस्तै यस्तै अझ पनि कार्यक्रम लिएर आउनेछौं। तपाईँसँगको लागि बिदा दिनुहोस्।

Что я думаю?

0: 7.6 MHz changes your mood, inspires loving yourself, increases peace and sense, guides most of us and FCT. Listen and enjoy Grace FM 107.6, the melody of your rhythmic life. Grace FM, time check.
1: It's 9 p.m. Platform number 2.
2: बिहेको दिन नजिक आइसक्यो, त्यति धेरै पाहुनाहरू पनि टाढा टाढाबाट बोलाइसक्यो। अलि स्वादिष्ट खाना सहितको भरपर्दो क्याटरिङ सर्भिस नपाउँदा तनावमा छु भने कहिले कतै चिनेको सस्तो दिदी। यति सानो कुरामा पनि यहाँ तनाव लिएर बस्नु भयो भने चाहे स्वादिष्ट खानाका लागि होस् अथवा गुणस्तरीय सेवा सुविधाका लागि होस्, इमान्युअल फूड क्याटरिङलाई सम्झियो भने समस्या समाधान भइहाल्छ नि दाई, चिन्तै लिनु पर्दैन नि। त्यसले हो र कान्छा हो नि दाई।
0: हजुर, कुनै पनि विवाह, भोज, पार्टी, सेमिनार तथा गोष्ठी लगायत जुनसुकै कार्यक्रमका लागि स्वादिष्ट खाना सहित गुणस्तरीय र भरपर्दो क्याटरिङ सेवाका लागि विगत 18 वर्षदेखि यहाँहरूको सेवामा समर्पित इमान्युअल फूड क्याटरिङलाई सम्झिनुहोस्। प्रोप्राइटर किशोर ओझा, सम्पर्क मोबाइल नम्बर 9851414126, 9849078548। इमान्युअल फूड क्याटरिङ, तपाईँहरूको सेवामा सदैव समर्पित।
3: आफ्नो मन परमेश्वरमा अड्याउनुहोस् अनि उहाँले तपाईँलाई शान्ति दिनुहुनेछ। ग्रेस एफएम 107.6 मेगाहर्ज सुनौ र सुनाऊ।

FM 107.6 MHz नमस्कार, म संगीतका अष्टरामा तपाईँ अहिले सुन्दै हुनुहुन्छ क्रेज FM 107.6 MHz सुनौ र सुनौ।

0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिच बाटोको बाटो काटेको
1: भन्नुहुने तिमीले म साइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे म ड्युटी बाँच्ने हो केही ठेगान छैन
0: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि के हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
1: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: जहाँ जीवनका व्यवहारिक प्रश्नहरू, सङ्घर्षहरू र विश्वासको यात्राको कुराकानी गरिन्छ।
1: एफएम 107.6 मेगाहर्ज सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोताहरूलाई जय मसी अनि नमस्कार। आजको फेकटक कार्यक्रममा म फिल्म जगतलाई स्वागत गर्न चाहन्छु। आज म हिरोज अफ फेथको सिरिज अन्तर्गत गिदोनको कथा लिएर आएको छु। गिदोनलाई परमेश्वरले शक्तिशाली वीर भन्नुभयो, तर जब परमेश्वरले उनलाई भेट्नुभयो उनी युद्धको मैदानमा थिएनन्। उनी डरले लुकेर गाउँ चुटिरहेका थिए। उनको कथा साहसबाट होइन तर डरबाट शुरू भएको छ। यही कारण यो कथा हामी जस्ता साधारण मानिसहरूको पनि कथा हो। यसमा तपाईँले आफूले आफूलाई पनि भेट्टाउन सक्नुहुन्छ। हामी धेरै पटक बाहिरबाट साहसी देखिन्छौ तर भित्रबाट भन्छौ तपाईँ यो काम अरू कसैलाई दिनुहोस् न। श्रोताहरू त्यस समयमा इजरायलीहरू मैदानीहरूको अधीनमा थिए। मैदानीहरू आएर उनीहरूको अन्न बाली र पशु सब नष्ट गरिदिन्थे। मेहनत इजरायलीहरूको, भोजन पनि मैदानीहरूको। न्यायकर्ता 6:6 यस्तो लेखिएको छ, मैदानीहरूको कारण इजरायल अत्यन्तै दरिद्र भयो अनि उनीहरूले परमप्रभुलाई पुकारे। कहिलेकाहीँ सबै कुरा ठिक हुँदा मानिसले परमेश्वरलाई बिर्सन्छ, तर समस्या आएपछि प्रार्थनाको सिग्नल अचानक परमेश्वरतर्फ हामी केन्द्रित गरिरहेका हुन्छौँ। दुःखले सधैँ हामीलाई परमेश्वरबाट टाढा लैजाँदैन, कहिलेकाहीँ दुःखले हामीलाई फेरि उहाँतिर फर्काउँछ। श्रोता एक दिन गिदोन मैदानीहरूले नदेखुन् भनेर डाकको कोलभित्र लुकेर गाउँ चुटिरहेका थिए। त्यही बेला परमप्रभुका दूत आएर भन्नुभयो, त वीर मानिस होस् र परमप्रभु तसँग हुनुहुन्छ। यो कुरा तपाईँले न्यायकर्ताहरू 6:12 पाउनुहुनेछ। यो सुनेर गिदोनले पक्कै पनि वरिपरि हेरे होला, शक्तिशाली वीर यहाँ कोही हुन्छ कि, किनकि उनी लुकेका थिए, उनी डराएका थिए, उनीसँग सेना थिएन। तर परमेश्वरले गिदोनलाई उनी अहिले जस्ता थिए त्यसरी मात्रै हेर्नु भएन, उहाँले गिदोन आफ्नो हातमा कस्ता बन्न सक्छन् भनेर उहाँले अघिबाटै हेर्नुभयो। मानिसले तपाईँको वर्तमान अवस्था हेर्छ, तर परमेश्वरले तपाईँको सम्भावनालाई हेर्नुहुन्छ। मानिसले भन्छ तिमी डराएका छौ, तर परमेश्वर भन्नुहुन्छ म तिमीभित्र एउटा वीर देख्दैछु। गिदोनले परमेश्वरलाई सोधे, यदि परमप्रभु हामीसँग हुनुहुन्छ भने यी सबै कुरा हामीलाई चाहिँ किन आइपारे? सायद आज कसैले पनि यही प्रश्न तपाईँहरू मध्ये कसैले गरिराख्नु भएको हुन सक्छ। मैले प्रार्थना गरे तर उत्तर किन आएन? म विश्वास गर्छु तर समस्या किन सकिएन? अरूको लागि चमत्कार अनि आश्चर्य गर्नु भयो तर मेरो लागि आश्चर्य गर्नु कहाँ छ? विश्वासको अर्थ हामीसँग कुनै प्रश्न हुँदैन भन्ने होइन, विश्वासको अर्थ प्रश्नको बीचमा पनि हामी परमेश्वरबाट भाग्दैनौँ भन्ने हो। परमेश्वरले गिदोनलाई यस्तो भन्नुभयो, जहाँ

0: मलाई कसैले चिन्दैन, म अझै पूर्ण रूपले तयार भएकै छैन। हामीले परमेश्वरलाई आफ्नो कमजोरी बारे यसरी सम्झाइरहेको हुन्छ, मलाई उहाँले हाम्रो प्रोफाइल पढ्न छुटाउनु भएको छ, तर परमेश्वरले के भन्नुभयो, म तसँग हुनेछु। गिदोनको विजय उनको क्षमतामा निर्भर थिएन, त्यो परमेश्वरको उपस्थितिमा निर्भर थियो। तपाईँको सबैभन्दा ठूलो शक्ति म गर्न सक्छु भन्ने भन्न, तपाईँको सबैभन्दा ठूलो शक्ति चाहिँ यो हो कि परमेश्वर मसँग हुनुहुन्छ। परमेश्वरले गिदोनलाई मिदियानीहरूसँग लड्न पठाउनु अघि आफ्नो घरमा रहेको बाल देवताको वेदी भत्काउन भन्नुभयो, किनकि बाहिरको शत्रुसँग लड्नु अघि घरभित्रको मूर्ति हटाउनु पर्थ्यो। हामी सार्वजनिक विजय चाहन्छौ, तर परमेश्वर निजी आज्ञाकारिता खोज्नुहुन्छ। कहिले हामी भन्छौ त मेरो बाहिरी समस्या हटाइदिनुहोस्, तर परमेश्वर भन्नुहुन्छ पहिले तिम्रो हृदय भित्रको घमण्ड, क्षमा नदिने बानी अथवा तिम्रो भित्र भएको गोप्य पापलाई हटाऊ। गिदोन डराएका थिए, त्यसैले उनले त्यो दिदी राति गएर भत्काए। उनको साहस पूर्ण देखिँदैन, तर उनको आज्ञाकारिता चौत्रीहरू शुरू भइसकेको थियो। डर हुँदा हुँदै गरिएको आज्ञाकारिता किन नगरी बस्ने ठूलो भाषण भन्दा उत्कृष्ट हुन्छ। गिदोनले सेना जम्मा गरे, उनीसँग 32,000 मानिस थिए, तर परमेश्वरले भन्नुभयो तिनसँग धेरै मानिसहरू छन्। युद्धमा मानिस धेरै हुनु पनि समस्या हुन्छ भन्ने कुरा गिदोनले त्यस दिन मात्र थाहा पाएन। सामान्य सेनापतिले यस्तो भन्छ, अझै मानिसलाई थप, अझै मानिसलाई बढाऊ, तर परमेश्वरले भन्नुभयो तिम्रो मानिसहरू घटाऊ। अन्तत 32,000 केवल 300 बाँकी रहे। एकातिर विशाल मैदानी सेना, अर्कातिर गिदोनका 300 मानिस। मानवीय हिसाबले हेर्ने भने युद्ध शुरू हुनु अघि नै सकिएको थियो, तर परमेश्वरको गणित फरक हुन्छ। परमेश्वर बिनाको धेरै भन्दा परमेश्वरसँग भएको थोरै जहिले पनि शक्तिशाली हुन्छ। परमेश्वरले संख्यालाई घटाउनु भयो ताकि विजयपछि मानिसहरूले हामीले जितौं भनेर सेना भनौँ, उनीहरूले भनौँ परमेश्वरले हामीलाई विजय दिनुभयो। गिदोनका 300 मानिससँग तुरै माटोको घैटो र घैटोभित्र गएको थियो। त्यो युद्धको हतियार भन्दा भान्साको सामग्री जस्तो सुनिन्छ। सायद कसैले सोधेर तरवार कहाँ छ, गिदोनले भन्यो अब आज घैटोले नै हामीले काम चलाउनु पर्ने हुन्छ। राति उनीहरूले शत्रुको शिविर घेरे, तुरै बजाए, घैटो फुटाए, राको उठाए र कराए। मिदानीहरूको सेना अन्यलमा पर्यो, उनीहरू एकअर्का विरूद्ध लड्न थाले र उनीहरू भागे। गिदोनका मानिसहरूको काम आज्ञाकारी हुन्थ्यो, विजय परमेश्वरको काम थियो। घैटो फुटेपछि मात्र भित्रको उज्यालो देखियो। दोस्रो कोरिन्थी 4:7 यस्तो भन्छ, सर्वश्रेष्ठ शक्ति हाम्रो होइन तर परमेश्वरको हो भन्ने प्रश्न पार्न यो धन हामीसित माटोको भाँडाहरूमा छ। प्रियहरू, हामी कमजोर माटोका भाँडाहरू, तर हामीभित्र परमेश्वरको ज्योति छ। कहिलेकाहीँ हाम्रो घमण्ड फुटेपछि मात्र क्रिस्टको ज्योति स्पष्ट रूपमा हामी देख्न सक्छौ। साहसको अर्थ कहिले डर नलाग्नु होइन, साहसको अर्थ डर भन्दा परमेश्वरको आवाजलाई ठूलो मान्नु हो। तिनीहरू डराएका थिए तर उनी गए, उनले प्रश्न गरे तर परमेश्वरलाई छाडेनन्, उनी कमजोर थिए तर परमेश्वरको हातमा उनी उपलब्ध भए, उनीसँग थोरै मानिस थिए तर उनीसँग परमेश्वर हुनुहुन्थ्यो। सायद आज तपाईँ पनि गिदोन जस्तै कुनै डाकको कोणमा लुकिराख्नु भएको छ, असफलताको डरमा, मानिसहरूले के भन्ला भन्ने डरमा, आर्थिक समस्यामा, पारिवारिक दबावमा, वा आफू पर्याप्त राम्रो नभएको भावनामा। तपाईँ भन्नुहुन्छ म को हुँ र मबाट के हुन सक्छ र मसँग के छ र, तर परमेश्वरको उत्तर आज पनि उही नै छ, म तिमीसँग हुनेछु। तपाईँलाई सबै उत्तर थाहा हुनु आवश्यक छैन, तपाईँले केवल अर्को आज्ञाकारी कदम चाल्नुपर्छ। गिदोन शुरूदेखि निडर थिएनन्, तर परमेश्वरसँग हिँड्दै जाँदा डराएको मानिस विश्वासको वीर बन्यो। आजको मुख्य कुरा यही नै हो श्रोता मित्रहरू, परमेश्वरले पहिले नै वीर भएका मानिसलाई मात्र बोलाउनुहुन्न, उहाँले बोलाउनु भएको मानिसलाई वीर बनाउनुहुन्छ। तपाईँ अहिले आफूलाई शक्तिशाली महसुस नगर्न सक्नुहुन्छ, तर परमेश्वरले तपाईँलाई बोलाउनु भएको छ भने उहाँले तपाईँलाई एक्लै पठाउनुहुन्न, उहाँ भन्नुहुन्छ त वीर मानिस होस् र परमप्रभु तसँग हुनुहुन्छ।
1: श्रोता, कार्यक्रम फेथ टकका बारेमा तपाईँको मनमा कुनै प्रश्न तथा जिज्ञासा छन् भने हामीलाई हाम्रो स्टुडियोको फोन नम्बर 01-6619-4060 सम्पर्क गर्न सक्नुहुनेछ। साथै तपाईँले हाम्रो फेसबुक पेज तथा युट्युब च्यानलमा पनि आफ्नो अमूल्य सुझाव कमेन्ट गर्न सक्नुहुनेछ। कार्यक्रम मन परेमा तपाईँको नजिकको साथीलाई शेयर गरेर आशिषित तुल्याउन सक्नुहुनेछ।
0: आजलाई फेथ टक हामी यही विश्राम लिन चाहन्छौँ र अर्को हप्ता हामी फेरि अर्को विश्वासका नायक लिएर

आज उपस्थित हुनुहुन्छ। तपाईँसम्मको लागि म सञ्जीव लगायत हाम्रो सम्पूर्ण टिमलाई नै बिदा दिवस र ग्रेस एफएम 107.6 मेगाहर्ज सुन्दै गर्नुहोला। जय मसीह, नमस्कार।

एकदम खुसी लागिरहेछ. आज हामी अफममा बोल्न पाइरहेछ. त्यो पनि कुनै एफएम छ थाहा छ, सुनिरहनु भएछ भने हामी विपास रहेछ. तपाईँहरूको धनिया भने पनि हुन्छ, जे भने पनि हुन्छ, मनमा राख्नु भएछ, मुटुमा राख्नु भएछ. हाम्रो लभली लभली श्रोताहरूलाई धेरै धेरै धेरै माया छ.

बिहान 5 बजेदेखि अहिलेसम्म हामीलाई सुनि साथ दिनुभएकोमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई धन्यवाद दिन चाहन्छौ। हाम्रो कार्यक्रमप्रति यहाँको कुनै सल्लाह सुझाव अनि जिज्ञासाहरू छन् भने हामीलाई स्टुडियोको टेलिफोनमा सम्पर्क गर्नुहोला। भोलि बिहान 5 बजे फेरि ध्वनि तरङ्ग मार्फत तपाईँको रेडियो अनि मोबाइल सेटमा आउने नै छौ। तबसम्मको लागि ग्रेस एफएमका सम्पूर्ण टिम प्रस्तुत प्राविधिक विदा माग्दछौ। नमस्ते, शुभरात्रि।

Radio.

Magic Circle.

0: नमस्ते तथा क्रिस्टीय अभिवादन प्रिय श्रोता मित्र, रेडियो कार्यक्रम ब्लेसिङ आवर आशिषको समयमा तपाईँलाई हार्दिक स्वागत छ। प्रिय श्रोता, यस कार्यक्रम मार्फत तपाईँलाई परमेश्वरको जीवित वचनबाट आत्मिक ऊर्जा प्रदान गर्न, तपाईँलाई उत्साह दिन हामी उपस्थित भएका छौं। प्रिय श्रोता मित्र, सदा झैं आज पनि तपाईँ हाम्रो बीचमा परमेश्वरको जीवित वचनबाट उत्साह दिनका लागि प्रेरणादायी वक्ता केशव लुइटेल हाम्रो बीचमा उपस्थित भइसक्नु भएको छ। अब लागौं वचनतर्फ।
1: नमस्ते श्रोता मित्र, कार्यक्रम ब्लेसिङ आवरमा तपाईँहरू सबैलाई हार्दिक स्वागत छ। म विश्वास गर्छु कि यो कार्यक्रम सुनेर तपाईँहरूले जीवनमा धेरै आशिष प्राप्त गरिरहनु भएको छ। आजको मेरो सन्देशको विषय रहेको छ मानव जातिप्रति परमेश्वरको प्रेम। प्रिय मित्र, हामी सबैलाई थाहा नै छ यो हेमन्तको ठण्डी महिनाले ख्रिस्ट जन्मोत्सव अर्थात क्रिसमसको याद दिलाउँछ। बाइबल धर्मशास्त्र अनुसार आजभन्दा 2000 वर्ष अगाडि परमेश्वर मानव अवतार लिएर यो संसारमा कन्या मरियमको कोखबाट जन्मनु भएको थियो। ईश्वरप्रति विश्वास नगर्नेहरूको लागि यो हाँसोको कुरा पनि बन्न सक्ला, तर हामी परमेश्वरप्रति विश्वास र भरोसा गर्नेहरूको लागि यो ख्रिस्ट जन्मोत्सवको धेरै महत्व रहेको छ। परमेश्वर यस संसारमा मानव भई जन्मनु भएको दिनलाई नै क्रिसमस भन्ने गरिन्छ। यीशुको जन्मको विषयमा पवित्र धर्मशास्त्र बाइबलको मत्ती रचित सुसमाचार एक अध्यायको 18-देखि 25 श्लोकसम्म यसरी लेखिएको छ। यीशु ख्रिस्टको जन्म यस प्रकारले भयो। उहाँकी आमा मरियमको मगनी युसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएको थाहा भयो। तर तिनका पति युसेफ धार्मिक मानिस भएका हुनाले तिनलाई शर्ममा पार्ने इच्छा नगरी तिनलाई गुप्तमा नै त्याग्ने इच्छा गरे। तर जब उनले यो कुरा विचार गर्दै थिए, सपनामा परमप्रभुका दूत देखा परे र उनलाई यीशु भने, युसेफ दाऊदका छोरा, तिमीले पत्नी मरियमलाई स्वीकार गर्न न डराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। तिमीले एउटा पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाउँ यीशु राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ। अगमवक्ताद्वारा परमप्रभुले बोल्नुभएको यो वचन पूरा हुनलाई नै यी सबै भएका हुन्। हेर, एउटा कन्याले गर्भधारण गर्नेछ र त्यसले एउटा पुत्र जन्माउनेछ र उहाँको नाम इमानुएल राखिनेछ, जसको अर्थ हुन्छ परमेश्वर हामीहरूसँग। युसेफ निम्रबाट बिउजिम र परमप्रभुका दूतले उनलाई भने बमोजिम, उनले मरियमलाई आफ्नो पत्नीको रूपमा स्वीकार गरे। मरियमले पुत्र नजन्माउन्जेल युसेफले तिनीसँग सहवास गरेनन्, युसेफले उनको नाउँ येशु राखे। प्रिय मित्र, अहिले हामीले भर्खरै धर्मशास्त्रबाट बाइबलको वचन पढ्यौं। धर्मशास्त्र अनुसार प्रभु यीशुको जन्म साँच्चै नै असम्म प्रकारले भएको देख्छौ। जसले जो ख्रिस्टको पवित्र जन्मप्रति विश्वास गर्दछ उसले आफ्नो जीवनमा थुप्रै आशिषहरू प्राप्त गर्दछ। प्रिय मित्र, संसारमा अरू मानिसहरू जस्तै यीशु प्रभुको जन्म भएको छैन। प्रभु यीशुको जन्म दुई आमा बाबुको शारीरिक सम्बन्धद्वारा भएको होइन, तर उहाँका पवित्र आत्माद्वारा मरियमको कोखमा बास गरी जन्मनु भएको छ। यीशु प्रभुको यो असम्मको जन्मलाई यो संसारको विज्ञानले स्वीकार गर्दैन, तर यो विज्ञान भन्दा प्रकृति भन्दा महान परमेश्वर पिताले भने यो जन्मको विषयलाई स्वीकार गर्नुहुन्छ। वास्तवमा नै हामीले जान्दै आएको, पढ्दै गरेको, सिक्दै गरेको कुरा अनुसार कुनै पनि आमा बुवाको शारीरिक सम्पर्क बिना बालक जन्मन सम्भव छैन। तर यो अचम्मको घटना यहाँ हुन आएको छ। यहाँ पवित्र आत्माको छायाद्वारा आमा मरियम गर्भवती बनेकी छिन्। श्रोता, कार्यक्रम ब्लेसिङ आवर आशिषको समयको बाँकी अंश भोलि यसै समय लिएर आउनेछौ। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि हाम्रो टेलिफोन नम्बर 01-55-91-865 सम्पर्क गर्न सक्नुहुनेछ। आजका लागि कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। तपाईँको दिन आशिषमय बनोस्।

नमस्कार, म युवा गायक भीम बहादुर तामाङ। सबै श्रोताहरूलाई चाहिँ बसी नमस्कार छ। हामीहरू अहिले पवित्र बाइबल धर्मशास्त्रको हिब्रूको पुस्तकबाट अध्ययन गर्दै आइराखेका छौं। हामी हिब्रू 9 अध्यायमा छौं। हामीले 9 अध्यायको 14 पदसम्म सिध्याएका छौं। आज हामी 15 पददेखि लिएर यहाँ तल यो खण्ड त लामो छ, 15 र 16 पदलाई हामी हेर्नेछौ। एकचोटि म 15 र 16 पद पढ्छु। यसरी लेखिएको छ, यसै कारण उहाँ नयाँ करारका मध्यस्थ हुनुहुन्छ, यस हेतुले कि बलात् भएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकार प्राप्त गरून्। किनकि एकजनाको मृत्युको मोल भइसकेको छ, जसद्वारा पहिलो करारको समयमा भएको अपराधहरूबाट उद्धार पाइन्छ। किनकि उहाँ इच्छा पत्रको प्रश्न छ, त्यहाँ इच्छा पत्र लेख्नेको मृत्यु भएको प्रमाणित हुनु पर्दछ। 17 पद, जसको मृत्यु भएपछि मात्र इच्छा पत्र पक्का हुन्छ, किनकि इच्छा पत्र दिने बाँचुन्जेल त्यो पक्का ठहरिँदैन। यसकारण पहिलो करार पनि रगत बिना पक्का हुन सकेन। जब मोसाले व्यवस्थाको हरेक आज्ञा मानिसहरूलाई सुनाइसके, तब उनले बाछा र बकरको रगत, पानी, रातो ऊन र हिसबका स्याउला सहित वासस्थानको पुस्तकमाथि र सबै मानिसहरूमाथि छर्के। आमेन। यहाँ अहिले हामीले खासमा 19 पदसम्म हामीले पढ्यौं। यहाँबाट हामी के पाउँदछौ भने, यो अहिले जुन नयाँ करारको कुराहरू गरिराखेको छ, यो हामीलाई परमेश्वरले प्रतिज्ञाको रूपमा यो सबै कुरा दिइसक्नु भएको छ। अब पुराना कुराहरू, पुराना नियमका जति पहिलाको करार भन्छ, त्यो अब चाहिँ खासमा काम लाग्दैन। काम लाग्दैन भन्नाले काम त लाग्छ, तर त्यो कुरामा अब हामी बाँच्ने होइन। त्यो पूरा भइसक्यो है भनेर त्यो एउटा प्रमाणको रूपमा चाहिँ हामी पाउन सक्दछौं। अब यहाँ 15 पदमा तपाईँ हेर्नुहोस्, यसै कारण उहाँ नयाँ करारका मध्यस्थ हुनुहुन्छ भनेर भनेको छ। येशु ख्रिस्ट नै नयाँ करारका मध्यस्थ हुनुहुन्छ। किन त माथिको भागलाई हामीले हेर्नुपर्छ, ख्रिस्टको रगतले नै सबै कुराहरू शुद्ध पारेको छ। यसै कारण उहाँ नयाँ करारका अब मध्यस्थ हुनुहुन्छ। हामीलाई प्रभु येशु ख्रिस्टद्वारा अब परमेश्वरमा जोड्ने, लाने, मिलापमा राख्ने सबै काम कुराहरू उहाँले गर्नुभएको छ। किन त यो उहाँले गर्नु पर्यो, उद्देश्य राखिएको छ। अनि उद्देश्यको कुरा यहाँ हामी 15 पदको दोस्रो भागमै पाउँदछौ। त्यो हो, यस हेतुले कि बलात् भएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकार प्राप्त गरून्। अनि बलात् भएकाहरू भनेको हामीहरू जो जति ख्रिस्ट येशूमा विश्वास गरेका छौं, हामीलाई परमेश्वरले बलात् दिइसक्नु भएको छ। ख्रिस्ट येशूमा विश्वास गर्ने, आफ्नो पाप अदमलाई स्वीकार गर्ने ती व्यक्तिलाई प्रतिज्ञा गरिएको जुन चाहिँ अनन्त उत्तराधिकार हामीले अब प्राप्त गर्नुपर्छ। अनि त्यसैको लागि हामीलाई उहाँले बोला दिनुभएको छ। अनि हामीहरू साँच्चै ती कुरा पाएका पनि छौ। हाम्रो सम्पूर्ण अधिकार ख्रिस्ट येशूमा जे जति अधिकार परमेश्वर पिताले दिनुभएको छ, अब सबै अधिकार हामीलाई पनि परमेश्वरले उत्तराधिकारीको रूपमा दिनुभएको छ। किनकि एकजनाको मृत्युको मोल भइसकेको छ अरे, होइन, एकजनाको मृत्युको मोल भनेको ख्रिस्ट येशूको मृत्युको मोल भइसकेको छ। अनि परमेश्वरले त्यो कुरालाई हेर्नुभयो, उहाँले राख्नुभएको मागका कुराहरू, डिमान्डका कुराहरू, रिक्वायरमेन्टका कुराहरू सबै उहाँले पूरा गर्नुभयो। त्यो मोल उहाँले तिरिदिनुभयो, जसद्वारा अब हामी विचार गर्न सक्दछौ, बुझ्न सक्दछौ। पहिलो करारको समयमा भएका भनेको पुरानो नियमको करार, पुरानो नियममा परमेश्वर दिनुभएका प्रतिज्ञा करारका कुराहरू, यी सबै जुन पुरानो पहिलो करार भएका अपराधहरूबाट अब हामीहरू उद्धार पाउन सक्दछौ। ख्रिस्ट येशूको मृत्युले सबै कुराहरू तिरिदिनुभयो। अब हामीलाई
सबै पाप अधर्मबाट उहाँले मुक्त गर्नुभएको छ, अनन्त जीवन दिनुभएको छ, उद्धार गर्नुभएको छ। यो कुरा हामीले कहिले पनि बिर्सन हुँदैन। स्वर पदलाई हेर्नुहोस्, यहाँ भनेको छ किनकि जहाँ इच्छा पत्रको प्रश्न छ। यो इच्छा पत्र भनेको चाहिँ हामी आजभोलि ब्याङ्कमा पैसा राख्दाखेरि अथवा कसैलाई लेखेर दिइराख्दाखेरि यो चाहिँ मृत्यु पछि शेखा पछि कसले लिने त, अथवा घर पनि कुनै पनि कुरा विदेशमा हामीले हेर्ने हो भनेदेखि छोराछोरीलाई भन्ने हुँदैन। त्यो चाहिँ इच्छा पत्र होइन, त्यो विल त्यो चाहिँ लेखेर दिइराखेको हुन्छ। अब त्यो मान्छे बाँचुन्जेलसम्म चाहिँ पाउँदैन, जब त्यो मान्छे मर्छ अनि त्यसपछि मात्रै त्यो इच्छा पत्रले काम गर्छ। भन्नुको अर्थ शेखा पछि भने पाउने भनेर लेखेको छ भने मान्छे बाँचुन्जेलसम्म त्यही मान्छेले पैसा लिन आइरहेको छ। त्यो जब त्यो मान्छे मर्छ अनि त्यसको मृत्यु दर्ता के देखाएर अनि त्यसपछि चाहिँ त्यो जुन पैसा पाउनु पर्ने, ब्याज पाउनु पर्ने, घर पाउनु पर्ने, यी सबै कुराहरू चाहिँ त्यो व्यक्तिले पाउन सक्दछ। यहाँ पनि त्यही कुरा गरिराखेको छ, किनकि जहाँ इच्छा पत्रको प्रश्न छ त्यहाँ इच्छा पत्र लेख्नेको मृत्यु भएको यहाँ भनेको छ प्रमाणित हुनु पर्दछ, अनि उसको मृत्यु भएपछि मात्र इच्छा पत्र पक्का हुन्छ। नत्र भनेदेखि त्यो इच्छा पत्र पक्का हुँदैन अथवा अर्को व्यक्तिले पाउन पाउँदैन, सक्दैन, किनकि इच्छा पत्र दिने बाँचुन्जेल त्यो पक्का थारिँदैन, इच्छा पत्र लेखिदिने व्यक्तिले नै पाइराखेको हुन्छ। यसकारण अब बुझ्नु पर्ने कुरा अथार पदमा के भन्छ त, यसकारण पहिलो करार पनि रगत बिना पक्का हुन सकेन, अथवा त्यो पुरानो करार पुरानो जुन कुराहरू छ त्यसलाई चाहिँ मारियो अथवा मर्यो, अनि ख्रिस्ट यीशुले नै त्यो कुरा पूरा गरिदिनु भयो, रगत बहाउनु भयो, अनि त्यो नभएसम्म यहाँ पूरा हुन सकेन। जब मूसाले यो व्यवस्थाको हरेक आज्ञा मानिसलाई सुनाइसके तब उनले बाछा र बोकाको रगत, पानी, रातो ऊन र हिसबका साउला सहित नै व्यवस्थाको पुस्तकमाथि र सबै मानिसमाथि छर्किन्थे, त्यो काम कुराहरू गरेको त्यसपछि उनीहरू पवित्र भएको, शुद्ध भएको भन्ने कुराहरू हुन्थ्यो। र खासमा अहिले यहाँ लेखकले बुझाउन खोजेको कुरा चाहिँ के हो त भन्दाखेरि, अब परमेश्वरले नै हामीहरूलाई दिएको जुन आज्ञाका कुरा छ, करारको कुरा छ, यो रगतको कुराहरू, यो चाहिँ यही हो कि ख्रिस्ट यीशुले हामीहरूको निम्ति सम्पूर्ण रूपमा त्यो कुरालाई पूरा गरिदिनु भएको छ। अब हामीले फेरि होइन फेरि पनि त्यही कुराहरू नपाउने हो कि भनेर इच्छा पत्र लेखिदिने व्यक्ति नै खासमा यो मरेको प्रमाणित भइसकेपछि त्यसलाई अब खारिज गरिसकेपछि अब ख्रिस्ट येशुमा भएको जुन नयाँ करार छ अब त्यो हामीको लागि भएको छ, हामीले यो कुरा अब बुझ्नु पर्दछ। त्यसै कारणले गर्दाखेरि यो पवित्र वासस्थानमाथिको कुरा भयो, आराधना चलाइने कुराहरू भयो, अनि यो जति पनि कुराहरू छ सबै कुरालाई ख्रिस्ट येशुको बलिदानले, ख्रिस्ट येशुको रगतले पूरा गरिदिनु भएको छ। अब ख्रिस्ट येशुमा हामीले विश्वास गर्न सक्यौं भने, ख्रिस्ट येशुलाई हामीले पाउन सक्यौं भने यी सबै कुराहरू खासमा हामीहरू गएको छ। अब उहाँमा अनन्त जीवन छ, उहाँमा पाप क्षमा छ, हामीले ख्रिस्ट येशुलाई विश्वास गरेर आफ्नो बनाउनु पर्दछ। इच्छा पत्र हामीलाई उहाँले दिनु भएको छ होइन, एक किसिमले सबै कुराहरू उहाँले सिद्ध्याइसक्नु भएको छ। अब यो उत्तराधिकार, यो शेखा पछिको काम कुराहरू अब हामीहरूको भएको छ। पुरानो करारका कुराहरू, पुरानो नियमका कुराहरू, विधि विधानका कुराहरू अब सिद्धिएको छ। जसै हामीले भन्दै आएका छौ, सबै कुराहरू सिद्धिसकेको छ। अब ख्रिस्ट येशूले यो नयाँ करार हामीहरूको निम्ति दिइसक्नु भएको छ। यस कारण गर्दा अब हामीले उहाँमा विश्वास गर्ने र उहाँको कुरालाई हामीले विश्वास गरेर आफ्नो जीवनमा लिने कुरा मात्रै अब बाँकी छ। उहाँको रगतले सबै काम पक्का गरिसकेको छ। यदि ख्रिस्ट येशूको रगत नबगाएको भएदेखि साँच्चै नै कुनै पनि कुराहरू शुद्ध हुने थिएन। त्यसकारण यहाँ भनेको छ, यसकारण पहिलो करार पनि रगत बिना जुन पक्का हुन सकेन। अहिले यो जुन करारको कुराहरू छ, त्यो करार पनि ख्रिस्ट येशूको पवित्र रगतले नै यो पक्का गरिसकेको कुरा हामी पाउँदछौ। यहाँ हामीले 19 पदमा हेरिराखेका थियौं, जब मूसाले व्यवस्थाको हरेक आज्ञा मानिसलाई सुनाइसके तब उनले बाछा र बोकाहरूको रगत, पानी, रातो
कालो ऊन र हिसाबका स्याउला सहित व्यवस्थाको पुस्तकमाथि र सबै मानिसहरूमाथि छर्के। यसको अर्थ त्यो रगतले नै सबै कुरालाई पवित्र पार्थे, शुद्ध पार्दथे र परमेश्वरको अगाडि योग्यको धरिन्थ्यो। आज ख्रिस्ट यीशुको रगतले यी सबै काम कुराहरू पूरा गर्नु भएको छ। अनि यहाँ २० पदमा भनेको छ, अनि उहाँले यसो भने परमेश्वरले तिनीहरूलाई आज्ञा गर्नुभएको करारको रगत यही नै हो। यसै गरी उनले पवित्र वासस्थानमाथि र आराधनामा चलाइने सबै भाँडाहरूमाथि पनि त्यसै किसिमले रगत छर्के। भन्नुको अर्थ यी सबै कुराहरूमाथि ख्रिस्ट यीशुको रगतले जस्तै पहिला मसाले लिएको रगतबाट शुद्ध गर्थ्यो, त्यस्तै प्रकारले आज ख्रिस्ट यीशुको रगतले यी सबै कुराहरू शुद्ध पारेको कुरा हामी पाउँदछौ। 22 पदमा पनि भनेको छ, वास्तवमा व्यवस्था अनुसार रगतले प्राय सब थोक शुद्ध पार्दछ र रगत नबगाइकन पापको क्षमा हुनै सक्दैन। त्यति बेला पनि यही रगतको कुराहरू थियो, तर त्यति बेला चाहिँ बोकाको होइन पशुहरूको रगत थियो भने आज ख्रिस्ट यीशुको रगतले हामीलाई सबै

योग्य बनाउनु भएको छ। अब हामीहरू ख्रिस्ट यीशुको त्यो रगत बधाईमा उहाँको बलिदानमा विश्वास गरेर त्यो कुरालाई हामीले स्वीकार गर्नुपर्छ। हामी उहाँमा अनन्त जीवन पाप क्षमा मुक्ति पाउन सक्दछौ। श्रोताहरू सबैलाई यही नै म अनुरोध गर्न चाहन्छु, तपाईँहरूले ख्रिस्ट यीशुको विषयमा कति कुराहरू सुनिसक्नु भएको छ, सुनिरहनु भएको छ। यदि ख्रिस्ट यीशुलाई तपाईँले विश्वास गर्नु भएको छैन भने आज तपाईँले ख्रिस्ट यीशुको पूर्ण त्यो काम कुराको लागि हाम्रो पाप अधर्म तपाईँको पाप अधर्मको लागि उहाँ क्रुसमा मर्नु भएको, रगत बहाउनु भएको, अनि उहाँको रगतमा सबैको पाप क्षमा छ। त्यही कुरा उहाँसँग माग्नुहोस् र आफ्नो बनाउनुहोस्। यही नै मेरो अनुरोध छ। हस्त आजलाई हामी यहीसम्म राखौं। अझै पनि हामी नौ अध्यायको बाँकी भाग छ, 23 पददेखि मुनि त्यो अर्को दिनमा लगातार रूपमा हामी हेर्दै अध्ययन गर्दै जानेछौ।